अन्तिममा मीन राशि मन शान्त बन्नेछ, आफ्नै काममा असन्तुष्टि बढ्नेछ, स्वास्थ्यको ख्याल नगर्ने बानीले समस्या बढ्नेछ, पश्चिमको यात्रा नगर्नु उचित हुन्छ, स्वास्थ्यमा सुधारका लागि खानपानमा ध्यान दिनुपर्ने दिन छ। आदरणीय श्रोता वृन्द, आजको राशिफलमा जे जस्तो भनिए तापनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ रहनेछ। कार्यक्रम शुभ प्रभातमा तपाईँको जन्मदिनको शुभकामनालाई पनि प्रसारण गर्दै आएका छौं। रेडियो मार्फत कसैलाई जन्मदिनको शुभकामना दिन चाहनुहुन्छ भने अघिल्लो दिनमा नै हाम्रो फोन नम्बर 65414100 फोन गरेर वा हाम्रो इमेल र सामाजिक सञ्जाल मार्फत पठाउन सक्नुहुनेछ।

आजको राशिफलसँगै आज जन्मदिन पर्ने तपाईँ सम्पूर्णमा रेडियो ढोलबराई परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।

0: श्रोतावृन्दी नै प्रस्तुतिसँगै बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातको समय पनि आजको लागि सकिएको छ। भोलि तपाईँको राशिफल सहित जन्मदिनको शुभकामना लिएर उपस्थित हुने नै छौं। आजको श्रृंखलाबाट म सृष्टि विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
2: सधैँभरि यही आउँदो असोज 17 गते तेस्रो शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा,
3: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिंगट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ।
4: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
5: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनोमली स्क्यान गरिनुका साथै ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
6: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, सम्पर्क 0564142333
4: र 9867

0: बड़ा दशैं विशेष दुलेगौड़ा सांस्कृतिक महोत्सव 2083
1: मिति यही असोज 12 गते देखि 22 गते सम्म
0: तनहु जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
1: स्थान शुक्ला गण्डकी 4 दुलेगौड़ा कस्तेदी खेल मैदान
0: महोत्सवका मुख्य आकर्षणहरू
1: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति
0: बालुद्यान एवं रमाइलो मेला
1: दशैं तिहार सस्तो बजार
0: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
1: स्थानीय कला संस्कृतिको प्रदर्शनी
0: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
1: साथमा लाइभ कन्सर्ट
0: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौड़ा तनहुँ
1: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
2: हो र फेरि कहाँ सारेछन् बाबुले पसल
1: बीपी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
2: ए ल ल तपाई पनि झुक्किनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौड़ा बीपी चोक
1: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878 प्रशान्त नेउपाने 98460 26925
3: जाम न ढिला भइसक्यो
0: एकैछिन पख न के को भिडियो सुनौ
4: घर बनाउँदै हुनुहुन्छ मैले जस्तै घर बनाउँदा आफ्नै खानीको चुनडुङ्गाबाट बनेको अर्को खाँचे सिमेन्ट नै रोज्नु भन्नु है सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नु है
3: हो नि चराले चाहिँ वर्षै पछि घर बनाएर हुँदैन क्यारी एकपटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि
0: नबोल न सुन त
4: अर्घाखाँची सिमेन्टको बारेमा त सबैलाई थाहा छ मैले त के बोल्नै पर्दैन अर्घाखाँची सिमेन्ट सबैभन्दा स्तरीय
3: अर्घाखाँची सिमेन्टको आधिकारिक विक्रेता
0: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ खैरनी 4 हिमाल इन्टरप्राइजेज प्रोपाइटर रविन्द्र पौडेल सम्पर्क 98460 86265 र 98041 12 888
5: आज पनि भाट अडायो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
6: कि बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेला तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिमा हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ कराएर मात्रै भयो
5: नरिसौ न त बरु हिँड कहाँबाट ल्याउने हो
6: तिमीलाई पड्किने बाइक अरू केही आउँदैन क्या अरे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
7: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
8: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560 83507 कविता श्रेष्ठ सम्पर्क 0654140055 र 98460188817
0: हेलो बा
9: कति बन्यो घर अनि ढलान भयो त
10: बाबु ढलान त भयो अब घरभित्रको काम गर्नु पर्नेछ सामान धार्ने भनेको पैसा अलिकति पुग्दैन कि
9: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
10: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन् म पनि त्यहीँ जाने हो
11: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
0: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
11: प्रोपाइटर राम भुजेल सम्पर्क 98191 50630 र 97476081
12: कान्छी भोलि घर पूजा गर्नु पर्ने कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है
13: हस् मम्मी नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन
3: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
13: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
14: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
15: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
14: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9648883522।
16: एक सय तीन थोप्लो आठ अन्तर्मनको आवाज।
17: स्टुडियो साइन्चेक
18: अहिले बिहानको छ बज्यो।
19: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठ फेर पनी। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
16: तपाईं सुन्दै हुनुहुन्छ
20: अक्टोबर 1 तारिख असोज कृष्ण पक्षको पञ्चमी तिथि। नेपालको निर्यात व्यापारका लागि अमेरिका महत्वपूर्ण गन्तव्य चीनतर्फका नाका अवरूद्ध हुँदा समस्या, चाड पर्वमा मूल्य वृद्धिसँगै आपूर्ति प्रभावित हुने चिन्ता।
21: हिसाबले एउटा उत्साह उमङ्ग हुनुपर्ने, त्यो उत्साह उमङ्ग बजारमा देखिएको छैन। काठमाडौँमा सामान लिनलाई एकदम कम मात्रामा आएको हामीले पाएको सूचना अनुसार बजारलाई चाहिँ एकदमै त्यसले व्यवसायलाई हानि पुर्याउने काम गर्छ।
22: इरानसँग शान्ति सम्झौता वा सैन्य कार्यवाही दुवै विकल्प खुला रहने ट्रम्पको भनाई, मध्यस्थकर्ता देशहरू मार्फत वार्ताको प्रयास चल्दै।
20: र फिफाको निलम्बनका कारण नेपाल पहिलो पटक सात च्याम्पियनशीपबाट बाहिर।
23: आउँछ तलब जान्छ तलब, खल्ती खाली छैन बचत।
24: सो व्हाट नेक्स्ट?
23: एसआईपी गरौ, एसआईपी गरौ, फ्युचरको लागि लगानी गरौ।
24: लगानी बेस्ट एट एनी एज, यो एनआईसी एसिया क्यापिटलको एसआईपी। आजैदेखि आफ्नो नियमित कमाई र तलबको रु 1000 भन्दा माथिदेखि प्रत्येक महिना एनआईसी एसिया क्यापिटलको म्युचुअल फन्ड अन्तर्गत एसआईपी गरी जीवनका सपनाहरू सहजै पूरा गर्नुहोस्।
25: थप जानकारीको लागि 9851314531 वा व्हाट्सएप र भाइबर नम्बर 9803556786 मा सम्पर्क गर्नुहोस्।
24: एनआईसी एशिया क्यापिटल,

0: बेपत्तालाई मृतक सरह घोषणा गरी परिवारलाई राहत तथा अस्थायी आवास निर्माण सहितका विस्थापितलाई पुनर्स्थापना गर्ने भएको हो। यसबाहेक भाडाको घरमा बस्न चाहनेलाई मासिक 15,000 रूपियाँ दिने प्रक्रिया पनि शुरू हुने भएको छ। गृहमन्त्री सुदन गुरूङको अध्यक्षतामा हिजो बसेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारिणी समितिको 37औं बैठकले खोज तथा उद्धारबाट खोज पुनर्लाभ र पुनर्स्थापनामा जाने निर्णय गरेको समितिका सदस्य सचिव समेत रहेका विपद व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बताउनुभयो। प्राधिकरणका अनुसार अहिलेसम्म 7 पालिकाका 278 परिवारले तत्काल अस्थायी आवासमा बस्न चाहेको विवरण प्राप्त भएको छ। यसबाहेक रसुवाको गोसाईकुण्ड गाउँपालिकाका 400 परिवार तथा उत्तर गया सहितका पालिकाबाट विस्थापित 350 परिवार नुवाकोटको विदुर नगरपालिकामा होल्डिङ सेन्टरमा बसिरहेका छन्। यद्यपि उनीहरूको विकल्प छनौट गर्ने काम भइरहेको छ। कानून संशोधन गरेर भोटेकोशी त्रिशुली बाड़ीमा बेपत्ता भएकालाई मृतक सर वा मृतक घोषणा गर्ने भएको छ। गृह मन्त्रालयले विपद सम्बन्धी ऐनलाई संशोधन गर्न विधेयक तयार पारिसकेको छ। विपद प्राधिकरणका कार्यकारी प्रमुख उप्रेतीले बेपत्तालाई मृतक वा मृतक सर घोषणा गरेर परिवारलाई राहत दिने विषय 15 दिनभित्र निर्कुल हुने बताउनुभयो। कानून संशोधन गरेर मृतक सर घोषणा गर्ने निर्णय भएको छ। कानून मन्त्रालयले पनि कानून संशोधन तत्काल गर्न सकिने ब्रिफिङ गरेको छ। उहाँले भन्नुभयो त्यसअघि बेपत्ताको आधिकारिक विवरण संकलन हुने भएको छ। यो खबर आजको नयाँ पत्रिकाले लेखेको छ। यस्तै बाढ़ी प्रभावित नुवाकोट र रसुवाका बासिन्दाहरू भग्नावशेषमा आफ्ना बाँकी स्मृति जोगाउन लागि परेका छन्। घरभित्र पसेको बाक्लो लेदो पन्छाउँदै उनीहरू महत्वपूर्ण कागजात, पुराना तस्विर, पुराना चिनो, अध्ययनका कापी किताब र जीविकोपार्जनका सरसामान खोजी गरिरहेका छन्। सर्वस्व गुमाएकाहरूका लागि लेदो मुनिबाट भेटिने सानो भन्दा सानो वस्तु पनि आशा, सम्मान र पुनर्जीवनको बलियो आधार बनेको देखिन्छ। कान्तिपुरमा खबर छ।
1: अविरल वर्षापछि गएको बाढ़ी पहिरोले ठाउँ ठाउँमा सड़क र पुलमा क्षति पुर्याएपछि बन्द भएका सड़क विस्तारै खुल्दै गएका छन् र जनजीवन पनि सामान्य बन्दै गएको छ। केही दिन अघि परेको अविरल वर्षाले गाड़ीको चाप बढ़ी हुने, पृथ्वी र बीपी राजमार्ग ठप्प बनेका थिए। अहिले यी दुवै राजमार्गमा दुईतर्फ नै गाड़ी चल्न थालेका छन्। पृथ्वी राजमार्गको कृष्णभीरमा गएको भदौ 14 गते भोटेकोशी बाढ़ीपछि त्रिशुली नदीले तलबाट कटान गर्दा सड़क भाँसिएको थियो। पछि भाँसिएको सड़क खण्ड भन्दा केही माथि नयाँ ट्र्याक खोलेर 18 दिनमा गाड़ी सञ्चालनमा ल्याइएको हो। यो खण्डमा पहिरोको जोखिम कायम रहेकाले पनि वर्षातको समयमा यो मार्गमा गाड़ी चलाउन रोक लगाएको थियो। अहिले कुनै पनि समस्या नरहेको र सहज रूपमा गाड़ी चलिरहेका सड़क विभागका उपमहानिर्देशक एवं प्रवक्ता शुभराज नेउपानेले बताउनुभयो। अहिले लमजुङ, मनाङ र म्याग्दी मुस्ताङ बीचको सड़क सम्पर्क भने टुटेको छ। बागलुङ पर्वत जोड्ने मालढुङ्गामा रहेको कालीगण्डकी नदीको पक्की पुलको पहुँच सड़क बगाउँदा दुई जिल्लाबीच सीधा सड़क सम्पर्क टुटेको छ। यस्तै गएको भदौ 10 आएको भोटेकोशी बाढ़ीले सड़क र पुल बगाउँदा रसुवा नुवाकोट पनि अझै सीधा सड़क सम्पर्कमा जोड़िन सकेको छैन। अहिले मुख्य समस्या मनाङ र मुस्ताङ जोड्ने सड़क र पुलमा छ। बागलुङका वैकल्पिक मार्ग चलेका छन्। प्रवक्ता नेउपानेले भन्नुभयो, समस्या भएका सबै राजमार्गमा भोलिसम्म सहज रूपमा गाड़ी चल्ने उहाँको भनाई छ। आजको कान्तिपुर दैनिकले खबर छापेको छ। यसैबीच काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सबै सड़क अहिले नियमित रूपमा चलिरहेका छन्। बाढ़ी पहिरोका कारण बन्द रहेका सड़कमा हिजोदेखि गाड़ी चल्न थाले। धादिङको पृथ्वी राजमार्ग अन्तर्गत 40 मा गैराती सामान्य पहिरो खसेपछि केही समय सड़क अवरूद्ध भएको थियो। पहिरो पन्चाएपछि अहिले त्यहाँ एकतर्फी रूपमा गाड़ी सञ्चालन भइरहेको र सड़क पूर्ण रूपमा खुलाउने गरी पहिरो हटाउने काम भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। काठमाडौँलाई हेटौँडा हुँदै तराईसँग जोड्ने कान्ति लोकपथ पनि पहिरो पन्छाएपछि सञ्चालनमा आइसकेको छ। बीपी राजमार्ग पनि बाढ़ीले क्षति पुर्याएका तथा डाइभर्सन बगाएका ठाउँमा वैकल्पिक व्यवस्था मार्फत सञ्चालनमा ल्याइएको छ। अरणीको राजमार्ग अन्तर्गत धुलीखेल खावा सड़क खण्डमा पनि नियमित रूपमा गाड़ी चलिरहेका छन्।
0: नेतृत्वमा दाई दिदी संस्कृतिको विरासत रहेको पुरानो लोकतान्त्रिक पार्टी कांग्रेसमा यसपटक पुस्तान्तरण नारामा मात्र सीमित नरही संगठनको संरचनामै देखिन थालेको छ। 15 महाधिवेशनको प्रक्रियासँगै ओडादेखि केन्द्रसम्म ठूलो संख्यामा युवा नेतृत्व तहमा आउँदैछन्। कुल 6,743 वडाका कार्य समितिमा 10,271 युवा छानिएका छन्। यस्तै 33,715 युवा चाहिँ क्षेत्रीय प्रतिनिधिमा छानिएका छन्। कांग्रेसको ओडाभन्दा माथिल्लो तहमा पुग्न क्षेत्रीय प्रतिनिधि अनिवार्य हुनैपर्छ। क्षेत्रीय प्रतिनिधिमा हरेक ओडाबाट कम्ती

0: तीनजना छनौट भएका खबर आजको नयाँ पत्रिकाले लेखेको छ। भारी वर्षाका कारण कांग्रेसको पन्ध्रौं महाधिवेशन दुई दिनपछि सारिएको छ। पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि दुई दिनको समय उपयोग गर्नुपर्नेमा मध्यमार्गी नेताहरूले नेतृत्वलाई सुझाव दिएका छन्। संस्थापन गगन थापा नेतृत्वको महाधिवेशनको प्रक्रिया तीव्र भए पनि पूर्व सभापति शेरबहादुर देउवा पक्षसँग सहमतिको प्रयास पनि भइरहेको छ। पूर्व सभापति देउवालाई महाधिवेशन उद्घाटन सत्रको अध्यक्षता गराउने र थापालाई बन्द सत्रको अध्यक्षता गराएर सहमतिको मध्यमार्ग खोजी हुनुपर्ने एकथरी नेताहरूको सुझाव छ। देउवा पक्षले मंगिर 21 गतेदेखि 23 गतेसम्म छुट्टै 15 महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। वडा अधिवेशन आजदेखि शुरू गर्ने र छपरन जिल्लामा निर्वाचन संयोजक तोकिएको देउवा पक्षको भनाई छ। अर्कोतर्फ सभापति गगन थापा पक्षले भने महाधिवेशन उद्घाटनसम्म देउवालाई सहभागी गराउने प्रयास भइरहेको बताउँदै आएको खबर अन्नपूर्ण पोस्टले लेखेको छ। कायाकैरनमा चीनतर्फका नाका अवरूद्ध हुँदा व्यवसायमा परेको समस्या बारेको जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: जहाँ फेरिन्छ सुखको साथ त्यही हो घर जहाँ हुन्छ खुसीको बात जहाँ बालापन उमेरले छेक्दैन मनको कलाकारिता कतैले रोक्दैन जहाँ पहिलो आवास हुन्छ आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभी प्लान ए नभए प्लान बी त बनिहाल्छ नि मास्टर सेफ बनाउँछन् केही खास भित्ताले नै लिन्छन् स्वादको मिठास जहाँ हुन्छन् आत्मीयता र उल्लास त्यही हो घर जहाँ हुन्छ खुसीको बास एसियन पेन्ट्स रोयल घर जहाँ हुन्छ खुसीको बास।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लासिपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी प्रभावित क्षेत्रमा अब खोज पुनर्लाभ र पुनर्स्थापनामा जाने सरकारको निर्णय, बेपत्तालाई मृत तर वा मृत घोषणा गरिने, त्यसअघि आधिकारिक विवरण संकलन हुने, बाढ़ी पहिरोले बन्द भएका सड़क खुलेसँगै जनजीवन सहज बन्दै लमजुङ मनाङ र म्याग्दी मुस्ताङ बीचको सड़क सम्पर्क भने अझै जोड़िएन, कांग्रेसमा ओडादेखि केन्द्रसम्म युवा नेतृत्व आउँदै लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। नेपालको निर्यात व्यापारका लागि अमेरिका महत्वपूर्ण गन्तव्यका रूपमा देखिन थालेको छ। चालू आर्थिक वर्ष 2083-84 पहिलो दुई महिनामा भारतपछि सबैभन्दा धेरै नेपाली वस्तु निर्यात भएको देश अमेरिका बनेको छ। यस अवधिमा अमेरिकातर्फ झण्डै 8.94 अर्ब रूपियाँ बराबरको वस्तु निर्यात भएको तथ्याङ्कले देखाएको छ। व्यापार तथा निकासी प्रवर्धन केन्द्रका अनुसार गएको आर्थिक वर्षको यही अवधिको तुलनामा अमेरिकातर्फको निर्यातमा उल्लेख्य वृद्धि भएको छ। नेपालको कुल निर्यातमा अमेरिकाको हिस्सा झण्डै 5% हारिरहेको छ। भारतपछि अमेरिकातर्फको निर्यात तुलनात्मक रूपमा ठूलो भए पनि समग्र निर्यातको आधार भने अझै साँगुरो छ। अमेरिकापछि जर्मनी, बेलायत, अस्ट्रेलिया, जापान, फ्रान्स, संयुक्त अरब इमिरेट्स, इटाली, डेनमार्क लगायत देशमा नेपालबाट वस्तु निर्यात भएका छन्। तर चीन जस्तो ठूलो सम्भावित बजारमा नेपालको निर्यात भने अत्यन्त न्यून छ। चीनतर्फ निर्यातको वृद्धिदर उच्च देखिए पनि आधार नै सानो भएकाले यसले नेपालको समग्र निर्यातमा उल्लेख्य योगदान पुर्याउन सकेको छैन। यसले नेपालको निर्यात बजार सीमित देशमा केन्द्रित रहेको देखाउँछ। विशेष गरी छिमेकी देश चीन विश्वकै ठूलो व्यापारिक बजार मध्ये एक भए पनि त्यसतर्फ नेपालको निर्यात कमजोर रहनु व्यापार विविधीकरणको चुनौतीका रूपमा देखा परेको छ। निर्यातको दोस्रो गन्तव्य अमेरिका, कारोबार दैनिकमा खबर छ।
1: चीनसँगका प्रमुख व्यापारिक नाका बन्द हुँदा आपूर्ति ठप्प छ। दशैं तिहार जस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा व्यापारिक सामान नाकामै अड्किएपछि व्यवसायहरू थप समस्यामा परेका छन्। लामो समयसम्म सामान नआउँदा व्यवसायको लगानी रोकिएको छ भने बजारमा आवश्यक वस्तुको अभाव हुन सक्ने चिन्ता पनि बढ़ेको छ। थप जानकारी अबको पालोमा।
3: यो बेलामा अरू बेला भन्दा अलिक बढी सामान ल्याउने हुनाले त्यो सामानहरू सबै त्यहाँ रोकेको अवस्था छ। कोरोलामा बजारलाई चाहिँ एकदमै त्यसले व्यवसायलाई हानि पुर्याउने काम गर्छ। अहिले व्यापारीहरू छेद विच्छेद भएको अवस्था छ र व्यवसायहरू मलाई लाग्छ कति विस्थापित हुन सक्छ, सरकारले पनि ध्यान पुर्याओस् भन्ने हामी चाहन्छौँ।
2: नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष मनोज बाबु श्रेष्ठ। चीनसँगको सबैभन्दा पुरानो तातोपानी नाका पहिरोको जोखिमका कारण यसअघि नै बन्द थियो। भदौ 10 गतेको भोटेको सीमा आएको बाढ़ीले रसुवागढ़ी नाकाका भौतिक संरचनामा क्षति पुर्याएपछि त्यहाँबाट हुने व्यापार पनि रोकिएको छ। तातोपानी र रसुवागढ़ी बन्द भएपछि विकल्प बनेको मुस्ताङको कोरला नाका पनि बाढ़ीका कारण सड़क सम्पर्कबाट विच्छेद भएको छ। यसले चाडपर्वको व्यापारिक सिजनमा व्यवसायी थप प्रभावित हुने जोखिम बढ़ेको छ।
3: बजारमा जुन हिसाबले एउटा उत्साह उमङ्ग हुनुपर्ने त्यो उत्साह उमङ्ग बजारमा देखिएको छैन। दशैंलाई लक्षित गरेर बाहिर जिल्लाबाटहरू पनि व्यवसायहरू काठमाडौँमा सामान लिनलाई एकदम कम मात्रामा आएको हामीले पाएको सूचना अनुसार व्यवसायहरू पनि उत्साहित हुनुहुन्न र त्यो भनेको चाहिँ अलमोस्ट बजारलाई चाहिँ एकदमै त्यसले व्यवसायलाई हानि पुर्याउने काम गर्छ।
2: चीनसँगको स्थल व्यापार ठप्प भएको समस्या एकातिर छ भने अर्कोतिर नियमित समयमा पनि लामो समय भन्सार जाँचपासका लागि नाकामा सामान अड्किँदा बाढ़ी पहिरोका कारण कन्टेनर तथा सामानमा समेत क्षति पुगेको व्यवसायहरूको भनाइ छ। समयमै सामान व्यवस्थापन हुन नसक्दा व्यवसायले ठूलो आर्थिक नोक्सानी बिहोर्नु परेको छ। सरकारले वैकल्पिक रूपमा सुक्खा बन्दरगाह तथा अन्य पूर्वाधार प्रयोग गरेर सामान व्यवस्थापन गर्न सक्ने अवस्था भए पनि त्यस अनुसार प्रभावकारी पहल हुन नसकेको व्यवसायहरूको गुनासो छ।
3: 76 कन्टेनर सामान होइन 250 कन्टेनर सामान नहराउन सक्थ्यो। चाइनाबाट कस्टम भएर तल झरिसक्थ्यो। त्यो कन्टेनर सामान चाहिँ चोबारको सुक्खा बन्दरगाहमा ल्याएर भन्सार गर्ने व्यवस्था मिलाइदिनुहोस् भनेर सरकारलाई पटक पटक भनेको अवस्थामा अहिले जुन पीड़ा भएको थियो त्यो पीड़ा नहुन सक्थ्यो।
2: सीमा नाकामा लामो समयसम्म सामान रोकिँदा यसको असर विस्तारै आन्तरिक बजारमा देखिन सक्ने चिन्ता पनि बढ़ेको छ। आयातमा अवरोध भएपछि आपूर्ति घट्ने र त्यसको बहानामा बजारमा मूल्य बढ़न सक्ने भएकाले सरकारले बजार अनुगमन प्रभावकारी बनाउनु पर्ने व्यवसायहरूको भनाइ छ। विशेष गरी एमआरपी भन्दा बढ़ी मूल्यमा सामान बिक्री गर्ने, कृत्रिम अभाव सृजना गर्ने तथा मौजदात लुकाएर मूल्य बढ़ाउने प्रवृत्तिमाथि निगरानी बढ़ाउनु पर्ने देखिन्छ। फेरि एकपटक नेपाल राष्ट्रिय व्यवसाय महासंघका अध्यक्ष मनोज बाबु श्रेष्ठ।
3: अहिले चाहिँ हामीले के भन्न चाहन्छौँ भने अति आवश्यकताका सामानहरूलाई चाहिँ वर्गीकरण गरेर एमआरपी लगाइयोस्। सबै जस्तै लत्ता कपडादेखि लिएर अरूको सामानहरू त विलासिताका सामानहरू एमआरपी नलगाउनुहोस्। यसलाई चाहिँ वर्गीकृत गरेर चाहिँ जुन आवश्यकताका सामान छ, मानव जीवनसँग जोडिएको कुराहरू एमआरपी लगाएर यसलाई सुरु गर्नुहोस् भन्ने हिसाबले गएको थियो, तर बजारमा त्यो हिसाबले हुन सकेको छैन। उहाँहरूले त्यसलाई चाहिँ चेक जाँच गर्दा पनि कमसे कम बजारको अवस्था हेरेर, व्यवसायको पीरमर्का हेरेर चेक जाँच गरिदिनुहुन म नेपाल सरकारलाई अनुरोध पनि गर्न चाहन्छु।
1: नेपाल राष्ट्रिय व्यवसाय महासंघका अध्यक्ष मनोज बाबु श्रेष्ठ संघको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला दशैं र तिहार नजिकैसँगै केन्द्रीय बैंक तथा अरू बैंक तथा वित्तीय संस्थाबाट नयाँ नोट साट्न पाइने भएको छ। राष्ट्र बैंकले दशैं तिहारलाई लक्षित गर्दै नयाँ नोट साट्नको लागि मिति नतोकी नियमित नै सटाई गर्ने व्यवस्था गरेको जनाएको छ। नागरिकले आफूलाई पाएक पर्ने बैंक तथा वित्तीय संस्थाका शाखाबाट नयाँ नोट साट्न सक्नेछन्। यस वर्ष कुनै विशेष कार्यक्रम वा तामझाम बिना आवश्यकता अनुसार नयाँ नोट सटाईको व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ। बैंक तथा वित्तीय संस्थाहरूको माग अनुसार एटीएमबाट 100 रूपियाँ दरका नोट निकाल्न सकिने पनि व्यवस्था मिलाइएको खबर आजको कारोबारले लेखेको छ।
2: भटेकोसी बाढेको क्षतिमा परेको बीमा दावी मध्य असोज 12 सम्म 67 लाख रूपियाँ मात्रै भुक्तानी भएको छ। बीमा भएका मानिस र भौतिक संरचना मध्य 20,98,87,00,000 रूपियाँको दावी परेको थियो। त्यसमध्ये 67,48,000 मात्र भुक्तानी भएको बीमा प्राधिकरणले जनाएको छ। बाढ़ी गएको 3-4 दिनमै बीमा कम्पनीहरूमा 25,87,35,00,000 रूपियाँ बराबरको बीमा दावी पर्यो। त्यसलाई बीमा प्राधिकरणले प्रारम्भिक तथ्याङ्क भनेको थियो। शुरूमा स्थलगत रूपमा अवलोकन नगरी बीमितले दावी गरेकाले शुरूमा धेरै दावी परेको थियो, तर पछि अवस्था सहज भएपछि शुरूको बीमा दावी घटेर 15-16 अर्बमा झर्यो। बीमा दावी आउने क्रम थपिएसँगै त्यो तथ्याङ्क फेरि बढ़ेर गएको मंगलबारसम्म 20,98,00,000 करोड़ रूपियाँ पुगेको बीमा प्राधिकरणले जनाएको छ। यो तथ्याङ्क अझै बढ़ने प्राधिकरणको भनाई छ। परेका मध्ये सम्पत्ति बीमामा सबैभन्दा धेरै 518 दावी छन्। यसमा 9,41,58,00,000 करोड़ को बीमा दावी छ। इन्जिनियरिङ तथा ठेकेदार बीमा अन्तर्गत 165 आवेदनमा 4,41,45,45,00,000 दावी परेको छ। मोटर बीमामा 1,066 आवेदन परेका छन्। यसमा 3,07,93,00,000 रूपियाँको दावी परेको छ। बाढ़ी पीड़ितका लागि प्राधिकरणले गरेको नीतिगत व्यवस्थामा क्षतिको बीमा दावी भुक्तानी सरल र प्रभावकारी बनाउने उल्लेख छ। क्षतिको बीमा दावी गर्ने बीमितलाई प्रारम्भिक मूल्यांकन प्रतिवेदनका आधारमा बीमकले बढ़ीमा 50% अग्रिम दावी भुक्तानी गर्न दिन पनि प्राधिकरणले भनेको खबर कान्तिपुर दैनिकले छापेको छ।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: बाढी र डुबानबाट बच्न के गर्ने?
5: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
4: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
5: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
4: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
5: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो, डिश हो खुशीको कनेक्शन।
1: कृषि मन्त्र नार्क सँग
2: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। किशोरी महत थापा 22 वर्षदेखि ढाड र दाहिने खुट्टाको दुखाइबाट पीड़ित हुनुहुन्थ्यो। पेशाले स्वास्थ्यकर्मी थापाले शुरूमा चाबैलमा रहेको निजी अस्पतालमा उपचार गराउनुभयो। केही समय आराम भए पनि समस्या फेरि दोहोरिएपछि उहाँले काठमाडौँकै अर्को निजी अस्पतालमा उपचार गराउनुभयो। त्यहाँबाट पनि समस्या समाधान नभएपछि राष्ट्रिय ट्रामा सेन्टरको पेन क्लिनिकमा 4 महिनादेखि उपचार गराइरहनु भएकी थापाको दुखाई निकै कम भएको छ। पहिले हातले टेकेर हिँड्नुपर्ने अवस्था थियो, अहिले स्वास्थ्य संस्था जानेदेखि अन्य कामका लागि राम्रोसँग हिँडुल गर्न सक्छु, पहिल्यै ट्रामा सेन्टरको पेन क्लिनिकमा जानुपर्ने रहेछ उहाँले भन्नुभयो। राष्ट्रिय ट्रामा सेन्टरका पेन फिजिसियन डाक्टर पवन कुमार हमालले कुनै पनि कारणले भएको दुखाई 3 महिनाभन्दा बढ़ी समयसम्म रह्यो भने त्यसलाई दीर्घकालीन दुखाई अर्थात क्रोनिक पेनका रूपमा लिन सकिने बताउनुभयो। उहाँले 3 महिनाभन्दा बढ़ी समयसम्म दुखाई रह्यो भने त्यसको कारण पहिचान गरेर उपचार गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले पेन क्लिनिकमा बिरामीको दुखाईको प्रकृति, ठाउँ, अवधि तथा यसरी गरेको उपचारका विषयमा विस्तृत जानकारी लिएर उपचार प्रक्रिया अघि बढ़ाइने गरिएको छ। चोटपटक, शल्यक्रिया, ढाड तथा जोर्नीको समस्या, क्यान्सर लगायत विभिन्न कारणले हुने दीर्घकालीन दुखाईको पहिचान र उपचारका लागि पेन क्लिनिक प्रभावकारी बन्दै गएको खबर गोर्खा पत्रमा छ।
3: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध र तनाव अब छिट्टै कुनै निष्कर्षमा पुग्ने बताउँदै थप सैन्य कार्यवाहीको सम्भावना समेत खुल्ला राख्नु भएको छ। व्हाइट हाउसमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले इरानसँग सम्झौता गर्ने वा सैन्य कार्यवाही अघि बढ़ाउने मध्ये कुनै एक निर्णय छिट्टै हुन सक्ने बताउनु भएको अल जजिराले जनाएको छ। उहाँले इरानमा चाँडै केही हुने र विवाद एक न एक तरिकाले अन्त्य हुने दावी गर्नुभयो। तर पछिल्लो अवस्थाले अमेरिका र इरान बीच कूटनीतिक प्रयास पनि समानान्तर रूपमा अघि बढ़िरहेको देखाएको छ। इरानले अमेरिकाबाट आफ्नो पछिल्लो प्रस्तावमाथि औपचारिक जवाफ प्राप्त गरेको जनाएको छ। इरानले यसअघि 7 दिनको युद्ध विराम र त्यसपछि चरणबद्ध रूपमा हर्मुज जलमार्ग फेरि खोल्ने प्रस्ताव अघि सारेको थियो। त्यसको बदलामा अमेरिकाले इरानमाथिको नाकाबन्दी हटाउने, रोक्का गरिएका सम्पत्तिमाथि सहजीकरण गर्ने र तेल सम्बन्धी प्रतिबन्धमा राहत दिनुपर्ने इरानको प्रस्ताव थियो। अमेरिकी राष्ट्रपति ट्रम्पले भने इरानको प्रस्ताव आफूले स्वीकार नगरेको बताउँदै आउनु भएको छ। यद्यपि कतार लगायतका मध्यस्थकर्ता मार्फत अमेरिका र इरान बीच अप्रत्यक्ष सम्पर्क तथा वार्ता चलिरहेका छन्।
4: अब खेल खबर। नेपाली राष्ट्रिय फुटबल टोलीले दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो क्षेत्रीय प्रतियोगिता साफ च्याम्पियनशीपको आउँदो संस्करण गुमाउन निश्चित भएको छ। दक्षिण एसियाली फुटबल महासंघले नेपाललाई प्रतियोगितामा सहभागी गराउन दिएको अन्तिम समय सीमा हिजो सकिएपछि नेपालको सहभागिता औपचारिक रूपमा टुंगिएको हो। बंगलादेशमा अबको 1 महिनापछि नोभेम्बर 5 देखि 17 तारीकसम्म हुने 15 साफ च्याम्पियनशीपको समूह विभाजनमा यसअघि नै नेपाललाई समावेश गरिएको थिएन। फिफाले गएको असारमा एन्फालाई निलम्बन गरेको थियो। राष्ट्रिय खेलकुद परिषदको हस्तक्षेपलाई तेस्रो पक्षको हस्तक्षेप रूपमा लिँदै व्याख्या गर्दै फिफाले एन्फामाथि कार्यवाही गरेको हो। फिफाले निलम्बन फुकुवाका लागि एन्फाको स्वायत्तता कायम गर्नुपर्ने र एन्फाले आफ्नो विधि अनुसार चुनावी प्रक्रिया अघि बढ़ाउनुपर्ने विषयलाई मुख्य शर्तका रूपमा अघि सारेको थियो। तर एन्फा र सरकारी निकायबीचको विवाद समाधान हुन नसक्दा निलम्बन कायमै छ। एन्फामाथिको फिफा निलम्बनको प्रत्यक्ष असर नेपाली राष्ट्रिय फुटबल टोलीको अन्तर्राष्ट्रिय सहभागितामा परेको छ। साफ च्याम्पियनशीप गुमेसँगै नेपालले यो वर्षको महत्वपूर्ण क्षेत्रीय फुटबल प्रतियोगिताबाट समेत बाहिरिनु परेको छ।
3: काया कैरनमा अब केही खबर संक्षेपमा। आज पहाड़ र हिमालका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका हिमाल तथा पहाड़का थोरै ठाउँमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाल तथा पहाड़का 1-2 ठाउँमा हल्का वर्षाको सम्भावना छ।
4: बढ़दो धान आयातलाई कम गर्न बढ़ी उत्पादन दिने धानको जात विकास गरिने भएको छ। कृषि प्रविधि विकास र उपयोगमा नेपाललाई सहयोग गरिरहेको दक्षिण कोरिया सरकार अन्तर्गतको कोपिया नेपाल सेन्टरले यस्ता जातका धानको छनौट र विकास गर्ने भएको हो।
3: वर्षा भोटेकोशी बाढ़ी पहिरोका कारण पर्यटन क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति भएकै छ, तर मध्य नेपालमा भएको क्षतिलाई देशभरि नै भएको जस्तो हल्लाको असर नेपालको समग्र पर्यटन क्षेत्रमा परेको खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
4: देशकै जेठो र उच्च शिक्षाको मुख्य हिस्सा ओगटेको त्रिभुवन विश्वविद्यालयलाई तत्कालीन प्रधानमन्त्री केपी ओलीको पालामा जस्तै अहिले पनि उपेक्षा भएको छ। प्रधानमन्त्री नै कुलपति रहेको त्रिवीको नीति तथा कार्यक्रम र बजेट असारमै प्रस्तुत गर्ने अभ्यास भए पनि असोज दोस्रो हप्ता बितिसक्दा पनि आउन सकेको छैन। यसका कारण त्रिवीका प्रशासनिक कार्य नै ठप्प भएको खबर नयाँ पत्रिकामा छ।
3: भोटेकोशी बाढ़ी र पहिरोले 640 मेगावाट विद्युत राष्ट्रिय प्रणालीबाट बाहिरिएपछि आउँदो हिउँदमा नेपालले भारतीय बिजुलीको भर पर्नुपर्ने जोखिम बढ़ेको छ।
4: मनाङको नारपाभूमि गाउँपालिका पाँचमा रहेको हिमलुङ हिमालमा हिमपैरोमा परि ज्यान गुमाउनेको संख्या सात पुगेको छ। हिमपैरोमा परि बेपत्ता भएका तीनजनाको शव हिजो फेला परेसँगै ज्यान गुमाउनेको संख्या सात पुगेको हो।
3: सरकारले निजामती सेवापछि प्रहरी सेवा सम्बन्धी विधेयक अघि बढ़ाउने तयारी गरेको छ। गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई विधेयक अघि बढ़ाउन निर्देशन दिएको हो।
4: बारामाढ़ी पहिरोका कारण राजमार्गहरू अस्तव्यस्त बनेपछि यातायात तथा ढुवानी क्षेत्रले दैनिक करोड़ रूपियाँको नोक्सानी बिहोर्नु परेको भन्दै व्यवसायीले काठमाडौँ निजगढ द्रुत मार्गको निर्माण छिटो सम्पन्न गरी सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन्।
3: कञ्चनपुरको दोदारा चाँदनी नगरपालिकालाई कञ्चनपुर सदरमुकाम महेन्द्रनगरसँग जोड्ने पुलको एउटा पिल्लर हिजो बिहान भाँचिएर पुल चुडिएपछि आवत जावत ठप्प भएको छ।
4: संसदको अर्थ समितिले पुँजी बजारको नियमन, आईपीओ निष्कासन, नेप्सेको कारोबार प्रणाली र बजारमा हुने चलखेल नियन्त्रणका विषयमा सरकार तथा नियामक निकायलाई निर्देशन दिएको छ। समितिको हिजो बसेको बैठकले कमजोर कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिन नहुने, शेयर कारोबार प्रणाली बारम्बार अवरूद्ध हुन नदिने, बजारमा कृत्रिम मूल्य तथा माग सृजना गर्ने गतिविधि रोक्ने र लामो समयदेखि रिक्त रहेका नेप्से तथा सीडीएस एण्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति गर्नुपर्ने विषयमा सरकार सम्बन्धित निकायलाई निर्देशन दिएको हो।
3: र सरकारले देशमा उत्पादित विद्युतको व्यापार गर्ने भन्दा स्वदेशमै यसको खपत बढाउने रणनीति लिने भएको छ। काया कैयनमा अब पालो उखानको
4: बढ्न नसके पनि अड्न सक्नुपर्छ।
3: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
4: भोटेकोशी प्रभावित क्षेत्रमा अब खोज पुनर्लाभ र पुनर्स्थापनामा जाने सरकारको निर्णय, बेपत्तालाई मृतक सरह वा मृतक घोषणा गरिने, त्यसअघि आधिकारिक विवरण संकलन हुने।
3: बाढ़ी पहिरोले बन्द भएका सड़क पुलेसँगै जनजीवन सहज बन्दै लमजुङ मनाङ र म्याग्दी मुस्ताङ बीचको सड़क सम्पर्क भने अझै जोड़िएन।
4: नेपालको निर्यात व्यापारका लागि अमेरिका महत्वपूर्ण गन्तव्य, चीनतर्फका नागा अवरूद्ध हुँदा समस्या, चाडपर्वमा मूल्य वृद्धिसँगै आपूर्ति प्रभावित हुने चिन्ता,
3: इरानसँग शान्ति सम्झौता वा सैन्य कार्यवाही दुवै विकल्प खुला रहेको ट्रम्पको भनाई, मध्यस्थकर्ता देशहरू मार्फत वार्ताको प्रयास चल्दै
4: र फिफाको निलम्बनका कारण नेपाल पहिलो पटक साफ च्याम्पियनशीपबाट बाहिरी।
3: र अन्त्यमा आजको कार्टुन, आज हामीले नयाँ पत्रिकाबाट कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। प्रधानमन्त्री र मन्त्रीहरूका सल्लाहकार र स्वकीय सचिव धेरै नै रहेको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ एक हुल मान्छे उभिएका छन्, सबैको छातीमा लेखिएको छ स्वकीय, अर्थात उनीहरू कुनै मन्त्रीका स्वकीय हुन्। नजिकै उभिरहेका एकजना मान्छेसँग भीड़बाट कसैले भन्दैछ, मन्त्रीजी खोज्नु भा, हाम्रो यही गोलोभित्र हुनुहुन्छ, काम के थियो कुन्नी। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: धुलेगौडा आउँदा राम्रो ठाउँमा बसेर
2: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु। मोबाइल 98063 13195 र 98467 15368।
3: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
4: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
3: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
5: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0654142636, मोबाइल 9856078302 र 9864038302।
6: दाई, पहिला यो मोबाइल हेर्नुहोस् न, के भयो भयो? फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
7: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
6: अनि बन्छ त दाई?
7: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
8: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि,
9: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
10: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
9: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9856062029।
11: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
12: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
11: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउन, तिमीले जे जे खोज्यो त्यही पाइहाल्छौ।
12: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
13: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
14: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौडा।
13: प्रोप्राइटर रबिन थापा। सम्पर्क 9856033998 र 9465010950।
6: एपी स्टोर, दुलेगौडा सृजना टोल, बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
13: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
6: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
13: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
6: फोन नम्बर 0564143121,
13: मोबाइल 9805678634 र 97081705090।
14: लौ आ
15: आयो खुशीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूका लागि खुशीको खबर।
16: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको फ्रेन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
15: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
16: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 98066 81115।
17: ए सबिना, यस्तो हतारमा कता हो?
18: ए प्रदीप, हेर न, बेहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
17: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
19: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 98460 78528 र 98028 16142।
20: धुलेगौडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया बया सोच्नै पर्दैन नि। दाउराको सेकुवा छँदैछ त, बनकेवा चोक पारिपट्टि छ नि।
21: हजुर, मोमो, चाउमिन, खाजा सेट, थुक्पा, तन्दुरी रोटी र नान, अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट, कोरियन स्टाइलको बारबेक्यू, सेकुवाको आइटमका लागि त नामै काफी छ नि, दाउराको सेकुवा।
20: एक पटक आउनुहोस्, अन्त जान मनै लाग्दैन, साँच्चै भनेको।
21: ल, फोन नम्बर टिप्नुहोस् त, 97155655 र 97155656।
22: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यस्तो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला र?
17: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साठ फेर मर्मत सबै गरिन्छ नि।
22: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया, फोन 065414142, 98560231128, 98462014726।
16: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर 12 103.8 MHz।

पाइताला कुर्कुच्चा दुख्ने समस्या जसलाई चाहिँ हामी प्लान्टर फेसियाइटिस भन्छौँ, त्यसको त्यो के हो र त्यो के कारणले गर्दाखेरि हुन्छ, त्यसको लक्षणहरू के हुन्छ, त्यसबारे छोटकरीमा हजुरलाई जानकारी गराउन चाहन्छु। हाम्रो पाइताला भनेको चाहिँ एउटा बेस हो जस जहाँबाट चाहिँ हाम्रो जिउको पुरै भार ग्राउन्डमा जाने बेलामा, जमिनमा जाने बेलामा त्यही पाइतालाले नै बेहोर्ने। त्यो पाइताला चाहिँ पाइतालामा त्यही भएर अब सृष्टिकर्ताले चाहिँ कस्तो दिनुभएको छ, त्यहाँनिर चाहिँ हड्डी मात्रै छैन, त्यहाँ चाहिँ एउटा कुसन छ, गिलो पन्छ, गिलो हिल दिनुभएको छ, त्यो हिल त्यो कुर्कुच्चा जुन चाहिँ अलिकति सफ्ट छ, गिलो छ, ताकि जिउको भार त्यसले लिन सकोस्। र अर्को चाहिँ पाइतालामा हेऱ्यो भने भित्री भागमा हाम्रो अलिकति यसरी कर्भ हुन्छ, यसरी अलिकति उठेको हुन्छ, त्यो भागमा चाहिँ पछाडिबाट अगाडितिर एउटा नसा जस्तो गएको हुन्छ, प्लान्टर फेसिया भन्छन्, त्यो नर्मल स्ट्रक्चर हो, यो सबैमा हुन्छ प्लान्टर फेसिया भन्ने। अब जिउको भार त्यो पाइतालाले बोक्दा बोक्दा के हुनसक्छ भने यो प्लान्टर फेसियामा चाहिँ असर पर्छ, त्यहाँ चाहिँ इन्फ्लामेसन हुन्छ, त्यसलाई त्यो सुन्निने, टाइट हुने अथवा अलिअलि च्यातिने त्यस्तो समस्याहरू आउन सक्छ, त्यो चाहिँ प्लान्टर फेसियाइटिस हो। यसको लक्षण चाहिँ के हो भने हिल पेन, हिँड्दाखेरि चाहिँ धेरै दुख्ने, के अरे 5 मिनट पनि हिँड्न नसक्ने, बिहान उठ्दाखेरि चाहिँ पुरै पोलेको जस्तो दुख्ने, पहिलो पाइला टेक्नलाई धेरै गाह्रो हुने, हामीले चाहिँ अब यसलाई अलिकति यसरी स्ट्रेच गऱ्यौँ तन्कायौँ भने पनि धेरै दुख्ने, त्यस्तो त्यस्तो लक्षण हुन्छ। मेन चाहिँ हिँड्न सक्ने क्षमतालाई नै यसले असर गरिदिन्छ, बिरामीहरूलाई चाहिँ 5-10 मिनट हिँड्न पनि धेरै गाह्रो हुने हुन्छ। अब यो चाहिँ युजुअली हुने भनेको चाहिँ जस्तो यो फुटवेयरहरू, हाम्रो चाहिँ जुत्ता चप्पलहरू अलिकति राम्रो भएन भने, जस्तो सोल चाहिँ गिलो सोल भएन, अलिक कडा कडा सोल भएको, जस्तो हिल लाउने मान्छेहरू अथवा जु चप्पल पातलो चप्पल लगाउने, कडा सोल भएको चप्पल लगाउने, प्रोफेसनमा पनि डिपेन्ड हुन्छ, जस्तो पेसागत हिसाबले हेर्ने, जस्तो टिचरहरू कति 4-5 घन्टासम्म उभिएर पढाउनु पर्ने हुन्छ, हामीले ओपिडीमा देख्छौँ धेरै, सो टिचरहरू पनि आउनुहुन्छ यस्तो समस्याले, कन्टिन्युसली 4-5 घन्टासम्म अब उभिएर कन्टिन्युस क्लास लिनु पर्यो, अथवा आर्मी पुलिसहरू कडा जुत्ता लगाएर त्यसमा परेड खेल्नु पर्यो, अब त्यसमा त्यो परेड खेल्नमा त्यसको प्रेसरले गर्दाखेरि चाहिँ हिलमा दुखाइ हुने। अर्को चाहिँ ओजन, वेट बढी छ, ओभर वेटले गर्दाखेरि पनि त्यो जिउ भार चाहिँ त्यसमा धेरै पर्दाखेरि त्यस्तो हुने हुन्छ। मैले चाहिँ अर्को कमनली देखेको चाहिँ गाउँतिर हाम्रो गाउँघरको महिलाहरूमा चाहिँ अब टाउकोमा धेरै गरुङ्गो गरुङ्गो चिजहरू बोकेर हिँड्नुपर्ने, अनि लामो समयसम्म हिँड्नुपर्ने, खेतमा काम गर्नुपर्ने, त्यसो जुत्ता चप्पल अझ जुत्ता चप्पल नै नलगाउने, त्यसले गर्दाखेरि त्यो धेरै प्रेसर परेर त्यहाँनिर असर परेर यस्तो पाइताला दुख्ने समस्या हुन्छ। यो चाहिँ हड्डीको समस्या होइन, तर त्यो प्लान्टर फेसिया भन्ने तत्त्व चाहिँ के त्यो टिस्यु चाहिँ गएर हड्डीमा चाहिँ टाँसेको हुन्छ, त्यसले गर्दाखेरि हड्डी एक्सरे गरेर हेर्दाखेरि हड्डी पलाएको देखिन सक्छ, तर त्यो हड्डी पलाएको भन्दैमा त्यसैले गर्दाखेरि दुखाइ आएको चाहिँ होइन, त्यो चाहिँ समस्या प्लान्टर फेसिया भन्ने त्यसको चाहिँ चोटको कारणले गर्दाखेरि हो। यो समस्यालाई कसरी हामीले ट्याकल गर्न सक्छौँ त, यसलाई कसरी उपचार गर्न सक्छौँ त, सबभन्दा इम्पोर्टेन्ट कुरा भनेको चाहिँ फेरि त्यो जुत्ता चप्पल अलिक कमलो सोल भएको लगाउने, हामीले अब हाम्रो उसमा चाहिँ सबभन्दा हेला गरिएको अङ्ग भनेको खुट्टा नै होला, तर सबभन्दा माया चाहिँ त्यसलाई गर्नुपर्छ, किनभने ढोग्ने बेलामा हामी त्यही खुट्टालाई नै ढोग्छौँ, त्यो खुट्टालाई चाहिँ हामीले साँझ बिहान यसो मालिस गर्ने, सफा राख्ने त्यस्तो गर्नुपर्छ। अब अघि नै मैले जुत्ता चप्पलको बारेमा कुरा गरेको थिएँ, जुत्ता चप्पल कमलो सोल भएको जुत्ता चप्पल आउने, स्पोर्ट्स वेयरहरू लगायो भने चाहिँ राम्रो। हाम्रो जुत्ता चप्पल कमलो सोल भएको छैन भने हामी त्यसमा चाहिँ अझ थप्न सक्छौँ, एउटा सिलिकन हिल प्याडहरू पाउँछ, सिलिकन गिलो गिलो त्यस्तोहरू त्यसमा हामीले थप्न सक्छौँ। त्यो सँगसँगै एक्सर्साइज, प्लान्टर फेसिया स्ट्रेचिङ एक्सर्साइज भन्ने हुन्छ, त्यो हाम्रो फिजियोथेरापी यसो 5-7 किसिमको कसरतहरू छ, त्यसलाई चाहिँ स्ट्रेच गर्ने, एक्सर्साइज गर्ने, र यसो मन तातो पानीमा नुन हालेर 5 मिनट जति त्यसमा डुबाउने,
सुक्खा बनाउने यसो मलम लगाएर मसाज गर्ने अकुपङ्क्चर मसाज यसो रगरेर मात्रै हुँदैन यसो थिचेर थिची यसो अकुपङ्क्चर मसाज गर्ने यो चाहिँ अब के अरे साधारण उपाय भयो घरायसी उपाय अब यो बाहेकको अरू हामी औषधि दिन सक्छौँ खाने ट्याब्लेट औषधिहरू जसले चाहिँ दुखाइ कम गराउँछ भित्रको सुजनहरू कम गर्छ च्यातिएको चिजहरूलाई चाहिँ अलिकति त्यसमा हिल हुन सजिलो गर्छ हेल्प गर्छ अर्को उपाय भनेको चाहिँ इन्जेक्सनहरू प्लान्टर फेसियामा चाहिँ त्यो भनेको चाहिँ इन्फ्लामेसन हो त्यहाँदेखि सुन्निने विभिन्न किसिमको केमिकलहरूले गर्दाखेरि दुखाइ पर्नु भएको हुन्छ त्यसलाई निर्मूल न्यून गर्नको लागि कम गर्नको लागि स्टेरोइड पनि इन्जेक्ट गर्न सक्छौँ अर्को यो प्लान्टर फेसियाइटिसमा चाहिँ अर्को एउटा इन्जेक्सन भनेको चाहिँ यो पिआरपी इन्जेक्सन प्लेटलेट रिच प्लाज्मा इन्जेक्सन अहिले हाम्रो देशमा पनि यो प्रविधि आइसकेको छ यसले त्यो प्लान्टर फेसियामा जुन च्यातिएको चिजहरू हुन्छ वेयर एन्ड टियर भएको चिज हुन्छ त्यसलाई चाहिँ फेरि पलाउन हेल्प गर्छ त्यो इन्जेक्सन लगाउन सकिन्छ र अर्को एउटा प्रविधि चाहिँ के छ भने यो बिजुलीको सेक भनौँ कि अब साउन्ड वेभ पठाएर त्यो चाहिँ त्यो ठाउँमा साउन्ड वेभ पठाएर त्यो चाहिँ त्यहाँ चाहिँ सानसानो चोट पुऱ्यो भने ताकि रगतको सञ्चालन त्यहाँ धेरै होस् र त्यहाँनिर होस् यसलाई चाहिँ ESWT भन्छ एक्स्ट्रा कर्पोरियल सक वेभ थेरापी यो अब सबै ठाउँतिर एभाइलेबल छैन तर यो एउटा अर्को प्रविधि हो जुन प्रविधिबाट चाहिँ हामीले यसको उपचार गर्न सक्छौँ तर यो चाहिँ झन्झटिया समस्या हो फेरि बल्झिन सक्छ त्यही भएर औषधि खाने इन्जेक्सन लगाउने अरू उपाय भन्दा पनि सबभन्दा इम्पोर्टेन्ट हामीले ध्यान दिनुपर्ने भनेको चाहिँ पाइतालाले माया गर्ने जुत्ता चप्पल कमलो सोल भएको लगाउने यसो मालिस गर्ने र दिनदिनै दिनको तीन पटक कसरत गर्ने।

0: सामान्य धेरैजनाको दैनिक जीवनमा चाहिँ भर्याङ तलमाथि गर्नुपर्ने अवस्थाहरू हुन्छ। पोलिटिक कसेर पूजा गर्ने, पोलिटिक कसेर बस्ने समस्याहरू, पोलिटिक कसेर चाहिँ धेरै चाहिँ गरिराख्नुहुन्छ, त्यसले चाहिँ कुरकुरे हड्डी चाहिँ वेयर एन्ड टियर हुन्छ र ओस्टियोआर्थ्राइटिस नीलाई चाहिँ बढाउँछ कि। त्यसको लागि चाहिँ घुँडामा यस्तो तकिया राख्ने, घुँडाले थिच्ने, पाँच गर्ने छोड्ने र घुँडाको बिचमा जो तकिया राख्ने थिच्ने, पाँच गर्ने छोड्ने, कुर्कुच्चाको तल त्यसरी थिच्ने, कुर्कुच्चाले थिच्ने, पाँच गर्ने छोड्ने, दुइटै पाइतलाई तान्ने, पाँच गर्ने छोड्ने र बसेर यसरी स्ट्रेचिङहरू चाहिँ घुँडाको चाहिँ गर्न सक्छौँ। यो बेसिक एक्सर्साइजहरू चाहिँ क्वाड्रिसेप्स मसल जुन हुन्छ यसलाई चाहिँ स्ट्रङ गर्ने गर्नुको लागि हामीले गर्ने हो। घुँडामा चाहिँ बेसिकली वेरेन्टेड किन हुन्छ भने हामी सानैदेखि पढेर यसरी बस्ने हामीलाई यो कम्फर्टेबल लाग्छ। र वेस्टर्न लाइफ जुन हुन्छ जस्तै युरोप अमेरिकातिर, त्यहाँ चाहिँ कस्तो हुन्छ सानैदेखि कुर्सीमा बस्ने चाहिँ उहाँहरूको सिस्टम हुन्छ र हामी यसरी बस्दा हामीलाई कम्फोर्टेबल लाग्छ। तर यो लङ टर्म बस्दाखेरि वेयर एन्ड टियर चाहिँ घुँडाले चाहिँ हड्डी खिँदा चाहिँ यसले चाहिँ खप्नुपर्ने हुन्छ। त्यही भएर मेरो सल्लाह चाहिँ घुँडाको हड्डी खिसकेपछि लङ सेटिङमा बस्ने या कुर्सीमा बस्ने, भर्याङ तलमाथि कम गर्ने, पोलिटिक कसरी घन्टौँ नबस्ने, जो पूजा गर्नुहुन्छ घन्टौँ बस्नुहुन्छ त्यसरी नबस्ने, त्यसले चाहिँ घुँडाको समस्या र घुँडाबाट हुने जुन कुरकुरे हड्डीहरू जुन खिने समस्याहरू त्यसबाट चाहिँ हामीलाई धेरै राहत मिल्छ। र धेरैजनाको अब कुर्कुच्चा दुख्ने समस्या छ, त्यसमा म एउटै कुरा भन्छु, त्यसमा चाहिँ वेट हो। तपाईँको घुँडा दुख्ने र कुर्कुच्चा दुख्ने जुन समस्यामा धेरैजनाको जुन अभेस बिरामीहरू हुनुहुन्छ, 70% या 80% या 60%भन्दा बढी वेट चाहिँ हाम्रो घुँडामा कुर्कुच्चामा जाने हुन्छ। त्यो घुँडा र कुर्कुच्चामा जब हाम्रो वेट कन्स्ट्यान्ट पर्छ, त्यसले लिगामेन्ट हड्डीहरू मांसपेशीलाई त्यहाँ असर परिरहेको हुन्छ। त्यही मैले चाहिँ फर्स्ट वेट लसको चाहिँ एडभाइस दिन्छु, घुँडा दुख्ने, कुर्कुच्चा दुख्ने, जसको चाहिँ उहाँको बिएमआई क्यालकुलेट गरेर बिएमआई ठिक छैन भने वेट घटाउनेतिर यदि हामी लाग्ने हो भने चाँडै हामी एक्सर्साइजबाट राम्रो क्वालिटी लाइफस्टाइल भयो यसले चाहिँ घुँडाको र कुर्कुच्चाको समस्याबाट चाहिँ हामीले यसलाई चाहिँ राहत दिन सक्छौँ। इम्पोर्टेन्ट जुन ब्याक पेन जुन छ, टुक्कको बसेर चाहिँ लुगा धुनु हुन्छ, त्यो चाहिँ एकदम रङ, यसले चाहिँ मेरो असर गर्छ। त्यही भएर म भन्छु लुगा धुनु छ, मिच्नु छ भने चाहिँ बेस्ट चाहिँ स्टुलमा या अलिकति चेयरमै बसेर गर्नुहोस्, त्यो चाहिँ बेटर हुन्छ। टुक्कुक्क पसेर पिर्खामा बसेर जुन गर्नुहुन्छ त्यो चाहिँ राइट वे चाहिँ होइन, त्यसले चाहिँ असरहरू निम्त्याउने हुन्छ, ढाडको समस्याहरू आउँछ, डिस्क बल्जहरू हुन्छ। अर्को अब तपाईँहरूको जस्तै उभिएर पनि लङ टर्म अब खाना पकाउने जुन गर्नुहुन्छ भने एकदम जुन तपाईँहरूले जुन सामान राख्ने जुन जस्तै तपाईँको यो सामानहरू जुन राख्ने यो मार्बल टाइलहरू हुन्छ नि त्यो चाहिँ धेरै होचो नगर्नु, यो पोजिसनमा चाहिँ ढाडको समस्या हुन्छ। त्यही हो अलिकति हाइटमा मोडिफाई गर्ने हो भने राम्रो हुन्छ। अनि अर्को चाहिँ तपाईँको धेरैजना अब अहिले त मोडर्न लाइफस्टाइल भइसकेको छ, अब जसको घरमा चाहिँ तपाईँहरूको अब वासिङ मिसिनहरू छ, अब त्यसलाई चाहिँ बढी जसले राख्नु भएको छ त्यसलाई चाहिँ बढी फोकस गर्ने हो भने अब त्यो लुगा धुँदाखेरि यो तपाईँको डिस यिनीहरू वास गर्दा सब कुराहरू गर्दाखेरि हामीले आफ्नो ढाडको पोस्चरलाई चाहिँ मेन्टेन गर्नु पऱ्यो। र भर्याङको कुरा गर्दाखेरि चाहिँ डेफिनेटली भर्याङ उहाँहरूले माथि तल गर्नुहुन्छ भने निक्याप हामीले लाउन सक्छौँ र एभ्री बेलुका आफ्टर वर्क घुँडाको एक्सर्साइजहरू, स्ट्रेचिङहरू, पाइतलाको स्ट्रेचिङहरू यिनीहरू गर्न सक्छौँ, तातोले सेक्ने, सर्कुलेसन गर्ने र साथसाथै यो मैले अघि सिकाएको जुन सामान्य यो तपाईँको पिलो राखेर चाहिँ घुँडाको आइसोमेट्रिक तपाईँको नि एङ्कलको स्ट्रेचिङहरू यति गर्दाखेरि पनि धेरै नै फाइदा हुन्छ, उहाँलाई मांसपेशी चाहिँ बलियो हुन्छ। कसै कसैको चाहिँ अब छुटाउने नहुने लङ टर्म 2 घन्टा या 3 घन्टा कन्टिन्युस गर्ने पर्ने छ भने चाहिँ अलिकति त्यो काम सिद्धिसकेपछि कतै गएर एउटा म्याटमा या सोफामा गएर अलिकति ब्याकलाई चाहिँ स्ट्रेचिङ गर्नुहोस्। मैले टाइम टु टाइम भन्यो नेकको स्ट्रेचिङ, आइसोमेट्रिक ब्याकको यति स्ट्रेचिङ गर्दा मेरुदण्ड त प्रेसरमा यस्तो भइसकेको हुन्छ कन्सट्यान्ट, त्यसलाई सिधा गर्नुहोस्, त्यति त्यसलाई आफ्नो ठाउँमा ल्याइदिनुहोस्। तपाईँले त्यति नेक र ब्याकलाई 5 मिनट फेरि एक ठाउँमा गएर हल्का स्ट्रेचिङ यसरी अब तपाईँ काम गरिराख्नु भएको छ भने कुर्सीमा उभिएर यति मात्र गरिदिनुहोस् न, यति गर्दा नि स्ट्रेच हुन्छ नि जब होइन, कतै बसेर टाउकोले यसरी यसरी यसरी यसरी यसरी स्ट्रेचिङ गर्दा पनि मांसपेशीमा हुने कडापन हुन्छ नि त्यो चाहिँ कम हुन्छ। त्यही भएर सर्ट एन्ड स्ट्रेचिङ गर्न चाहिँ म रेकमेन्ड गर्छु। जस्तै तपाईँ 1 आवर 1.5 आवर 2 आवर हुनुहुन्छ भने अब 2 घन्टाको बिचमा 1 घन्टापछि 5 मिनट या अब टाइम छैन भने तपाईँको 8 घन्टाको ड्युटी छ भने जुन तपाईँको ब्रेक टाइम हुन्छ अब चिया खाने टाइम ब्रेक टाइममा तपाईँले हल्का ब्याकको उभिएर पनि स्ट्रेचिङ गर्न सक्नुहुन्छ अब तपाईँको नेकको स्ट्रेचिङहरू गर्न सक्नुहुन्छ त्यति स्ट्रेचिङ गर्दाखेरि अलिकति फरक केही मात्रामा फरक चाहिँ पक्कै हुन्छ जस्तै मैले कहिलेकाहीँ ड्राइभिङ गर्दा पनि कहिलेकाहीँ लामो जाम हुन्छ ट्राफिक हुन्छ त्यसमा पनि तपाईँहरूले स्ट्रेचिङ त गर्न सक्नुहुन्छ ह्यान्ड ब्रेक लगाएर हल्का स्ट्रेचिङ त गर्न सक्नुहुन्छ ड्राइभिङको टाइममा पनि तपाईँको 50 सेकेन्ड छ भने 20 सेकेन्ड स्ट्रेचिङ गर्नुहोस् अनि त्यो पनि गर्न सक्नुहुन्छ ह्यान्ड ब्रेक लगाएर विथ सेफ्टी गर्न सक्नुहुन्छ अर्को अब साँच्चीकै त्यस्तो तपाईँको अप्ठ्यारो छ टिचिङमा गाह्रो छ ऊ छ भने अप्ठ्यारो छ भने स्टुडेन्टहरूलाई कहिलेकाहीँ हामीलाई धेरै पेनमा पनि नगर्नुहोस् एकछिन होल्ड गरेर स्ट्रेचिङ गर्दा चाहिँ केही फरक पर्दैन अझ स्टुडेन्टलाई सिकाउनु भनेर चाहिँ म भन्छु 5 मिनटको ग्याप गरेर अलिकति रमाइलो तरिकाले ल है हामीले स्ट्रेचिङ गरौँ है भनेर हामीले अझ हाम्रो विद्यार्थीलाई सिकाउने हो भने त अझ उहाँहरूलाई पनि धेरै राम्रो हो
1: नसा तथा मानसिक रोगका बिरामीहरूलाई खुसीको खबर
2: लामो समयदेखि नसा तथा मानसिक रोगबाट पीड़ित बिरामीहरूलाई परामर्श र उपचार गर्न यही असोज 17 गते तेस्रो शनिबार नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुन्दर राणा भार दुलेगौड़ा स्थित गण्डकी मेडिकल हलमा आउँदै हुनुहुन्छ सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला
1: उपचार हुने रोग एवं समस्याहरू निराश हुने मन आतिने स्मरण शक्ति कम हुँदै जाने व्यवहारमा परिवर्तन आउने हुँदै नभएको कुरा सुन्ने र देख्ने समस्या भएका बिरामी
2: छारे रोग टाउको दुखी रहने हात खुट्टा झमझमाउने एवं पोल्ने समस्याबाट पीड़ित बिरामी
1: रक्सी गाजा चुरोट जस्ता मद्यपान र धूम्रपानको लतबाट समस्या उत्पन्न भएका बिरामीहरूले बेलैमा उपचार गराई स्वास्थ्य लाभ लिन सक्नुहुनेछ
2: सम्पर्क गण्डकी मेडिकल हल शुक्ला गण्डकी 4 दुलेगौंडा माछा पुष्प बैंकको ठिक पारिपट्टि
1: सम्पर्क 0965903969 मोबाइल 9840826926
3: मोबाइल भन्ने बित्तिकै हुन्छ विदेशबाट भाइ आउँदैछ भनौला नि एउटा ल्याइदे भनेर
4: नरिसाउनुहोस् न जब मोबाइलको लागि विदेशकै बाटो हेर्नु पर्छ र सुन्नुहोस् न दुलेगौडामा छ नि हाम्रो मोबाइल पसल जस्तो खोज्यो त्यस्तै जतिको खोज्यो त्यतिको पाइदो रहेछ क्या
2: हो सामसुङ रेडमी भिभो रियलमी नोकिया र ओप्पो कम्पनीका मोबाइल फोनहरू किन्न मर्मत गर्न र एसेसरीजका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
4: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि
2: हाम्रो मोबाइल पसल दुलेगौंडा सांग्रीला बैंकको ठ्याक्कै पारिपट्टि कृति फोटो सँगै प्रोपाइटर सन्तोष श्रेष्ठ फोन 9856956996 र 9701956996
5: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुहोस् हो
6: अनि यति बेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि
5: त्यसको चिन्ता लिनै पर्दैन नि खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि
6: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
5: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
2: होटल फ्यामिली एन्ड लज खैरेनी टार बजार प्रोप्राइटर अर्जुन सापकोटा मोबाइल 9860240 र 9860243420
5: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी
4: अके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो
5: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समेत पाइने रहेछ
4: हो त है सामान लिन टाढा किन जानु पर्यो र
7: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
8: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
2: ग्राहकको चाहना नै हाम्रो सन्त चतुष्टी जयसवाल कस्मेटिक पसल दुलेगौड़ा भित्री बजार।
7: हमी कहाँ कस्मेटिक तथा पार्लर का संपूर्ण सामान सुपथ मूल्य में पाइन का साथ ही होलसेल तथा खुद्रा मूल्य में बिक्री कर
2: प्रोपाइटर निरंजन प्रसाद जयसवाल फोन 9841661220।
1: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9825359122 9508 र 9460692646।
8: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
9: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
8: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
10: संसार ढुङ्गा कटिङ उद्योग शुक्लागन्धकी 2 काछे पानी तनहु प्रोपाइटर रमेश भुजेल फोन 9852324775 र 9801324775।
11: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो?
12: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
9: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658590065, मोबाइल 9816634372।
2: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
13: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
2: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
13: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
2: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
13: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
2: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
13: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
2: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
13: भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
14: स्टुडियो
15: अहिले बिहानको 7 बज्यो।
16: टाइम चेकको साथमा बनकेवा कालिका सुनचान पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
17: सत्य, तथ्य, निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
9: धोरबाराही हाइलाइट्सको साथमा
2: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा, बीपी चोक,
5: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 98 4 61 49 304।

নমস্কার নমস্কার বিহান সাত বজেকো ঢোরবারাই হাইলাইটসমা সমাচার কক্ষবাট ম সৃষ্টি খত্রীকে স্বাগত ছ। তপাই এতি বেলা সুন্দর হুনুহুন্ছ রেডিও ঢোরবারাহি 103.8 মেগাহার্জ অন্তর্মনকো আওয়াজ সাথে ইন্টারনেট অনলাইন মারফত হাম্রো ওয়েবসাইট www.radiodhorbarahi.com.np লগইন গরের পনি বিশ্বভর একই সাথ শুন্ন সক্নুহুনেছ ভনে হাম্রো পাত্র অ্যাপ মারফত পনি হামিলাই একই সাথ শুন্ন সক্নুহুনেছ। संघीय संसद अन्तर्गत प्रतिनिधि संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको बैठक आज बस्दैछ। संसद सचिवालयका अनुसार प्रतिनिधि सभा बैठक बिहान 11 बजे र राष्ट्रिय सभाको बैठक अपराह 1:15 बजे बस्ने तय भएको हो। बिहान 11 बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको 8 वार्षिक प्रतिवेदन 2083 पेश गर्ने सम्भावित कार्यसूची रहेको छ। यसै गरी बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयकमाथि विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2083 प्रेस गर्नुहुनेछ। बैठकमा अर्थमन्त्री डाक्टर सुनिल बाग्लेले कर्मचारी सञ्चय कोष 10 संशोधन विधेयक 2083 नागरिक लगानी कोष 3 संशोधन विधेयक 2083 र भुक्तानी तथा फसिउट पहिलो संशोधन विधेयक 2083लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। अपराह 1:15 बजे बस्ने राष्ट्रसभाको बैठकमा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर दिने कार्यसूची रहेको छ। यस्तै प्रधानमन्त्री बालेन्द्र शाहले आदिवासी जनजाति आयोगको आर्थिक वर्ष 2080-81 वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यसूची रहेको छ भने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति पूजा चौधरीले समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पेश गर्नेछन्। यसैबीच राष्ट्रसभाको बैठकमा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर दिने कार्यसूची रहेको छ।

बैठक समेत बस्नेछ। काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सबै सड़कमा नियमित गाड़ी चलिरहेका छन्। बाढ़ी पहिरोका कारण बन्द रहेका सड़कमा हिजोदेखि गाड़ी चल्न थालेका हुन्। धादिङको पृथ्वी राजमार्ग अन्तर्गत 40 सेमा गैराती सामान्य पहिरो खसेपछि केही समय सड़क अवरूद्ध भएको थियो। पहिरो पन्छाएपछि अहिले त्यहाँ एकतर्फी रूपमा गाड़ी सञ्चालन भइरहेको र सड़क पूर्ण रूपमा खुलाउने गरी पहिरो हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। यसअघि पनि पृथ्वी राजमार्ग अन्तर्गत धादिङका कृष्ण भीर परे फेर बागेमोड ज्यामिरे घाट 40 से लगायतका क्षेत्रमा पहिरो र सड़कमा क्षति पुगेपछि यातायात प्रभावित भएको थियो। सड़क विभाग र स्थानीय प्रशासनको सक्रियतामा अवरोध हटाएपछि पृथ्वी राजमार्गमा यातायात क्रमशः सहज बन्दै गएको छ। यस्तै काठमाडौँलाई हेटौडा हुँदै तराईसँग जोडिने कान्ति लोकपथ पनि पहिरो पन्छाएर सञ्चालनमा आइसकेको छ। बीबी राजमार्ग पनि बाढ़ीले क्षति पुर्याएका तथा डाइभर्सन बगाएका ठाउँमा वैकल्पिक व्यवस्था मार्फत सञ्चालनमा ल्याइएको छ। अरणीको राजमार्ग अन्तर्गत धुलीखेल खावाक सड़क खण्डमा पनि नियमित गाड़ी चलिरहेका छन्। सरकारले भोटेको विपदपछि हेलिकप्टरबाट गरिएको उद्धारमा 20 करोड़ रूपियाँ खर्च भएको बताएको छ। गृहमन्त्री सुदन गुरूङले हेलिकप्टरबाट उद्धारमा बढ़ीमा 20 करोड़ खर्च भएको बताउनु भएको छ। बाहिर सार्वजनिक भए जस्तो हरमौ खर्च भएको होइन, बढ़ीमा 20 करोड़ खर्च भएको छ। हामी नागरिकप्रति जवाफदेही हुनुपर्छ, यसको पारदर्शी हिसाब हामी छिट्टै सार्वजनिक गर्छौं, गृहमन्त्री सुदन गुरूङले भन्नुभयो। यस्तै उहाँले होल्डिङ सेन्टरमा रहेकाहरूलाई अब अस्थायी आवासको प्रबन्ध गरेर 6 महिनाभित्रै उनीहरूका लागि आवासको व्यवस्था गर्ने रहेको पनि बताउनु भएको छ। उहाँहरूलाई सधैँ होल्डिङ सेन्टरमा राखेर मात्र हुँदैन, अब आवासका लागि गृह कार्य गरिरहेका छौं। नयाँ ठाउँमा जग्गा खोजेर उहाँहरूका लागि आवास निर्माण गर्नेतर्फ सरकार अघि बढ़छ, उहाँले बताउनु भएको छ। पीड़ितका लागि बन्ने आवास स्थानीय संस्कृति र मौलिकता झल्किने र आधुनिक सुविधा पनि हुने उहाँले बताउनु भएको छ। यस वर्षको दशैंमा नयाँ नोट साट्नको लागि निश्चित दिन कोर्नु नपर्ने भएको छ। राष्ट्र बैंकले नयाँ नोट साट्नका लागि विगतमा जस्तो सूचना निकालेर निश्चित दिन तोक्ने चलन यसपालि हटाएको हो। आफूलाई पाएक पर्ने बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत नयाँ नोट सटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका कार्यालय र बैंक तथा वित्तीय संस्थाका शाखाबाट नयाँ नोट सटही भइरहेकाले आफूलाई पाएक पर्ने शाखामा गएर नयाँ नोट सटही गर्न सकिने राष्ट्र बैंकको भनाइ छ। अघिल्ला 2 वर्ष राष्ट्र बैंकले नयाँ नोटको साटो सुकिला नोट सटही गरेर पनि यस वर्ष भने नयाँ नोट नै सटही गरिनेछ। राष्ट्र बैंक अनुसार सार्वजनिक विधा बाहेक सबै दिन नोट साट्न सकिनेछ। काठमाडौँ उपत्यकामा थापाथलीमा रहेको राष्ट्र बैंकको केन्द्रीय कार्यालय र सबै क्षेत्रीय कार्यालयबाट नयाँ नोट वितरण भइरहेको राष्ट्र बैंकले जनाएको छ। यस्तै बैंक तथा वित्तीय संस्थालाई पनि नयाँ नोट सटही सुविधा दिन नयाँ नोट दिइसकेको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ। रसुवाको भुटेकोसी नदीमा आएको बाढ़ीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार सो कोषमा मौजदात रकम ₹115,55,33,468 पुगेको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न 9 वटा वाणिज्य बैंकमा मौजदात ₹12,05,59,7 र हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा ₹2,71,06,22 पुगेको छ। सरकारले उक्त कोषमा जमा भएको रकमबाट यसअघि ₹1 अर्ब बढ़ी प्रभावित क्षेत्रका लागि निकास गरिसकेको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने निर्णय गरेको छ। भारतबाट पेट्रोल र डिजेलको खरिद मूल्य बढ़ेर आए पनि निगमले उपभोक्तालाई थप भार नपार्ने भन्दै हालकै मूल्य कायम राखेको हो। निगमले बुधबार हिजो जारी गरेको प्रेस विज्ञप्ति अनुसार भारतबाट पेट्रोल र डिजेलको मूल्य प्रति लिटर करिब 20 रूपियाँले बढ़ेर आएको छ।

प्लास्टिकको बाढ़ी पहिरोले पारेको असर नजिकै गरेको चाडपर्व र आम उपभोक्ताको हितलाई ध्यानमा राख्दै तत्काल मूल्य समायोजन नगर्ने निर्णय गरिएको हो। निगमका अनुसार नयाँ मूल्य सूचीमा पेट्रोल र डिजलको मूल्य क्षेत्र अनुसार प्रति लिटर 197 रूपियाँ 50 पैसादेखि 200 रूपियाँसम्म कायम रहनेछ। त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य पनि यथावत राखिएको छ। उपभोक्ताले अब एक सिलिण्डर ग्यासका लागि 2060 रूपियाँ पनि तिर्नुपर्नेछ। अविरल वर्षाको कारण आएको बाढ़ी तथा पहिरोका कारण तनहुँको घिरिङ गाउँपालिकामा 7 झलुङ्गे पुल र 1 बेलीब्रिजमा क्षति पुगेको छ। यस्तै धिमाद रामपुर सड़क खण्ड प्रभावित भएको छ। बाढ़ी पहिरोले गाउँपालिकाका विभिन्न स्थानमा भएको क्षतिको अवस्था बुझ्न जिल्ला प्रहरी जिल्ला सुरक्षा समितिको टोलीले हिजो स्थलगत अनुगमन गरेको थियो। प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्की, घिरिङ गाउँपालिकाका अध्यक्ष होम बहादुर थापा लगायतको टोलीले क्षतिग्रस्त संरचनाको निरीक्षण गरेको हो। बाढ़ी पहिरोको कारण पुल तथा सड़कमा क्षति पुगेपछि स्थानीयवासीको आवागमनमा समस्या भएको छ। विशेष गरी झुरुङ्गे पुलमा भएको क्षतिले गाउँका विभिन्न बस्तीबीचको सम्पर्क प्रभावित भएको छ। बेलीब्रिज तथा सड़कमा भएको क्षतिले यातायात सञ्चालनमा चुनौती थपिएको छ। टोलीले क्षतिग्रस्त संरचनाको स्थलगत अवलोकन गर्दै तत्काल गर्नुपर्ने व्यवस्थापन तथा पुननिर्माणका लागि गर्नुपर्ने आवश्यक समन्वयका बारेमा जानकारी लिएको थियो। पोखराबाट दुवै जाने यात्रुको संख्या बढ़ाउन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सार्वजनिक आह्वान गर्नुभएको छ। फ्लाइ दुवैबाट पोखरा आउने यात्रुको तुलनामा पोखराबाट दुवै जाने यात्रुको संख्या कम देखिएपछि उहाँले आगामी 3-4 महिनालाई विशेष प्राथमिकतामा राखेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्न आग्रह गर्नुभएको हो। मेयर आचार्यले पोखरा दुवै नियमित उडानलाई सफल र दिगो बनाउन सरकारका तीनै तह, निजी क्षेत्र, पर्यटन व्यवसाय, नागरिक समाज तथा आम यात्रुले आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने बताउनु भएको छ। उहाँले अहिले शुरू भएको नियमित अन्तर्राष्ट्रिय उडानलाई निरन्तरता दिन नसकिए पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन र विस्तारमा आगामी दिनमा थप चुनौती आउन सक्ने उल्लेख गर्नु भएको छ। बाढ़ी पहिरोको कारण 5 दिनदेखि अवरूद्ध बेनी पोखरा सड़कमा यातायात सञ्चालनमा आएको छ। पर्वतको कुस्मा नगरपालिका 1 सहस्रधारादेखि म्याग्दीको बेनीसम्म विभिन्न ठाउँमा काली गण्डकीको बाढ़ीले कटान गरेको थियो। यस्तै दर्जनौ स्थानमा पहिरो खस्ता समस्या भएको थियो। सड़क मरमत भएसँगै असोज 10 गते रातिदेखि अवरूद्ध बेनी पोखरा सड़क हिजो साँझदेखि सञ्चालनमा आएको हो। म्याग्दीको प्रहरी नायक परीक्षक राजन कार्कीले बेनीको पोखरासँग 5 दिनपछि सीधा यातायात सम्पर्क जोड़िएको बताउनु भएको छ।

0: आज पहाड़ र हिमालका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका हिमाल तथा पहाड़का थोरै ठाउँमा तथा गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ। हिमाल र पहाड़ी क्षेत्रमा सामान्य बादल लाग्ने तथा तराई क्षेत्रमा आंशिक बदली हुनेछ। अरू धेरैजसो ठाउँमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध र तनाव अब छिटै कुनै निष्कर्षमा पुग्ने बताउनु भएको छ। व्हाइट हाउसमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले इरानसँग सम्झौता गर्ने वा सैन्य अघि बढ़ाउने मध्ये कुनै एक निर्णय छिटै हुन सक्ने बताउनु भएको हो। उहाँले इरानमा झडै केही हुने र विवाद एक न एक तरिकाले अन्त्य हुने दावी गर्नुभएको तर पछिल्लो अवस्थाले अमेरिका र इरानबीच कूटनीतिक प्रयास पनि समानान्तर रूपमा अघि बढ़ाइरहेको देखिएको छ। इरानले अमेरिकाबाट आफ्नो पछिल्लो प्रस्तावमाथि औपचारिक दबाव प्राप्त गरेको जनाएको छ। इरानले यसअघि सात दिनको युद्ध विराम र त्यसपछि चरणबद्ध रूपमा हर्मुज जलमार्ग फेरि खोल्ने प्रस्ताव अघि सारेको थियो। अन्तिममा खेल समाचार। नेपाली राष्ट्रिय फुटबल टोलीले दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो क्षेत्रीय प्रतियोगिता सास च्याम्पियनशीपको आउँदो संस्करण गुमाउन निश्चित भएको छ। दक्षिण एसियाली फुटबल महासंघ नेपाललाई प्रतियोगितामा सहभागी गराउन दिएको अन्तिम समय सीमा हिजो सकिएपछि नेपालको सहभागिता औपचारिक रूपमा टुङ्गिएको हो। बंगलादेशमा अबको एक महिनापछि नोभेम्बर 5 देखि 17 तारीखसम्म हुने 15 सास च्याम्पियनशीपको समूह विभाजनमा यसअघि नै नेपाललाई समावेश गरिएको थिएन। फिफाले गएको असारमा एन्फा निलम्बन गरेको हो। राष्ट्रिय खेलकुद परिषदको हस्तक्षेपलाई तेस्रो पक्षको हस्तक्षेपको रूपमा व्याख्या गर्दै फिफाले एन्फामाथि कार्यवाही गरेको हो। फिफाले निलम्बन फुकुवाका लागि एन्फाको स्वायत्तता कायम गर्नुपर्ने र एन्फाले आफ्नो विधान अनुसार निर्वाचन प्रक्रिया अघि बढ़ाउन पाउनुपर्ने विषयलाई मुख्य शर्तका रूपमा अघि सारेको छ। तर एन्फा र सरकारी निकायबीचको विवाद समाधान हुन नसक्दा निलम्बन कायमै रहेको छ। यसको प्रत्यक्ष असर अब साफ च्याम्पियनशीपमा परेको छ। साफको स्थापना भए यता नेपालले पहिलोपटक यो प्रतियोगिता गुमाउन लागेको हो। यसअघि नेपालले साफ च्याम्पियनशीपका सबै संस्करणमा सहभागिता जनाउँदै आएको थियो। एन्फामाथिको फिफा निलम्बनको प्रत्यक्ष असर नेपाली राष्ट्रिय फुटबल टोलीको अन्तर्राष्ट्रिय सहभागितामा परेको छ। सास च्याम्पियनशीप गुमेसँगै नेपालले यो वर्षको महत्वपूर्ण क्षेत्रीय फुटबल प्रतियोगिताबाट समेत बाहिरिनु परेको छ।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654 14 100 वा धुरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
3: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
4: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाथे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजन गुरुङ। मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900।
5: शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेकौड़ा फेरि बजार।
1: आकर्षक तथा आधुनिक डिजाइन को गर गहना विवाह का सेटकै गहना खरीद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रसन्न आभूषण सुनसादी पसल शुक्ला गण्डकी चार दुलेगौड़ा भित्री बजार प्रोप्राइटर भुज बहादुर सुनार
5: मोबाइल 9800535533।
6: मम्मी भोक लाग्यो खाजा खाम न।
7: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
6: हस् मम्मी।
8: मैले सुने छोरी ल जाम हिँडा।
7: सुन्नुहोस् न खाजा खान त बिजी मम हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
9: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
7: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विङ चिकन छोइला बाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9800 28 28 144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
9: बीजी मोमो हाउस दुलेगौडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
10: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
7: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री जिरा सावा जेठो बुढो पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदो रहेछन्।
10: ए हो र
1: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ। होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल गाछे पानी पेट्रोल पम्प अगाडि प्रोप्राइटर अर्जुन लम्साल फोन 0564142 र 9856612692।
11: चरक मेमोरियल हस्पिटल कर्मचारी सञ्चय कोषद्वारा सूचीकृत अस्पताल।
12: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई ₹1,00,000 उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
11: घातक रोग जस्तै मुटु रोग मुटुको शल्यक्रिया क्यान्सर मृगौला रोग डायलिसिस मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
12: सेवा लिने क्रममा चाहिने जानकारी
11: सञ्चय कोषमा दर्ता गर्दा राखेको नाम उमेर जन्म मिति र कोषको नम्बर
12: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
11: साबिकका सञ्चयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
12: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 0615524 95 552 494 582 778।
7: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
9: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ। अब फोन बजार
7: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
13: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
7: मोबाइल सँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
13: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
7: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
9: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकल मेडिकलको बीचमा दुले गौडा
14: प्रोपाइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 9894166599 छ
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज

0: که من چه من چه من یه نپارک سرم
1: कोतिराम दे देखिए कि क्रिसमी में किने को कुर्ता लगाएगी कि क्या हो
2: कुछ तो ठक के पारे कि अभी तो आजकल कुर्ता साड़ी लुंगी जे चाहिए पनी क्रिसमी में आओ जाओ
1: हजुर सुंदर व्यक्तित्व का लागी आकर्षक पहिरन र आकर्षक पहिरन का लागी क्रिसमी क्लोथिंग कलेक्शन
3: स्वदेशी तथा विदेशी डिजाइन का साड़ी कुर्ता सुरुवाल यूके स्वेटर आउटर लुंगी टी शर्ट लगायत महिला का लागि आवश्यक पर्ने संपूर्ण कपड़ा क्रिस्मी क्लोथिंग कलेक्शन में पाइन्छ
2: क्रिस्मी क्लोथिंग कलेक्शन सुक्ला गण्डकी 4 दुलेगौड़ा मुक्तिनाथ विकास बैंक बाट 4 घर माथि प्रोप्राइटर मनराज गुरुङ संपर्क 9855557731 9806657731
4: सुवर्ण अवसर
5: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मा में आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धति विभिन्न रोग सफल उपचार
4: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार होने रोग
5: पेट संबंधी समस्या गैस्ट्रिक वायुगोला कब्जियत अरुचि पेट दुखने पोल्ने अमिलो पानी आने जस्ता समस्या
4: मेरो फर्कने र पीएनएस को सफल उपचार
5: फिनास नाक को एलर्जी नाक में मासु पलाएको
4: मृगौला को पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
5: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
4: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बर को दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
5: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
4: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार
5: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
6: हेलो बा
7: कति बन्यो घर अनि ढलान भयो त
8: बाबु ढलान त भयो अब घरभित्रको काम गर्नु पर्नेछ सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि
7: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौदाबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
8: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन् म पनि त्यही जाने हो
0: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
5: सरसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
0: प्रोप्राइटर राम भुजेल सम्पर्क 9811956630 र 9746780681
9: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
10: हेर्न कान्छे यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
9: बजारै भरि फ्रेस आउँछ जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
11: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
0: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
5: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौड़ा तनहु पंचमुनि स्कूल को अगाड़ी सिकेन्द्र फिश हाउस को आड़ेमा शाखा पसल दुलेगौड़ा भित्री बजार सांगलीला विकास बैंक को पछाड़ी यहाँ विवाह व्रतबन्ध पास्ने पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
0: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9855667136 र 9151166630
5: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है
12: सुन्नुहोस् न ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो राम्रो मात्र होइन उत्कृष्ट बन्छ कार्यक्रम
5: ओके ल डन
12: हजुर, सिक्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
5: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रण कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
12: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9560285543 र 9847000787।
6: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
13: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
6: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
13: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
6: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनी स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
14: एक सय 103.8 अन्तर्मनको आवाज।

0: सूचना यस तनहु सेवा हस्पिटल दुलेगोडा बिपी चोकमा
1: यही असोज 17 गते शनिबार
0: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल
1: पोखराका हार्जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर विजय परियार
2: वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
3: छाला यौन कुष्ठ रोग एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जे महर्जन
0: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजे देखि 4 बजे सम्म डाक्टर अमन कुमार झा
4: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ
0: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्दर साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला
5: तनहु सेवा अस्पताल दुलेगौडा फोन 0865 414 377 मोबाइल 98564 43
1: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ मिति यही असोज 27 गते मंगलबार समय 11 बजे स्थान नेवार समाज भवन शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा नोट साधारण सभामा सहभागी हुने शेर सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ अनुरोधक उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौडा तनहु
6: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
7: म्याडम धुम्रपान भनेको के हो
6: ल सुन धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिँडी तमाखु कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
7: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ म्याडम
6: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदय घात मस्तिष्क घात गर्भवतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
7: अनि नि म्याडम यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
6: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ आफू बचौ र अरूलाई पनि बचाउ
8: स्वास्थ्य कर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश
9: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
0: यस धुलेगौडा पोलिक्लिनिकमा यही असोज 17 गते शनिबार वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
10: वरिष्ठ हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की
0: छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर अनुप पण्डित
10: नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
0: र वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको उपचार र परामर्शका लागि आउनुहुने भएकाले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला
9: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
1: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
11: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 0564 414 179 र 98560 34 0 53.
12: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
13: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
12: हो र, कहाँ छ र त्यस्तो?
13: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
10: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
14: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
10: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
14: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
10: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
15: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
14: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
15: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
14: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
15: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यजमान सात्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
14: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
15: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
14: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
15: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
14: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
15: एनेस्थेसियोलोजिस्ट प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
14: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
15: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
16: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
17: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यूरो, फोन 061-590-162-590-163।
18: चरक मेरो
19: गुणगाना हे, 103.8 अन्तर्मनको आवाज।
20: स्टेशन 1 स्टुडियो ट्रान्जिट,
21: अहिले बिहानको 8 बज्यो।
22: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल, दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन, अर्डर अनुसार का गहना तैयार गर्नको साथै पुरानो कर गहना नया गहना संग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
23: कहिले धरियाको सुस्केरा बल्छ, कहिले गाइने दाईको मन दुख्ने कथा, कहिले दुःखमा कहिले सुखमा, तपाईँ हाम्रै गाउँघर उकाली एनाली भन्ज्याङ चौतारी हुँदै गुन्जिन्छ वन पाखा
24: कार्यक्रम लोक भाका
23: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्ज मा।

नमस्ते नमस्कार आणि हार्दिक यांना सांगितलं सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूमा म कार्यक्रम प्रस्तुत सृष्टि खत्री उपस्थित भइसकेकी छु र रहन्छु अबको 9 बजेसम्म तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो धुरबाराही 103.5 मेगाहर्ज अन्तर्मनका आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiothorbarahi.com.np लगइन गरेर पनि एकै साथ सुन्न सक्नुहुनेछ भने एकै साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौँ हप्ताको सातै दिन फरक वार अनि फरक श्रृङ्खलाको साथमा भने आज चाहिँ हामी बिहिबारको श्रृङ्खलामा रहेका छौँ र आजको श्रृङ्खलामा रहेर चाहिँ पुराना पुराना गीत सङ्गीतलाई चाहिँ कार्यक्रममा स्थान दिनेछौँ अन्तिमसम्म चाहिँ सुनेर साथ दिनुहोला भन्दै अहिलेको लागि भने कार्यक्रमको सुरुवातमा राख्दैछु तिते करेली लेबलको भाका जस्तो आवाज रहेको छ जसमा आवाज रहेको छ राजु गुरुङ अनि मुना थापाको अहिलेको लागि भने कार्यक्रमको सुरुवातमा यही फाका राख्दैछु स्वीकार्नुहोला

0: Gemini Omni Flash is now on in.
1: हजुर मुख्य दित्त बनायो तितेको अलिअलि बोलको निकै नै रमाइलो फाकालाई कार्यक्रम स्थान दिइसकेकी छु बाँकी पनि हाम्रो श्रोता साथीहरू हामीलाई सुनिरहनु भएको छ होला र अन्तिमसम्म सुनेर साथ दिनुहोला भन्दै फेरि पनि ढिला नगरिकन चाहिँ अर्को भाकालाई चाहिँ कार्यक्रममा स्थान दिँदैछु देउन राधा देव बोलको भाका रहेको छ जसमा आवाज रहेको छ गणेश अधिकारी अनि देवी खर्ती मगरको अहिलेको लागि भने यो फाका राख्दैछु र यो भाका सँगसँगै हामी पहिलो छोटो व्यावसायिक विश्राममा जानेछौ विश्राम लगत्तै उपस्थित हुने नै छौ सुन्दै गर्नुहोला

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: कान्छी, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
2: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
1: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कतै पाइन्छ र?
2: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
3: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
4: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घरमाथि बजाज शोरूम सँगै।
3: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9846883522।
5: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
6: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको। के कहाँ पाइन्छ कुन्नी?
7: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
5: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
6: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
5: सम्पर्क युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9241484664 र 9811453305।
1: एपी स्टोर दुलेगौडा सृजना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
3: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
3: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल,
1: फोन नम्बर 0765414321,
3: मोबाइल 9865078634 र 9701105090।
1: होइन, धुवामा के गरिराखेको छौ भने तिमी?
8: के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेको छु नि।
1: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास कटेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको।
8: एकदम ढुक्क छु म त। त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
1: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
5: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
6: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ, फोन नम्बर 0654142034 र 9811156606।
9: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
10: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
9: दीक्षा ब्युटी पार्लर रे?
10: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
9: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
10: अनुहारलाई चाहिने फेसियल थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
9: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
10: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
9: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
10: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनु पर्छ नि।
9: थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
10: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्लागण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090 34335।
11: हजुर, केही बेरको छोटो व्यावसायिक विश्राम लगत्तै फेरि पनि उपस्थित भइसकेकी छु म कार्यक्रम प्रस्तुता सृष्टि खत्री र तपाईँ त्यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज अन्तर मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com र टेनफी लगइन गरेर पनि विश्वभर एकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक वार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी बिहिबारको श्रृंखलामा रहेर पुराना गीत संगीतलाई कार्यक्रममा स्थान दिइरहेका छौं। रहन्छौ 9 बजेसम्म सुनेर साथ दिँदै गर्नुहोला भन्दै अहिलेको लागि भने ढिला नगरिकन फेरि पनि अर्को भागलाई कार्यक्रम स्थान दिँदैछु। तिमी बस्ने सहरैमा बोलको भाका रहेको छ जसमा आवाज रहेको छ शीला आले अनि राजु परियारको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला।

0: एउटा ट्रकले केवल सामान मात्र बोक्दैन, यसले विश्वास पनि बोक्छ। यसले जीवन, व्यवसाय र राष्ट्रलाई अघि बढाउँछ। त्यसैले भित्र जाने हरेक कुरा जेन्युइन हुनुपर्छ। स्थानीय समाधान सजिलो लाग्न सक्छ, तर जब तपाईँको व्यवसाय अप टाइममा चल्छ, सानो सम्झौता पनि ठूलो समस्यामा बदलिन सक्छ। टाटा अधिकृत सेवा टच पोइन्ट रोज्नुहोस्, जहाँ छ बलियो र व्यापक नेटवर्क, टाटा जेन्युइन पार्ट्स र प्रशिक्षित विशेषज्ञ सेवा योजनाहरू।
1: हजुर, तिमी बस्ने सहरैमा बोलको भाका रहेको थियो, जसमा आवाज रहेको थियो राजु परियार अनि शिला आलेको। अनि भाकालाई कार्यक्रममा स्थान दिइसकेकी छु, फेरि पनि ढिला नगरिकन अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। न्याउली शरीर हुन्छ, साथैमा बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ सुनिता बुढाको। र भाका सँगसँगै हामी दोस्रो व्यवसायको जानेछौँ, विश्राम लगत्तै उपस्थित हुने नै छौँ।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: लौ आयो खुशीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुशीको खबर।
2: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौड़ा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
1: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
3: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98061।
4: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
5: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
4: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोस्ट चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
5: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
6: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
7: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
6: प्रोप्राइटर रबिन थापा, सम्पर्क 98560 33 398 र 98465 10 950।
8: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
9: अब चिन्ता नगर्नुहोस्, भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
8: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
9: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
8: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
9: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
8: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
9: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
8: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461 96769 र 98461 15 644।
9: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
10: यही आउँदो असोज 17 गते तेस्रो शनिबार यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा,
11: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाक भित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँसीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ।
12: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
13: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनोमली स्क्यान गरिनुका साथै ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
14: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौडा, सम्पर्क 0564142333
12: र 98678 87।

0: 103.8 अंतर्मन को आवाज।
1: हजुर, विश्रामपछि पुनः स्वागत गर्दछु कार्यक्रम लोकफाकामा। म प्रस्तुता सृष्टि खत्री र यति बेला तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही। र आज चाहिँ हामी बिहिबारको श्रृङ्खलामा रहेर पुराना गीत संगीतलाई चाहिँ कार्यक्रम स्थान दिइरहेका थियौं भने अब चाहिँ हामी कार्यक्रमको अन्तिममा छौं, छुटिएर जानुपर्ने बेला पनि भइसकेको छ। आजको श्रृंखलामा हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुहुने सम्पूर्णलाई धेरै भन्दा धेरै धन्यवाद दिँदै जाँदा जाँदै अन्तिममा चाहिँ पुरानो दशैंको भाकालाई कार्यक्रममा स्थान दिँदैछु। नौमी छेयामा दहीमा टिका बोलको भाका आवाज रहेको छ नारायण रायमाझी अनि रचना रिमालको र भाका सँगसँग जसमा आवाज रहेको छ।

जसमा आवाज रहेको छ नारायण रायमाझी अनि रचना रिमालको। अहिलेको लागि भनियो भागा सँगसँगै आजको श्रृङ्खलाबाट म श्रेष्ठ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।

0: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा। नोट, साधारण सभामा सहभागी हुने शेयर सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध, उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4 दुलेगौडा तनहु।
1: टाइम चेकको साथमा मनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165935301।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
3: पेश गर्ने वर्षीय अधिवेशन अन्त्यको लागि सरकारको सिफारिश।
4: वर्षाले अवरूद्ध कालीगण्डकी करिडोर सञ्चालनमा सार्वजनिक यातायातमा अब अग्नि नियन्त्रक यन्त्र अनिवार्य।
3: काठमाडौँ उपत्यकामा विद्युत आपूर्तिलाई भूमिगत बनाइदिए आजदेखि विभिन्न स्थानमा 5 घण्टासम्म विद्युत काटिने।
4: विमान सुरक्षित अवतरण गराउने फ्लाई दुबईका पाइलटको चौतर्फी प्रशंसा। मोदी, ट्रम्प र नेतन्याहुले दिए हिरोको संज्ञा।
3: र नेपाली राष्ट्रिय फुटबल टोलीले यस वर्षको 7 च्याम्पियनशीप गुमाउने पक्का।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लग इन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
4: समाचार अब विस्तारमा। संघीय संसदका दुवै सदनको बैठक आज बस्नेछ। प्रतिनिधि सभाको बैठक बिहान 11 बजे र राष्ट्रिय सभाको बैठक दिउँसो 1:15 बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ। प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको 8 वार्षिक प्रतिवेदन 2083 पेश गर्नुहुनेछ। यस्तै बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2083 पेश गर्नुहुनेछ। अर्थमन्त्री डाक्टर स्वर्णिम बाग्लीले कर्मचारी सञ्चयको 10 संशोधन विधेयक 2083, नागरिक लगानीको 3 संशोधन विधेयक 2083 र भुक्तानी तथा फर्सेट पहिलो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। राष्ट्रिय सभाको बैठकमा महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यसूची छ। प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट आदिवासी जनजाति आयोगको आर्थिक वर्ष 2080-81 को वार्षिक प्रतिवेदन सभा समक्ष पेश हुनेछ। यस्तै बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिका सभापति पूजा चौधरीले सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नुहुने कार्यक्रम छ।
3: यस्तै संसदको चालू अधिवेशन अन्त्यको लागि सरकारले राष्ट्रपति समक्ष सिफारिश गरेको छ। मंगलबारको मन्त्री परिषद बैठकले भोलि असोज 16 गतेदेखि चालू अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिश गरेको हो। अधिवेशनको आह्वान र अन्त्य मन्त्री परिषदको सिफारिशमा राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था छ। संघीय संसदको चालू अधिवेशन गत वैशाख 28 गतेबाट शुरू भएको थियो। चालू अधिवेशनले सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट पारित गरेको छ। यस्तै अध्यादेश प्रतिस्थापनका 6 विधेयक पारित र प्रमाणीकरण भएका छन्। वैकल्पिक वित्त परिचालन विधेयक, नेपाल विशेष सेवा ऐन 2042 को साबिकको व्यवस्था जगाउने विधेयक र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पनि प्रमाणीकरण भएको छ। अधिवेशनमा प्रतिनिधि सभाले जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भुटेकोशी त्रिशुली विपद सम्बन्धी अध्ययनका लागि विशेष समिति गठन गरेको छ। अधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाहले एकपटक आकस्मिक प्रश्नोत्तरमा भाग लिनुभएको छ। प्रधानमन्त्री शाहको सीमा अतिक्रमण सम्बन्धी अभिव्यक्तिका कारण लामो समय संसदको बैठक विपक्षी दलले बैठकमा विपक्षी दलले त्यसको विरोध र स्पष्ट जवाफ माग गर्दै अवरोध गरेका थिए। चालू अधिवेशनमा परराष्ट्र र भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन, पूर्वाधार विकास मन्त्री र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीसँग प्रश्नोत्तर भएका छन्।
4: वर्षाका कारण अवरूद्ध कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ। कालीगण्डकी करिडोरको हर्मिचौर अर्बेनी पूर्तिघाट खण्डका विभिन्न स्थानमा पहिरो खसेपछि सड़क अवरूद्ध भएको थियो। कालीगण्डकी गाउँपालिका र सड़क डिभिजन कार्यालय पाल्पाको समन्वयमा डोजर एक्सकाभेटर प्रयोग गरी सड़कमा थुप्रिएको पहिरो हटाएपछि हिजो बेलुकादेखि सड़क सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र वीर विश्वकर्माले जानकारी।
3: संघीय मामिला तथा सामान्य प्रशासन, पूर्वाधार विकास मन्त्री र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीसँग प्रश्नोत्तर भएका छन्।

0: काली गण्डकीको हर्मीचौर अर्बेनी पुल्तीघाट क्षेत्रमा सड़कका विभिन्न स्थानमा लेदोर ठूला ढुङ्गासहित पहिरो खसेको थियो। पहिरो हटाएपछि पालिकाभित्र अवरूद्ध भएका सबै शाखा सड़क पनि सञ्चालनमा आएको उहाँले बताउनुभयो। यस्तै बाढ़ी पहिरोका कारण पाँच दिनदेखि अवरूद्ध बेनी पोखरा सड़क खण्डमा पनि यातायात सञ्चालनमा आएको छ। पर्वतको कुष्मा नगरपालिका एक सहस्रधारादेखि म्याग्दीको बेनीसम्म विभिन्न ठाउँमा काली गण्डकीको बाढ़ीले कटान गरेको थियो। म्याग्दीका प्रहरी नायब उपरीक्षक राजन कार्कीले बेनीको पोखरासँग पाँच दिनदेखि सिधा यातायात सम्पर्क जोड़िएको बताउनुभयो। म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरीले चम्सोमदेखि घाँसा हुँदै म्याग्दीको भुरूङ तातोपानीसम्मको सड़क मरमत भएको र बेनीदेखि गलेश्वरसम्म पनि यातायात सञ्चालन भएको बताउनुभयो। पोखरा बेनी यातायात सम्पर्क स्थापित भएपछि इन्धन ढुवानी गर्न सहज भएको छ।
1: सार्वजनिक सवारीमा अग्नि नियन्त्रक यन्त्र अनिवार्य गरिने भएको छ। काठमाण्ड उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहकका सार्वजनिक सवारी साधनलाई थप सुरक्षित व्यवस्थित र यात्रुमैत्री बनाउन बाटो इजाजत रूट परमिटसँगै अग्नि नियन्त्रक यन्त्र अनिवार्य गराउने तयारी गरेको हो। पछिल्ला दिनमा गाड़ीमा आगलागीका घटना बढ़ेपछि अग्नि नियन्त्रक यन्त्र अनिवार्य गर्न लागिएको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्रेले सार्वजनिक सवारी साधनमा अग्नि नियन्त्रक यन्त्र अनिवार्य गर्ने तयारी भइरहेको जानकारी दिनुभएको हो। उहाँका अनुसार सवारी साधनमा विद्युतीय तथा प्राविधिक समस्या, इन्धन चुहावट लगायतका कारणले जुनसुकै बेला आगलागी हुन सक्ने भएकोले प्रारम्भिक अवस्थामा नै आगो नियन्त्रण गर्न सकिने उपकरण सवारीमै राख्न आवश्यक रहेकोले सबै सार्वजनिक सवारीमा उक्त नियम कडाईका साथ लागू गरिने बताउनुभयो। सार्वजनिक सवारीमा प्रयोग योग्य अवस्थामा रहेको अग्नि नियन्त्रक यन्त्र राख्नुपर्ने व्यवस्था गर्न लागिएको उहाँको भनाइ छ। अनुगमनका क्रममा अग्नि नियन्त्रक यन्त्र लगायतका मापदण्ड पूरा नगरेका सवारी साधनलाई कार्यवाहीको दायरामा ल्याउने काफ्रेले बताउनुभयो।
0: काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा आजदेखि केही दिन विद्युत आपूर्ति बन्द हुने भएको छ। भूमिगत विद्युत वितरण प्रणालीलाई सञ्चालनमा ल्याउन तथा आगामी हिउँदको विद्युत माग व्यवस्थापनका लागि आवश्यक कार्य गर्न काठमाडौँका विभिन्न स्थानमा विद्युत आपूर्ति कटौती गरिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ। कुलेश्वर बानेश्वर जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तर्गतका विभिन्न क्षेत्रमा भूमिगत विद्युत वितरण प्रणाली सम्बन्धी काम तथा हिउँदको लोड व्यवस्थापनका लागि आजदेखि 26 गतेसम्म विभिन्न स्थानमा विद्युत आपूर्ति कटौती गरिने प्राधिकरणले सूचना जारी गर्दै जनाएको छ। सम्बन्धित क्षेत्रमा बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म विद्युत आपूर्ति कटौती हुनेछ। आज सतुङ्गल बौथली क्षेत्र असोज 16 गते मच्छेगाउँ दोभान चोक तथा खुशी चोक क्षेत्र असोज 17 गते मूलपानी क्षेत्र असोज 18 गते गर्जुधारा क्षेत्र असोज 20 गते मूलपानी क्षेत्रमा लाइन कटौती हुनेछ। त्यस्तै असोज 21 गते बलम्बु क्षेत्र असोज 22 गते कोटेश्वर बालकुमारी क्षेत्र असोज 24 गते सिफल क्षेत्र 25 गते सतुङ्गल धौलागिरी आवास क्षेत्र र 26 गते धोबीखोला क्षेत्रमा लाइन कटौती गरी भूमिगत लाइनको काम गरिनेछ। पहिलो चरणमा काठमाडौँको रत्न पार्क र महाराजगंज वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा भूमिगत वितरण प्रणाली निर्माणको काम शुरू गरिएको थियो। दोस्रो चरणमा काठमाडौँ जिल्लाका बाँकी शहरी क्षेत्र, तेस्रो चरणमा ललितपुर तथा भक्तपुरका शहरी क्षेत्र र चौथो चरणमा पोखरा तथा भरतपुर महानगरपालिका अन्तर्गतका क्षेत्रमा विद्युत वितरण प्रणालीलाई भूमिगत, सुदृढ र स्वचालित बनाउने काम भइरहेको छ।
1: नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले छुट्टै गर्न लागेको महाधिवेशन अन्तर्गत आज वडा अधिवेशन शुरू हुँदैछ। संस्थापन पक्षले यही असोज 18 गतिदेखि हुने 15 महाधिवेशनको तयारी गरिरहेकै बेला देउवा पक्षले पनि समानान्तर महाधिवेशन अन्तर्गत आज वडा अधिवेशन गर्न लागेको हो। यो समूहले आगामी मंगिर 21 23 गतिको लागि महाधिवेशनको मिति तोकिएको छ। सोही अनुसार असोज 20 गते पालिका, असोज 23 गते प्रदेश सभा निर्वाचन क्षेत्रीय र मंगिर 4 प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका बनाएको छ। यो समूहले 77 जिल्लामा केन्द्रीय निर्वाचन समितिका तर्फबाट निर्वाचन अधिकृत समेत पठाइसकेको जानकारी दिएको छ। आजदेखि शुरू गर्न लागेको वडा अधिवेशनका लागि 56 जिल्लामा निर्वाचन संयोजक पनि खटाइएको जनाएको छ। देउबा पक्ष समूह 14 महाधिवेशनबाट निर्वाचित भएको कार्य समिति नै आधिकारिक भएको दावी गर्दै संस्थापन पक्षले आह्वान गरेको महाधिवेशन प्रक्रियामा सहभागी भएको छैन।
0: थाहा सुचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नु होला।
2: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
3: मार्बल कास्टिङ एपीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीपीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट।

0: हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
1: सुरक्षा घरको सात जीवन दर्द।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। बागलुङमा पहिरोमा परि बेपत्ता महिलाको शव फेला परेको छ। ए असोज 9 देखि 11 गतिसम्म आएको अविरल वर्षापछि आएको पहिरोमा परि मृत्यु हुनेको संख्या यो सँगै 13 पुगेको छ। असोज 11 गते आएको पहिरोमा बेपत्ता भएका तमान खोला गाउँपालिका 4 का सन्तर निवासी 53 वर्षीय पुन सराबिकको शव हिजो फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक फणीन्द्र प्रसाईले जानकारी दिनुभयो। पहिरोले घर पुरिदा ऋषि खोला गाउँपालिकामा 5, तमान खोला गाउँपालिकामा 5 र तारा खोला गाउँपालिकामा 3 जनाको मृत्यु भएको छ।
3: अब अन्तर्राष्ट्रिय समाचार। फ्लाई दुबईमा 174 जना यात्रुको ज्यान जोखिममा पार्ने गरी भएको चक्कु प्रहारको घटनापछि सुरक्षित रूपमा जहाज अवतरण गराउने पाइलटको चौतर्फी प्रशंसा भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लाई दुबईका भारतीय पाइलट स्मिथ मच्छरलाई हिरोको संज्ञा दिनुभएको छ। यसअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि हिरोको संज्ञा दिनुभएको थियो। घटनाबारे ट्रम्पले इजरायली प्रधानमन्त्री नेतन्याहुसँग फोनमा कुराकानी गर्नुभएको छ। ट्रम्पका अनुसार विमानमा रहेका यात्रुहरूले उडानलाई जोगाउन र नियन्त्रणमा ल्याउन प्रयास गरेका थिए। ट्रम्पले घटनालाई अत्यन्तै चकित पार्ने कहानीको संज्ञा दिँदै को पाइलट सम्भवतः आतंकवादी भएको वा उनको मानसिक अवस्था ठिक नभएको हुन सक्ने बताउनुभयो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि भारतीय नागरिक क्याप्टेन स्मिथको प्रशंसा गर्दै हिरोको संज्ञा दिनुभएको छ। मोदीले स्मिथको बहादुरीका कारण ठूलो घटना हुनबाट रोक्न मदत पुगेको बताउनु भएको छ। हिजो दुबईबाट तेल अभिवतर्फ उडेको फ्लाई दुबईको विमानमा पाइलटमाथि चक्कु प्रहार भएको थियो। ककपिटमा को पाइलटबाटै चक्कु प्रहार भएको थियो। यो घटनापछि उडान भरेको करिब 2 घण्टामा विमानले आफ्नो निर्धारित मार्ग परिवर्तन गर्दै साउदी अरबतर्फ मोडिएर त्यहाँ अवतरण गरेको थियो। घटनाको पछाडि रहेको भनिएको उद्देश्य भने अझै स्पष्ट हुन सकेको छैन।
4: अब खेल समाचार। नेपाली राष्ट्रिय फुटबल टोलीले यस वर्षको साफ च्याम्पियनशीप गुमाउने पक्का भएको छ। दक्षिण एसियाली फुटबल महासंघ अर्थात साफले सहभागिताको लागि दिएको सेप्टेम्बर 30 सम्मको समयसीमा सकिएसँगै नेपालको सहभागिता रोकिने निश्चित भएको हो। बंगलादेशमा आगामी नोभेम्बर 5 देखि 17 सम्म हुने 15 औं साफ च्याम्पियनशीपको समूह विभाजनमा नेपाललाई समावेश गरिएको थिएन। अखिल नेपाल फुटबल संघ एन्फामाथि फिफाले लगाएको निलम्बन फुकुवा भए नेपाललाई समूह एमा राख्ने विकल्प भने साफले खुला गरेको थियो। तर निलम्बन फुकुवा नभएपछि नेपालको सहभागिता सम्भव भएन। राष्ट्रिय खेलकुद परिषदको हस्तक्षेपलाई तेस्रो पक्षको हस्तक्षेप भन्दै फिफाले गत जून 24 एन्फालाई निलम्बन गरेको थियो। एन्फा र सरकारी निकाय बीचको विवाद समाधान हुन नसक्दा निलम्बन कायमै छ। नेपालले साफको इतिहासमा पहिलो पटक प्रतियोगिता गुमाउन लागेको हो। सन् 2021 नेपाल फाइनलसम्म पुगेको थियो। यसपटक प्रतियोगितामा 6 टोली सहभागी हुनेछन्।
3: अब मौसम। आज देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले बिहान हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लागेको छ। देशका तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ। पछिल्लो 24 घण्टामा देशका केही स्थानमा हल्का मात्रै वर्षा भएको छ। अब नेपालबाट मनसून बाहिरिने क्रममा रहेको छ। मनसून बाहिरिने सरदर मिति अक्टोबर 2 हो। पछिल्ला वर्षहरूमा मनसून प्राय जसो ढिला गरी बाहिरिने गरेको छ। महाशाखाका मौसमविद रोजन लामिछानेका अनुसार मनसून 1-2 दिनभित्रै बाहिरिने क्रममा छ। देशका पश्चिमी भूभागबाट विस्तारै मनसून बाहिरिने तर्खरमा रहेको उहाँले बताउनुभयो। अहिले अवस्था विश्लेषण भइरहेकाले अबको 1-2 दिनभित्रै मनसून बाहिरिएको घोषणा हुने मौसमविद लामिछानेको भनाइ छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: संघीय संसद अन्तर्गत दुवै सदनका बैठक बस्दै विभिन्न विधेयक पेश गर्ने कार्यसूची। भोलिदेखि वर्षीय अधिवेशन अन्त्यको लागि सरकारको सिफारिश।
3: बस्नाले अवरूद्ध कालीगण्डकी करिडोर सञ्चालनमा सार्वजनिक यातायातमा अब अग्नि नियन्त्रण केन्द्र अनिवार्य।
4: काठमाडौँ उपत्यकामा विद्युत आपूर्तिलाई भूमिगत बनाइदिई आजदेखि विभिन्न स्थानमा 5 घण्टासम्म विद्युत कट काटिने।
3: विमान सुरक्षित अवतरण गराउने फ्लाई दुबईका पाइलटको चौतर्फी प्रशंसा। मोदी ट्रम्प र नेतन्याहुले दिए हिरोको संज्ञा।
4: र नेपाली राष्ट्रिय फुटबल टोलीले यस वर्षको साफ च्याम्पियनशीप गुमाउने पक्का।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। सन्चु र रविन्द्र बिदा हुन्छौं। नमस्कार।
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्।
6: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।

0: बड़ा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083
1: मिति यही असोज 12 गते देखि 22 गते सम्म
0: तनहु जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
1: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तेदी खेल मैदान
0: महोत्सवका मुख्य आकर्षणहरू
1: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति
0: बालुद्यान एवं रमाइलो मेला
1: दशैं तिहार सस्तो बजार
0: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
1: स्थानीय कला संस्कृतिको प्रदर्शनी
0: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
1: साथमा लाइभ कन्सर्ट
0: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ
2: होइन कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै
3: कता हिँड्नु नि मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो
2: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो
3: त्यसो भए कहाँ जाने त कान्छा
2: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी म त त्यही जाने हो काका त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ सस्तो पनि राम्रो पनि
3: मैले त मन मात्रै बिचारेको नि कान्छा त्यही भएर त म त्यही पसलतिर हिँडेको
4: हजुर हामी कहाँ कुटानी पिसानी मिल हाते ट्र्याक्टर पावर टुल्स काठ काट्ने मेसिन ड्रिल मेसिन वेल्डिङ मेसिन मार्बल कटर ब्रस कटर चाप कटर मोटरहरू बेरिङ बेल्ट क्यापसिटर मिलका जालीहरू नट बोल्टहरू मोबिल गेयरवेल टुटी मोबिल इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ
0: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन् सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौडा आफ्नै निवासमा
1: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल फोन नम्बर 9855411445 र 9855420445
5: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
6: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
7: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0658 590 065 मोबाइल 9816634372
1: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
8: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
1: अनि बन्छ त दाई
8: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
9: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि
10: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
11: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
10: प्रोपाइटर राजन पौडेल मोबाइल 9855602629
12: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
13: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
12: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी 2 गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9855108461 र सिजन गुरुङ 9705440900
14: दुलेगौडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया बया सोच्नै पर्दैन नि दाउराको सेकुवा छँदैछ त बन्केवा चोक पारिपट्टि छ नि
3: हजुर मोमो चाउमिन खाजा सेट थुक्पा तन्दुरी रोटी र नान अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट कोरियन स्टाइलको बारबेक्यू सेकुवाको आइटमका लागि त नामै काफी छ नि दाउराको सेकुवा
15: एक पटक आउनुहोस् अन्त जान मनै लाग्दैन साच्चै भनेको
3: ल फोन नम्बर टिप्नुहोस् त 97-15-50-65-55 र 97-15-60-56-66
16: हेलो बा कति बन्यो घर अनि ढलान भयो त
17: अँ बाबु ढलान त भयो अब घरभित्रको काम गर्नु पर्नेछ सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि
16: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
17: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन् म पनि त्यही जाने हो
18: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
3: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
18: प्रोप्राइटर राम भुजेल सम्पर्क 9811-50-630 र 97-476-80-681
19: आज पनि भाट अडायौ के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
20: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ कराएर मात्रै भयो
19: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
20: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे दुले गाउँडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे हो त्यही जाने हो
13: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने रिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
21: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855-83-507 कविता श्रेष्ठ सम्पर्क 0-65-414-055 र 98-46-18-817
22: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोहनी लगाएर हो
20: साँच्ची कि मोहनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेरे त्यही मोहनी लाउने खालको छ
22: कहाँ बनाए छन् हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
20: हुन्छ नि खुब पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे न पसाङ्गिएको छ न त धुला नै लागेको छ वर्षौ भयो अरे बनाएको पनि
13: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुभिक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 98-11-40-35-622

0: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइफोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153068।
1: सूचना यस तनहुँ सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही असोज 17 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल
2: पोखराका हार्जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर विजय परियार
3: वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
4: छाला यौन कुष्ठ रोग एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जे महर्जन
5: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजे देखि 4 बजे सम्म डाक्टर अमन कुमार झा
6: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक
7: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ
8: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्दर साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
9: सेवा हस्पिटल दुलेगौडा फोन 0065434377 मोबाइल 9856443।
10: ल न हो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
11: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र
10: यही युनाइटेड सप्लायर्समा छँदैछ नि
11: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
10: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
11: हजुर विवाहको कपडा स्तरीय कोट सुट प्यान्ट स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिस टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौडा हेल्प चोक प्रोपाइटर कृष्णराज पण्डित फोन 0065414008
12: शैलेशको बुवा यसपालि अलिअलि गर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाल सम्झेल त हो नि मान सम्मान इज्जत बनेको
13: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छौ विश्वासिलो सुनचादी पसल खोजौला नि
12: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
14: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
15: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ
14: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौडा दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बन्केवा चोक प्रतीक्षालय अगाडि प्रोपाइटर रामो विश्वकर्मा 9871716069 राजु विश्वकर्मा 9807172142
6: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
16: यस धुलेगौडा पोलिक्लिनिकमा यही असोज 17 गते शनिबार वरिष्ठ पेट छाती मोटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
6: वरिष्ठ हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की
16: छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर अनुप पण्डित
6: नसा तथा मन रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
16: र वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको उपचार र परामर्शका लागि आउनुहुने भएकाले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला
6: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
17: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
18: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 065414129 र 98560131053
19: सुन न श्रेया यो चाया पोतो डन्डिफोर र एलर्जीले मेरो अनुहार नै
20: दिदी रिल्याक्स मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके
19: कहाँ
20: गण्डकी मेडिकल हल
6: हो गण्डकी मेडिकल हल अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन
20: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन अनुहारको डन्डीफोर कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
6: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ
19: गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी सम्पर्क 065590369 मोबाइल 98402869
21: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुहोस् भो
6: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएको अलपत्र परिन्छ कि
21: त्यसको चिन्ता लिनै पर्दैन नि खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि
6: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
21: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी चार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
6: होटल फ्यामिली एन्ड लज खैरनी चार बजार प्रोप्राइटर अर्जुन सापकोटा मोबाइल 98560 2420 98041 54674 र 98460 2420
22: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz

0: Yangi Goila Yeno
1: Kanung Rose Mamhagin
2: Bemosya Chamamu Chamosya Lumamu Lumosya Mine Mamu
0: Yangi Rimtim Dingi Jyot Panalave Lagiri Yangila Lolono Prayaski
3: Hari Pita Tila Bulaki
4: कार्यक्रम आदिवासी संसार
0: रेडियो ढोरबाराही 103.8 मेगाहर्ज
1: नाको रसेमु नजाट्नी पट्टलाफाको केरसेकी हुस्नी है।

झोडले जे डो सिमिङे पाऊ पट्ट पट्ट रेडियो मास बाछी मुच श्रोटा लाफाको के मास ब्रेक दुर्गा थापा मगरो आशाले पट्ट श्रोटा लाफाको झेरमा नआउला गेपमा नआउला ना बने नाको जम्मैको ढलिङ रोहो दिन म झेरमनले गेपमनले मातृभाषा आवाजको आवश्यकता आजको डेच मूल नारा नै मगर ढुटो मास बार पट्ट बिहिबार निक गुडा कु बज्यौ सेकमिक हुने र पुनः प्रसारण शुक्रबार नि नबिलाग बाङ्गा बज्यौ सेकमिक हुने प्रसारण झान्के जातले रेडियो ढोर बढाई काठभुङ सोम ठोप्ला के मेगा हज अन्तर्मनु आवाज प्रसारण झान्के जातले श्रोता लाभाको नाकै कानके रेडियो ढोर बढाई फेसबुक पेज हाम्रो पात्रो मोबाइल एप वेबसाइट www.radiodhorbarai.com.np लगिन जात म भिन्दाभरि कठ कठ सिके हुक्ले है त यसै मासबार आदिवासी जनजाति महासंघ समन्वय परिषद शुक्ला गण्डकी नगरपालिकै डुस्म प्रसारण छान्छ आदिवासी संसार अन्तर्गत मगर ढुट मासबार आले डेहाग कानु मगर हर मासबार के पीआर कल्चर एन्ड फेसन हाउस दुलेगौडा बजारे प्राय जनजात मोरा हुने नाको के विभिन्न जात जातीय पहिरन चैदिसा देही र आधुनिक डिजाइन बढ्न चैदिस बखटाई नाको पीआर कल्चर एन्ड फेसन हाउस दुलेगौडा नुनाखी बढिन रोजोरी म रोजोरी म लागे हेतले है त श्रोता लाफाको छिनी कानु नेपाल मगर छौ शुक्ला गण्डकी नगर समिति जात छ के कामको के है त श्रोता लाफाको नै पहिला काठ के छ झिङ चाहिँ है त कानु मगरको झाबुरा स्वर दुर्गा थारा मगर बिन्ता चारु मगर अनिता मसरङ्गी मगर र शब्द दुर्गा थारा मगर र सङ्गीत सागर बिरानी मगर

रेडियो मास बार से मोमुच श्रोता लाफा को के फेरी मनीटा जातले है त निस भांग के चुसोम बांगा निस चुसोमाई कानू नेपाल मगर संघ शुक्ला गण्डकी नगर समिति आयोजना भातृसंग युवा को अध्यक्ष श्री सुमन झाडी मगर नेतृत्व बडो चु नुच बाजी पहिरो पोस्म विदिष्ट को निस बांग के चु निस भदो निस चु सोमाई छान्च जेन्जी आन्दोलन विदिष्ट शहीद को नामाई दीप प्रज्वलन जाता देही मगर संघ शुक्ला गण्डकी समिति संस्थापक अध्यक्ष श्री खड्क सिंह थापा मगरज्यू र नेपाल मगर संघ शुक्ला गण्डकी नगर समिति अध्यक्ष श्री विष्णु बहादुर राणा मगरज्यू नगर समिति सचिव दुर्गा थापै मगर धुटाई श्रद्धांजलि कविता वाचन जाता कविता श्रद्धांजलि मन भित्री पीड़ा थुप्रेले चोट झन लुप्छ मन भित्री पीड़ा थुप्रेले चोट झन लुप्छ भडौ चुवाई राच बाजी पहिरोयो भडौ चुवाई राच बाजी पहिरोयो कुद्दी जाना सिमो नुहा कुद्दी जानौ मिहुट मिटु मुलिनले कुद्दी जाना सिमो नुहा कुद्दी जानौ मिटु मुलिनले कुद्दी जाना सिमो नुहा कुद्दी जानौ मिटु मुलिनले रस्यौ घटनाई देश नरापाको ने रस्यौ घटनाई देश नरापाको ने कुच्यौ कुच्यौ मिहुट मात्रैले कुच्यौ कुच्यौ मिहुट मात्रैले कोयो मिटालु अलग्गै कोयो मिटालु अलग्गै अझैसम्म गौ निस मिकैराले अझैसम्म गौ निस मिकैराले झलक्कै अझैसम्म गौ निस मिकैराले झलक्कै प्राकृतिक या त चोट सेन्न मामे दिसले कुरी ढलिङ प्राकृति या त चोट सेन्द्र मामे दिसले कुरी ढलिङ बेपत्ताले प्राकृति या त चोट सेन्द्र मामे दिसले कुरी ढलिङ बेपत्ताले अझै पनि लास माडु पनि अझै पनि लास माडु पनि कुद्दी बिका होला कुद्दी आठो आइया देव आउला कुद्दी बिका होला कुद्दी आठो आइया देव आउला जम्मै जम्मै कठले नै लेनै सर्लकै बाजी हुनै जम्मै जना कठले नै लेनै सर्लकै बाजी हुनै कुद्दी आदमी त होला है हे भगवान देमो कुद्दी रापा होला उसे ज्ञान र मन कठ बिग्नै ज्ञान र मन कठ बिग्नै धन्यले भगवान नाको के प्राकृतिक के अगाडि लौडी नै धन्यले भगवान नाको के प्राकृतिक के अगाडि लौडी नै इसै देशौ न गिन बिक्ष बेलाई इसै देशौ न गिन बिक्ष बेलाई कान पनि मिहुटाई मिहुट खाटा कि है हाते मालो जात बेलाई मिहुटाई मिहुट खाटा कि है हाते मालो जात्छ बेलाई देशौ न मिगिनौ महा बिग्नाई देशौ न मिगिनौ महा बिग्नाई मलमपट्टि मोल्के सेना पुलिसको के गिनिङ देखिन ढलिङ ढलिङ धन्यवाद मेलेसु सालाई देशौ निम्ति ज्यान या त मिजाको के मेलेसु सालाई देशौ निम्ति ज्यान या त मिजाको के चैतु बाड्याई पोस्म पट्टको के चैतु बाड्याई पोस्म पट्टको के ए कुलाई लेहाक पनि सेमो सेमो खाता मुनि है कुलाई लेहाक पनि सेमो सेमो खाता मुनि है इसैनले हे भगवान कान खाता इसैनले हे भगवान कान खाता कानु प्राहना इसैनले हे भगवान कान खाता कानु प्राहना हार्दिक श्रद्धांजलि कविता मार्मिक ल्याओसे बाज्यौं लाफाको सुर्ता लाफाको फेरि पनि नगर समिति जात्छ सेच अर्को काम लामो राहुने फेरि इता जात मन निस बाङ केचुङ टुवाई बाङ्गा संसार बान निकाय नेपाल मगर संघ शुक्ला गण्डकी नगर समिति आयोजना भातृ सांस्कृतिक संघ अध्यक्ष श्री विष्णु बहादुर थापा मगर हो नेतृत्व नगर भित्रीको इकाइ समिति भुरुङ्गे मगर समाज शुक्ला गण्डकी छ सेराटार मगर समाज शुक्ला गण्डकी साथ ढोरबराई एकता मगर समाज लहरी पिपल शुक्ला गण्डकी आठ फिर्दी पाटन मगर समाज शुक्ला गण्डकी आठ जात म बुली इकाइ समिति अध्यक्षको लगायत समाज पट्ट सदस्यको खाता भेटघाट तथा परिचय र मगर संघ यी आले देम कुराको आदान प्रदान छान्नु मासबार सम्पन्न छाना र मासबार साह्रै न सेच र उपलब्धि मुलुकुङ ल्या र फेरि इतजातो न काठ सेच झिङ सेहै त सुरटा लाफाको झिङ बोलले रैया बुमले स्वर स्वर तारा श्री मगर
शब्द रुद्र हिटाङ मगर र सङ्गीत जय कुमार मगर।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोल
1: स्टुडियो टाइमचेक
2: अहिले बिहानको 10 बज्यो
1: टाइमचेकको साथमा बर्केवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्प स्टोर आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165 95301
3: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार
4: ढोरबाराही हाइलाइट्सको साथमा
5: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
4: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461493004
6: नमस्कार बिहान 10 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्वनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ। संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको बैठक आज बस्दैछ। संसद सचिवालयका अनुसार प्रतिनिधि सभा बैठक बिहान 11 बजे र राष्ट्रिय सभाको बैठक अपरान्ह 1:15 बजे बस्ने तय भएको छ। बिहान 11 बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको 8 वार्षिक प्रतिवेदन 2083 पेश गर्ने सम्भावित कार्यसूची रहेको छ। यसै गरी बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2083 पेश गर्नुहुनेछ। बैठकमा अर्थमन्त्री डाक्टर छोडिङ वाग्लेले कर्मचारी संजय कोष 10 संशोधन विधेयक 2083 नागरिक लगानी कोष विधेयक 83 र भुक्तानी तथा फस्यौट पहिलो संशोधन विधेयक 2083लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। अपरान्ह 1:15 बजे बस्ने राष्ट्रिय सभाको बैठकमा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर दिने कार्यसूची रहेको छ। त्यस्तै प्रधानमन्त्री वालेन्द्र शाहले आदिवासी जनजाति आयोगको आर्थिक वर्ष 2080-81 वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यसूची छ भने सार्वजनिक नीति तथा प्रायोजित विधायन समितिका सभापति पूजा चौधरीले समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पेश गर्नेछन्। यसैबीच आज संघीय संसद अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक समेत बस्नेछ। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको 15 महाधिवेशन अन्तर्गतको अधिवेशन आज हुने भएको छ। कांग्रेसको संस्थापन पक्षले हि असोजा 18 गतेदेखि हुने 15 महाधिवेशनको तयारी गरिरहेकै बेला देउवा पक्षले भने समानान्तर अधिवेशन थालेको छ। देउवा समूहले पनि 15 महाधिवेशन आउँदो मंगसिर 21 गतेदेखि 23 गतेका लागि तोकेको छ। त्यही अनुसार नै यस समूहले यही असोज 20 गते पालिका असोज 23 गते प्रदेशसभा निर्वाचन क्षेत्रीय र मंगसिर 4 गते प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरेको छ। कांग्रेसको आधिकारिकता सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको तर्क गर्दै अहिले महाधिवेशन गर्न नहुने माग देउवा पक्षको थियो, तर संस्थापन पक्षले भने यही असोज 3 गतेदेखि नै महाधिवेशनमा होमिसकेकाले इतर पक्षले पनि महाधिवेशनको कार्यतालिका नै तोकेर तयारी थालेको हो। संस्थापन पक्षको 15 महाधिवेशनको प्रक्रियासँगै ओडादेखि केन्द्रसम्म ठूलो संख्यामा युवा नेतृत्व आउँदैछ। झण्डै 44,000 युवा पदीय जिम्मेवारीमा पुग्ने अनुमान छ। काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सबै सड़कमा नियमित गाड़ी चलिरहेका छन्। बाढ़ी पहिरोका कारण बन्द रहेका सड़कमा हिजोदेखि गाड़ी चल्न थालेका हुन्। धादिङको पृथ्वी राजमार्ग अन्तर्गत 40 सेमा गैराती सामान्य पहिरो खसेपछि केही समय सड़क अवरूद्ध भएको थियो। पहिरो पन्छाएपछि अहिले त्यहाँ एकतर्फी रूपमा गाड़ी सञ्चालन भइरहेको र सड़क पूर्ण रूपमा खुला हुने गरी पहिरो हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। यसअघि पनि पृथ्वी राजमार्ग अन्तर्गत धादिङका कृष्णभीर, परेवाभीर, बाँगेड मोड़, जामिरेघाट, 40 से लगायतका क्षेत्रमा पहिरो र सड़कमा क्षति पुगेपछि यातायात प्रभावित भएको थियो। सड़क विभाग र स्थानीय प्रशासनको सक्रियता अवरोध हटाएपछि पृथ्वी राजमार्गमा यातायात क्रमश सहज बन्दै गएको हो। यस्तै काठमाडौँलाई हेटौँडा हुँदै तराईसँग जोड्ने कान्ति लोकपथ प्रसारण भइरहेको र सड़क पूर्ण रूपमा खुला हुने गरी पहिरो हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। यसअघि पनि पृथ्वी राजमार्ग अन्तर्गत धादिङका कृष्णभीर, परेवाभीर, बाँगे

व्यवस्था मार्फत सञ्चालनमा ल्याइएको छ। अरनीको राजमार्ग अन्तर्गत धुलीखेल खावा सड़क खण्डमा पनि नियमित गाड़ी चलिरहेका छन्। सरकारले भुटेको सरकारले भुटेको सी विपदपछि हेलिकप्टरबाट गरिएको उद्धारमा 20 करोड़ रूपियाँ खर्च भएको बताएको छ। हेलिकप्टरबाट उद्धारमा बढ़ीमा 20 करोड़ खर्च भएको बताउनु भएको हो। बाहिर सार्वजनिक भएको खर्च भएको होइन, बढ़ीमा 20 करोड़ खर्च भएको छ। हामीले नागरिक प्रति जवाफदेही हुनुपर्छ, यसको पारदर्शी हिसाब हामी छिट्टै सार्वजनिक गर्छौं, गृहमन्त्री सुदन गुरूङले बताउनु भएको छ। यस्तै उहाँले होल्डिङ सेन्टरमा रहेकालाई अब स्थायी आवासको प्रबन्ध गरेर 6 महिनाभित्रै उनीहरूका लागि आवासको व्यवस्था गर्नेतर्फ सरकार क्रियाशील रहेको बताउनु भएको छ। उहाँहरूलाई सधैँ होल्डिङ सेन्टरमा राखेर हुँदैन, अब आवासका लागि गृह कार्य गरिरहेका छौं, नयाँ ठाउँमा जग्गा खोजेर उहाँहरूका लागि आवास निर्माण गर्नेतर्फ सरकार अघि बढ्छ। उहाँले बताउनुभयो, पीड़ितका लागि बन्ने आवास स्थानीय संस्कृति र मौलिकता जोगिने प्राथमिक सुविधा पनि हुने उहाँले बताउनु भएको छ। यस वर्षको दशैंमा नयाँ नोट छाप्नका लागि निश्चित दिन कुर्न नपर्ने भएको छ। राष्ट्र बैंकले नयाँ नोट छाप्नका लागि विगतमा जस्तो सूचना निकालेर निश्चित दिन तोक्ने चलन यसपालि हटाएको छ। आफूलाई पाइक पर्ने बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत नयाँ नोट सरही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका कार्यालय र बैंक तथा वित्तीय संस्थाका शाखाबाट नयाँ नोट सटही भइरहेकाले आफूलाई पाइक पर्ने शाखामा गएर नयाँ नोट सटही गर्न सकिने राष्ट्र बैंकको भनाइ छ। अघिल्ला 2 वर्ष राष्ट्र बैंकले नयाँ नोटको साटो सुकिला नोट सटही गरे पनि यस वर्ष भने नयाँ नोट नै सटही गर्नेछ। राष्ट्र बैंकका अनुसार सार्वजनिक विधा बाहेक सबै दिन नोट साट्न सकिनेछ। काठमाडौँ उपत्यकामा थापाथलीमा रहेको राष्ट्र बैंकको केन्द्रीय कार्यालय र सबै क्षेत्रीय कार्यालयबाट नयाँ नोट वितरण भइरहेको राष्ट्र बैंकले जनाएको छ। यस्तै सबै बैंक तथा वित्तीय संस्थालाई पनि नयाँ नोट सटही सुविधा दिन नयाँ नोट दिइसकिएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ। रसुवाको भुटेकोसी नदीमा आएको बाढ़ीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार सो कोषमा मौजदात रकम रू 16,15,55,33,468 पुगेको हो। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न 9 वाणिज्य ब्याङ्कमा मौजदात रू 12,05,59,729 र हिमालयन ब्याङ्क र लक्ष्मी सनराइज ब्याङ्कमा रहेका डलर खातामा 2,71,06,822 अमेरिकी डलर पुगेको छ। सरकारले उक्त कोषमा जम्मा भएको रकमबाट यसअघि रू 1 अर्ब बाढ़ी प्रभावित क्षेत्रका लागि निकास गरिसकेको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने निर्णय गरेको छ। भारतबाट पेट्रोल र डिजलको खरिद मूल्य बढ़ेर आए पनि निगमले उपभोक्तालाई थप भार नपार्ने भन्दै हालकै मूल्य कायम राखेको हो। निगमले हिजो बुधबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार भारतबाट पेट्रोल र डिजलको मूल्य प्रति लिटर करिब 20 रूपियाँले बढ़ेर आएको छ। तर हालैको बाढ़ी पहिरोले पारेको असर नजिकै गरेको चाड़ पर्व र आम उपभोक्ताको हितलाई ध्यानमा राख्दै तत्काल मूल्य समायोजन नगर्ने निर्णय गरेको हो। निगमका अनुसार नयाँ मूल्य सूचीमा पेट्रोल र डिजलको मूल्य क्षेत्र अनुसार प्रति लिटर 197.50 रूपियाँदेखि 200 रूपियाँसम्म कायम रहनेछ। त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य पनि यथावत राखिएको छ। उपभोक्ताले अब एक सिलिण्डर ग्यासका लागि 2060 रूपियाँ नै तिर्नुपर्नेछ। अविरल वर्षाका कारण आएको बाढ़ी तथा पहिरोका कारण तनहुँको घिरिङ गाउँपालिकामा 7 झोलुङ्गे पुल र 1 बेली ब्रिजमा क्षति पुगेको छ। यस्तै भिमाद रामपुर सड़क खण्ड प्रभावित भएको छ। बाढ़ी पहिरोले गाउँपालिकाका विभिन्न स्थानमा भएको क्षतिको अवस्था बुझ्न जिल्ला सुरक्षा समितिको टोलीले बुधबार स्थलगत अनुगमन गरेको थियो। प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक गाउँपालिकाका अध्यक्ष ओम बहादुर
बहादुर थापा लगायतको टोलीले क्षतिग्रस्त सूचनाको निरीक्षण गरेको हो। बाढ़ी पहिरोका कारण पुल तथा सड़कमा क्षति पुगेपछि स्थानीयवासीको आवागमनमा समस्या भएको छ। विशेष गरी झोलुङ्गे पुलमा भएको क्षतिले गाउँका विभिन्न वस्तु बीचको सम्पर्क प्रभावित भएको

0: छ बेली ब्रिज तथा सड़कमा भएको क्षतिले यातायात सञ्चालन थपिएको छ। टोलीले क्षतिग्रस्त संरचनाको स्थलगत अवलोकन गर्दै तत्काल गर्नुपर्ने व्यवस्थापन तथा पुननिर्माणका लागि गर्नुपर्ने आवश्यक समन्वयका बारेमा जानकारी दिएको थियो। भारी पहिरोका कारण पाँच दिनदेखि अवरूद्ध बेनी पोखरा सड़कमा यातायात सञ्चालनमा आएको छ। पर्वतको खुसा नगरपालिका एक सहस्र धारादेखि म्याग्दीको बेनीसम्म विभिन्न ठाउँमा काली गण्डकीको बारेमा प्रदान गरेको थियो। पहिरो खर्चा समस्या भएको थियो। सड़क मर्मत भएसँगै असोज दस गते रातिदेखि अवरूद्ध बेनी पोखरा सड़क हिजो साँझदेखि सञ्चालनमा आएको हो। म्याग्दीको प्रहरी नायब उपरीक्षक राजन कार्कीले बेनीको पोखरासँग पाँच दिनपछि सिधा यातायात सम्पर्क जोडिएको बताउनु भएको छ। स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका पाँच आरु चौरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। स्थानीय 34 वर्षीय शान्ति सिग्देल आफ्नै घरमा रहेको फ्रिज सफा गर्ने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते हुनुभएको थियो। उहाँको उपचारका क्रममा गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको हो। करेन्ट लागेर घाइते सिग्देललाई आधीखोला गाउँपालिका एकमा रहेको पञ्चमूल प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि पोखरा लगिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब परीक्षक रमेश दत्त अवस्थीले जानकारी दिनुभएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रसंघको युद्ध र तनावबाट छिट्टै कुनै निष्कर्षमा पुग्ने बताउनु भएको छ। व्हाइट हाउसमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले इरानसँग सम्झौता गर्ने वा सैन्य कार्यवाही अघि बढ़ाउनु मध्ये कुनै एक निर्णय छिट्टै हुन सक्ने बताउनु भएको हो। उहाँले इरानमा चाँडै केही हुने र विवाद एक न एक तरिकाले अन्त्य हुने दावी गर्नुभएको छ। तर पछिल्लो अवस्थाले अमेरिका र इरानबीच कूटनीतिक प्रयास प्रस्तावमाथि औपचारिक जवाफ प्राप्त गरेको जनाएको छ। इरानले यसअघि सात दिनको युद्ध विराम र त्यसपछि चरणबद्ध रूपमा हर्मुज जलमार्ग फेरि खोल्ने प्रस्ताव अघि सारेको थियो। नेपाली राष्ट्रिय फुटबल टोलीले दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो क्षेत्रीय प्रतियोगिता साफ च्याम्पियनशीपको आउँदो संस्करण गुमाउने निश्चित भएको छ। दक्षिण एसियाली फुटबल महासंघले नेपाललाई प्रतियोगितामा सहभागी गराउन दिएको अन्तिम समय सीमा हिजो सकिएपछि नेपालको सहभागिता औपचारिक रूपमा टुङ्गिएको हो। बंगलादेशमा अबको एक महिनापछि नोभेम्बर 5 देखि 17 तारीकसम्म हुने 15 साफ च्याम्पियनशीपको समूह विभाजनमा यसअघि नै नेपाललाई समावेश गरिएको थिएन। फिफाले गएको असारमा इन्फालाई निलम्बन गरेको थियो। राष्ट्रिय खेलकुद परिषदको हस्तक्षेपलाई तेस्रो पक्षको हस्तक्षेपका रूपमा व्याख्या गर्दै फिफाले इन्फामाथि कार्यवाही गरेको हो। फिफाले निलम्बन फुकुवाका लागि इन्फाको स्वायत्तता कायम गर्नुपर्ने र इन्फाले आफ्नो विधान अनुसार निर्वाचन प्रक्रिया अघि बढ़ाउन पाउनुपर्ने विषयलाई मुख्य शर्तका रूपमा अघि सारेको छ। तर इन्फा र सरकारी निकाय बीचको विवाद समाधान हुन नसक्दा निलम्बन कायमै छ। यसको प्रत्यक्ष असर अब साफ च्याम्पियनशीपमा परेको छ। साफको स्थापना भएता नेपालले पहिलो पटक यो प्रतियोगिता गुमाउन लागेको हो। यसअघि नेपालले साफ च्याम्पियनशीपका सबै संस्करणमा सहभागिता जनाउँदै गएको थियो। इन्फामाथिको फिफा निलम्बनको प्रत्यक्ष असर नेपाली राष्ट्रिय फुटबल टोलीको अन्तर्राष्ट्रिय सहभागितामा परेको छ। साफ च्याम्पियनशीप गुमेसँगै नेपालले यो वर्षको महत्वपूर्ण क्षेत्रीय फुटबल प्रतियोगिताबाट समेत बाहिरिनु परेको छ। अवस्थै नै खबरहरूसँगै बिहान 10 बजेको ढोरबारै हाइलाइट्स अहिलेको लागि सकिएको छ। दिउँसो 2 बजे थप समाचारको साथमा हाम्रो भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् भो।
3: अनि
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
3: सबैले दिपा
5: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058008 र 98460769246।
6: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
7: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
6: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
7: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
8: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिस, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौड़ा हेल्प चोक,
9: प्रोपाइटर कृष्णराज पण्डित, फोन 065414008।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार तुलेगौडा वा इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856338073।
2: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भएछ। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
3: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
2: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
3: त्यही दुलेगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
2: ए त्यसो भए त म गइहाले,
3: चिया त पिएर जाऊ,
2: अहिले हतार छ, पछि आउँदै गरौँला है।
4: दीर्घायु फर्निचर सोरुम,
3: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
5: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता। दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
6: बडा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083,
7: मिति यही असोज 12 गतेदेखि 22 गतेसम्म।
6: तनहु जिल्लाको परम्परागत कला, संस्कृति, औद्योगिक व्यापार, कृषि, घरेलु हस्तकला, पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार,
7: स्थान शुक्ला गण्डकी चार दुलेगौडा कस्तरी खेल मैदान।
6: महोत्सवका मुख्य आकर्षणहरू,
7: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति,
6: बालुद्यान एवं रमाइलो मेला,
7: दशैं तिहार सस्तो बजार,
6: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी,
7: स्थानीय कला संस्कृतिको प्रदर्शनी,
6: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता,
7: साथमा लाइभ कन्सर्ट।
6: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ।
8: मोबाइल मोबाइल मोबाइल भन्ने बित्तिकै हुन्छ, विदेशबाट भाइ आउँदैछ भनौला नि एउटा ल्याइदे भनेर।
9: नरिसाउनुहोस् न, जब मोबाइलको लागि विदेशकै बाटो हेर्नु पर्छ र।
10: सुन्नुहोस् न, दुलेगौडामा छ नि हाम्रो मोबाइल पसल, जस्तो खोज्यो त्यस्तै, जतिको खोज्यो त्यतिको पाइदो रहेछ क्या।
11: हो सामसुङ, रेडमी, भिभो, रियलमी, नोकिया र ओप्पो कम्पनीका मोबाइल फोनहरू किन्न, मर्मत गर्न र एसोसरिजका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
10: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि।
11: हाम्रो मोबाइल पसल दुलेगौडा, साङ्ग्रिला बैंकको ठ्याक्कै पारिपट्टि, कृति फोटो सँगै। प्रोप्राइटर सन्तोष श्रेष्ठ, फोन 9856569096 र 9701956996।
12: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
13: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
12: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
13: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
12: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
11: होटल फ्यामिली एन्ड लज, खैरनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856324020, 9801454674 र 9864023420।
14: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
6: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तुलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
14: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
13: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
15: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
13: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
15: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
13: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
15: नसा तथा बात सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
13: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
15: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
6: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा,
16: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
9: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है। हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन? हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र? पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
16: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
9: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
16: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9468883522।
12: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
13: मेडम, धुम्रपान भनेको के हो?
12: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, प्रकट जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
13: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
12: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेको कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
13: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
12: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
16: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
2: धुलेगौडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया माया सोच्नै पर्दैन नि। दाउराको सेकुवा छँदै छ त, बन्केवा चोक पारिपट्टि छ नि।
11: हजुर, मोमो, चाउमिन, खाजा सेट, थुक्पा, तन्दुरी रोटी र नान, अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट, कोरियन स्टाइलको बारबेक्यू, सेकुवाको आइटमका लागि त नामै काफी छ नि, दाउराको सेकुवा।
2: एक पटक आउनुहोस्, अन्त जान मनै लाग्दैन साँच्चै भनेको।
11: ल, फोन नम्बर टिप्नुहोस् त, 9715505555 र 9715606566।
6: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
9: ज्ञान प्रसाद भण्डारी दुलेगौडा रु 1 लाख,
6: किसान खत्री ढोरफिर्दी हिमाली टोल रु 51,000,
9: ढोरफिर्दी टोल विकास संस्था ढोरफिर्दी रु 10,511,
6: परशुराम शर्मा भण्डारी कवासी रु 31,005,
9: अन्नपूर्ण टोल विकास संस्था अन्नपूर्ण टोल रु 10,100,
6: बाराही सामुदायिक
17: सामुदायिक स्वास्थ्य सहकारी संस्था दुलेगौड़ा रूट 51111
7: अम्बिका प्रसाद लामिछाने दुलेगौड़ा रूट 10511
17: तुलसी शाह दुलेगौड़ा रूट 10505
7: लक्ष्मी पौडेल भट्टराई ढोरफेरी हिमाली टोल रूट 10155
17: वैदिक सनातन कर्मकाण्डी शुक्लागण्डकी 8 रू 15005
7: हेमन्त थापा गोदर ढोरफिर्दी प्रगति टोल रू 50231
17: मोती प्रसाद भट्टराई केसु ढोरफिर्दी हिमाली टोल रू 21151
18: होइन है आरोसी आर्यलाई लिएर कता हिँड्यौ
19: हेर न आर्यन पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के कहाँ पाइन्छ कुन्नी
20: मलाई पनि बिहेको लागि गहना चाहिएको छ आजकल सुन भन्दा कम छैन हराएमा डर छैन ग्यारेन्टीको गहना नै चल्तीमा छ राम्रो डिजाइनको पाए लिने भनेको
18: ए त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो
19: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफूल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमिलमाला न्यापुसिक जापुसिक तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खेथैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ
18: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा प्रोपाइटर आर्यन कुमार श्रेष्ठ मोबाइल 9821484664 र 9811403305
21: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज
22: 103.8 मेगाहर्ज प्रेजेंट एभ्रीडे 10:30 एएम टु 12 पीएम
23: इट्स टाइम फर कॉलिंग टाइम
22: ओन्ली ऑन रेडियो ढोर बाराही

गुड मर्निङ दर्शन नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ टाइममा जसले दुला सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज सन्दर्भका वा साथै इन्टरनेट अनलाइन मार्फत पनि तपाईँ हामीलाई www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिक साथ सुन्न सक्नुहुन्छ र सम्पूर्ण श्रोता साथीहरू सञ्चारमा हुनुहुन्छ होला अनि बिहानको समय छ अब धेरै साथीहरू आफ्नो काम कार्यमा नै व्यस्त चाहिँ हुनुहुन्छ होला र व्यस्तताको बावजुद पनि हामीलाई सुन्दै हुनुहुन्छ भन्ने आशा अपेक्षा त सधैँ र प्रोग्राम कलिङ टाइममा रहेर चाहिँ हामी फरक श्रृङ्खलाको साथमा आउँदै गर्दा आज भने हामी श्रोता साथीहरूको प्रतिभालाई चाहिँ कार्यक्रममा स्थान दिन्छौं अनि आफ्नो प्रतिभा राख्नको लागि 0965414200 बाटो भएर चाहिँ आफ्नो प्रस्तुति राख्नको लागि एकदमै तयारी भएर चाहिँ बस्नुहोला। अहिलेको लागि भने ढिला नगरी एउटा गीतबाट कार्यक्रमको शुरूआत चाहिँ गरिहाल्छु। पछिल्लो समय चाहिँ अब जताततै घनिकिने गीत पनि रहेको छ। झुनी झाला हजुरको साथैमा सुमधुर गीतमा आवाज रहेको छ सरुण गुरूङ, राज बहादुर गुरूङ, उषा गुरूङ अनि प्रिया गुरुङका आवाजमा सजिएको यो गीत स्वीकार्नुहोला है त।

हजुर हजुर निजाला हजुरको साथैमा यो सुमधुर गीतबाट कार्यक्रमको शुरूआत चाहिँ गरिसकेको छु अनि यस्तै मिठा मिठा गीत संगीतको साथमा चाहिँ हामी रहन्छौँ अबको 12 बजेको समयसम्म र यो 1.5 घण्टाको समय चाहिँ यहाँले प्रोग्राम कलिङ टाइम सुनेर कार्यक्रमको भरपूर मनोरञ्जन चाहिँ लिन सक्नुहुनेछ र साथमा चाहिँ हामी आउने गर्दछौँ हरेक हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा जहाँ चाहिँ आज बिहिबारको एपिसोडमा रहेर हामी साथीहरूको प्रतिभालाई चाहिँ कार्यक्रममा स्थान दिन्छौं र प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमेमा आभूषण सुनसादी पसल दोलेगौडाले प्रोपाइटर हुनुहुन्छ मेन बहादुर सुनार अर्डर अनुसारको विभिन्न डिजाइनका गरगहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा अनि पुराना गरगहनाहरू पनि साटफेर गरिनुका साथै मरमत खरिद बिक्री पनि गरिन्छ गएर यहाँले सेवा सुविधा पनि लिन सक्नुहुन्छ र साथमा चाहिँ हामी बारे पछि एकजना साथीलाई चाहिँ विजय गराउँछौ र विजयी साथी मध्ये पनि अन्तिम बार शनिबार भन्ने एकजना साथीले चाहिँ लक्की ड्र मार्फत पाउन सक्नुहुन्छ रुसैको रिचार्ज जहाँ चाहिँ प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ यो सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सपले प्रोपाइटर हुनुहुन्छ अरिन कुमार श्रेष्ठ ग्यालेन्टीका गरगना साथसाथै विभिन्न जात जातिका ड्रेसहरू अनि त्यस्तै गरी परम्परागत जातीय गरगनाहरू चाहिँ यहाँ पनि गएर सेवा सुविधा चाहिँ लिन सक्नुहुनेछ भने अहिलेको लागि भने अर्को गीत पनि सुनिहालौं अनि मिलेसम्म साथीहरूलाई पनि सहभागी गराउँछौ 0465-4142-00 बाटो भएर आउँदै गर्नु अलिकति मार्मिक पनि रहेको छ मनमा पर्यो चोट फिमेल भर्जनमा रहेको समीक्षा अधिकारीको आवाजमा सजिएको यो गीत स्वीकार्नु होला है त

0: आज मनमा पर्यो छुट यो मार्मिक गीत विमान कार्यक्रममा स्थान दिइसकेको छु। समीक्षा अधिकारीका आवाजमा सजिएको शब्द संगीत पनि मिठो थियो। यहाँमा कार्यक्रममा स्थान दिँदै आज भने हामी बिहिबारको एपिसोडमा रहेर यस्तै मिठा मिठा आधुनिक गीत संगीतको साथमा साथीहरूको प्रतिभालाई पनि कार्यक्रममा स्थान दिन्छौ। र अहिले भने कोही साथी हुनुहुन्छ लाइनमा, स्वागत गरौं। हेलो नमस्ते हजुर। हेलो नमस्ते हजुर। कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो रिताजीलाई।
1: धन्यवाद दिदी।
0: अनि रिताजी संसारमा हुनुहुन्छ?
1: हजुर संसारमै।
0: अनि खाना खानु भयो त?
1: हजुर
0: मेरो पनि भइसक्यो है। अनि रिताजीको नयाँ नौला हालखबर सँगसँगै काउटेरातिरको चाहिँ के छ सुनाइदिनुहोस् न त।
1: मेरो पनि ठिकै छ, घाम लागिरहेछ, घमाइलो छ, ठिकै छ दिदी।
0: अनि यो घमाइलो रमाइलो समयमा चाहिँ के गर्दै हुनुहुन्छ रिताजी?
1: हजुर,
0: कार्यक्रम सुन्दै बस्दै। तपाईँ जस्तै सुनेर बस्नुहुने श्रोता साथीलाई चाहिँ आज के सुनाउन चाहनुहुन्छ त नि रिताजी? आज के सुनाउँदै हुनुहुन्छ, के सुनाउँदै हुनुहुन्छ रिताजीले? ए ल हुन्छ, सुरु गरिदिनुहोस्। 1 2 3 गो।
1: आदल के निरे जुन्मा तो मा

0: Hear my heart, hear my cry. How am I without you? No more, no more, no more, no
1: आज धेरै धेरै धन्यवाद हाम्रो रिताजीले आफ्नो प्रस्तुति राखिदिनु भएकोमा। अनि साथीहरूलाई चाहिँ सम्झना सन्देश राखिदिनुहोस् अनि हामी छुटिनु पर्छ है। रिताजी
0: हजुर, यति नै है।
1: हजुर, साथीहरूलाई नसम्झिने?
0: हजुर,
1: साथीहरूलाई सम्झाउनु हुँदैन?
0: थ्याङ्क
1: यू सो मच।
0: मेरो घर परिवारलाई
1: ओके नमस्ते छुटिन्छौ। उहाँ हुनुहुन्थ्यो रिता आचार्यजी, खौडा रदेखि नमुना बनाइदेऊ भनेर हामीलाई मजाले गीत सुनाएर गइसक्नु भएको छ। मिनिङमा शेर्पाको चाहिँ हामी त्यो गीत भन्दा पनि अर्को गीत चाहिँ यहाँमा सुनाउँदैछौ। छमछम तिमीले पाउँछु बजाउँदा भुचुक्कै भएमा, पुरानो गीत हो तर अब धेरैलाई मनपर्ने गीत पनि हो। यो गीत सँगसँगै हामी भने कार्यक्रमको पहिलो व्यावसायिक विश्राममा जानुपर्ने बेला भएको छ। विश्राम पश्चात 11 बजेको टाइम चेक लगतै पुनः उपस्थित हुन्छौ। हामी सँगै रहनुहोला है त।

0: This is Radio Dhor Barahi 103.8 MHz. पसल सरेको सूचना शुक्ला गण्डकी चार दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुले गौडाबाट मित्र गल्ली अदमबरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मिन बहादुर सुनार 98253919122 98058 र 98460976246।
1: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
2: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
1: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
2: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
3: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बार्गनी, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
0: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्लगण्डकी चार, हेल्प पोस्ट लाइन, दुलेगौडा।
3: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560 33 398 र 98465 10 950।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पुन,
5: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
4: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर एग्यमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
5: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेठन,
4: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
5: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
4: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
5: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
4: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
5: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
4: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मालिकाजी थापा मगर।
6: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
7: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यूरो, फोन 0165-90-162-590-163।
1: ए सबिना, यस्तो हतारमा कता हो?
8: ए प्रदीप, हेर न, बेको दिन पनि आइसक्यो, घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
1: ल, बिहेको घर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल, हो त्यहाँ जाउ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
9: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचादी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहसराज, मोबाइल 9840788528 र 9808-16142।
10: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
11: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
10: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र सब सुविधा सहित सरेको छ नि।
11: ए ल ल, तपाईँ पनि झुकिनु होला नि, याद राख्नुहोस्। गण्डकी शिक्षा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक, प्रोपाइटर खान प्रकाश नेउपाने 9856033878, प्रशान्त नेउपाने 9846026925।
12: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
13: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
12: दीक्षा ब्युटी पार्लर रे?
13: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
12: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
13: अनुहारलाई चाहिने फेसियल थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हातखुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
12: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
13: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल, अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
12: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
13: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
12: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यवसायिक तालिम समेत प्रदान गरिन्छ।
13: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु, प्रोपाइटर निशा लामा, सम्पर्क 9709034335।
14: कति राम्रो देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
15: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
16: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन,
14: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
15: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोपाइटर मनराज गुरुङ, सम्पर्क 9850-57731, 9806-57731।
17: This is Radio Dhor Barahi, 103.8 MHz.
18: Station 1.
17: Studio Talchit.
19: Aile, Vienna ko 11 bajyo.
1: टाइम चेक को साथ में बनकेवा काली का सुन चांदी पसल, दुलेगौड़ा हेल्प चोक, अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन, अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी। प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
2: हजुर, कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम चेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र अझै 1 घण्टाको समय चाहिँ हामीसँग छँदैछ। यो बाँकीको समय पनि यहाँमा चाहिँ मिठा मिठा गीत संगीतको साथमा अनि यहाँहरूसँग रमाइलो कुराकानीको साथमा चाहिँ हामी रहन्छौ। अनि साथमा यहाँहरूले आज बिहिबारको एपिसोडमा रहेर भने आफ्नो कला प्रस्तुति प्रस्तुत गर्न सक्नुहुन्छ। सहभागिता जनाउनको लागि 0 लाइन पनि खुल्ला रहेको छ। अब प्रतिभा सबैसँग एकै खालको कला गराएको थियो हुन्छ, कसैलाई अब कुन चाहिँ धेरै आउँछ, कसैको प्रस्तुति अब कुनमा धेरै हुन्छ भन्ने मात्र हो। यहाँलाई गीत सङ्गीत गुनगुनाउनु मनपर्छ, अब हँसाउनु मनपर्छ, सृजनाहरू सुनाउन चाहनुहुन्छ, अनि त्यस्तै गरी रचना मनपर्छ, सिर्जना गर्नु मनपर्छ भने पनि यहाँले गाय गजल शायरी मुक्तकहरू पनि सुनाउन सक्नुहुन्छ। कसैको नक्कल गर्नु आउँछ होइन, यहाँले क्यारेक्टरहरू पनि सुनाउन चाहिँ सक्नुहुन्छ। र प्रोग्रामको स्पोन्सर गरिदिएको समयमा अब सुन सादी पसल दिलेगौडाले प्रोपाइटर हुनुहुन्छ मेन बहादुर सुनार भन्दै सुन्दै हुनुहुन्छ भने सहभागिता जनाउँदै गर्नु होला। अहिलेको लागि भने तिमीलाई हेर्ने बानी पर्यो पुष्पन प्रधानको आवाज सजिएको समुद्र गीत रहेको छ। यहाँहरूमा आज राख्दैछु जहाँ लिरिक्स अनि म्युजिक पनि पुष्पन प्रधानको नै रहेको छ। यहाँहरूमा आज राख्दैछु, स्वीकार्नु होला है त।

0: मिठो शब्द संगीतले भरिएको पुष्पन प्रधानको आवाज र सजिएको युगी सँगसँगै अहिले भन्ने साथी हुनुहुन्छ है लाइनमा। हेलो नमस्ते हजुर। हेलो
1: नमस्ते
0: नमस्ते नमस्कार। कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो श्रीरामजी हुनुहुन्छ हो
1: पक्कै पनि भक्तपुरबाट है
0: भक्तपुरबाट। श्रीरामजीको नयाँ नौलो हालखबर के छ?
1: नयाँ नौलो ठिक छ, अब दसैँ आउँदैछ होइन,
0: दसैँ
1: आउँदैछ नि त, त्यसै आउँदैन अहिले।
0: दसैँको माहौल लाए जस्तो केही छ कि छैन भक्तपुरतिर?
1: अलिक बिस्तारो लाग्छ,
0: बल्ल त
1: अब स्वर श्राद्ध चल्दैछ होइन।
0: हजुर हजुर,
1: अब स्वर श्राद्ध चल्दैछ, अब टाढाको भक्तबाट अब तयारी हुन्थ्यो होला। अब
0: यहीबाट श्रीरामजीको नयाँ नौलो हालखबर के छ?
1: नयाँ नौलो ठिक छ, अब दसैँ आउँदैछ होइन,
0: दसैँ
1: आउँदैछ नि त, त्यसै आउँदैन अहिले।
0: दसैँको माहौल

0: अहिले पछिल्लो समयको नयाँ नौला हालखबर छ भने पनि सुनाइदिनुहोस् न त।
1: पछिल्लो हालखबर भने पानी मजाले अब पसिन पर्यो, अलिक मजाले घाम लागेको छ। अब जियोस्, अब बारीतिर फुलहरू होइन जियोस्, अब कोदिलो लाइने लाइनी हुन लागेको छ।
0: अब योभन्दा अघिल्लो पालिको झै हेर्ने हो भने त अब दसैँ सकिएर पनि अब तिहारको माहौल चाहिँ सुरु हुनुपर्ने बेला पनि हो है, तर अब अहिले अलि ढिलो पनि छ।
1: कहिले पोहोर 16 गते कि 17 गते कहिले टिका परेको थियो अरे होइन?
0: हजुर हजुर,
1: दसैँको
0: अहिले चाहिँ अब दसैँ पनि अलिकति पछि नै छ। ठिकै छ, जे होस् अब यहाँहरूको दिनहरू चाहिँ शुभ सफल बनाउनु होला भन्दै रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन?
1: त्यस्तै अब हामीले तपाईँले भने जस्तै तपाईँको दिन पनि शुभ रहोस् होइन।
0: आज भने हामी श्रीरामजीको ट्यालेन्ट सुन्ने हो, आज श्रीरामजीको प्रतिभा सुन्छौँ है। साथीहरूलाई के सुनाउनुहुन्छ?
1: दसैँ आयो, एउटा गीत सुनाउँछु ल।
0: संसार सुरु गरिदिनुहोस्।
1: रुमालाई छ चिनु

0: गंगर को मायालाई सोध्या छ भन्दिनु। हजुर
1: हजुर, गाउँ गाउँको गाउँ घरको मायालाई सोधेछ भन्दैन यो मिठो गीतको लागि यहाँलाई चाहिँ थ्याङ्क यू सो मच। अनि यसरी अब दसैँको गीत पनि सुनाइसक्नु भएको छ अनि तपाईँको प्रस्तुति सुनेर बस्नुहुने साथीहरूलाई मजाले सम्झना सन्देश राखिदिनुहोस् अनि हामी छुट्टिनुपर्छ है।
0: सबैभन्दा पहिला त सम्झना अनि बेलै आफ्नो आफन्तको यही दसैँको बेला हो, तिहारको बेला हो होइन?
1: हजुर हजुर।
0: अब दिदी बहिनी हुनुहुन्छ भने तिहारको बेला बढी सम्झना आउँछ। अब घरमा अब आफ्नो आमा बुवा छोराछोरी हुनुहुन्छ भने परदेशमा भएको पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई यही गाउँघरको सम्झना आउँछ नि त होइन र?
1: हजुर।
0: त्यही भएर यसो यो गीत चाहिँ कोट्याइदिएको हो। हुन्छ, सबैभन्दा पहिला त हजुरलाई अब फेरि पनि बिचमा फोन लाग्छ कि लाग्दैन होइन, आउँदै गरेको दसैँको धेरै धेरै शुभकामना हजुर र हजुरको घर परिवारमा सधैँ दुर्गा माताले आशिष शुभ आशीर्वाद प्रदान गर्नुहोस्, सुख शान्ति छाओस्, हजुरलाई आशीर्वाद दिनु चाहिँ होइन। अनि हाम्रो साथीहरू सुन्दै हुनुहुन्छ होला, अर्जुन थापा, उपासना घिसिङ, भीम कुमार यता हुनुहुन्छ, हाम्रो तिलक छेत्री अनि प्रेम कुमार अनि तनुत्री हुनुहुन्छ, के अरे हाम्रो एकजना मगर हुनुहुन्थ्यो, मैले नाम बिर्सेँ होइन, सारू मगर हुनुहुन्थ्यो, अब सायद उहाँले सुन्यो होला, मैले सम्झ्यो भन्ठान्नु होला। जो जतिले मलाई श्रीराम दार हुने चिन्नुहुन्छ, सबै सबैलाई फोन लागेमा फेरि फेरि भेट्ने बाचा गर्दै आज हजुरबाट बिदा हुन्छु। नमस्ते,
1: सुनिन्छौ? नमस्कार, शुभ दिन। उहाँ हुनुहुन्थ्यो श्रीराम दाहालजी भक्तपुरदेखि, र दसैँको माहौल पनि अब केही छिन पश्चात चाहिँ सुरु हुन्छ, सो अब परदेशीहरूलाई सम्झिँदै उहाँले चाहिँ मिठो

सुनाइसक्नु भयो अहिलेको लागि भने हामी फेरि पनि त्यस्तै गीत रहेको छ तपाईँमा आशा राख्दैछु यसपालि भने विदेशमै बित्ने भयो दसैँ तिहार र यो मार्मिक गीत पनि रहेको छ है रामकृष्ण ढकालका आवाजमा सजिएको रमाइलो पनि छ यो गीत सँगसँगै जान्छ व्यावसायिक विश्राममा विश्राम लगतै हाम्रो पुनः भेट हुन्छ नै हामी सँगै रहनुहोला है त

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: होइन धुवामा के गरिराखेको छौ भने तिमी
2: के गर्नु नि भोको पेटले धुवा गर्मी भन्दैन ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि
1: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको एकदम ढुक्क छु म त
2: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो यो पनि झन्झटै रहेछ
1: पर्दैन नि त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ
3: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
0: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 064-14-234 र 98-171-56-606
4: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
5: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
4: उपचार सेवाहरू
5: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
4: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
5: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
4: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
5: शरीरमा जम्मा भएको पस पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
4: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बोलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
5: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7878-582-7979-582-7880
6: शैलेशको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाछुन्जेल त हो नि मान सम्मान इज्जत बढेको
7: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छौ विश्वासिलो सुनचादी पसल खोजौला नि
6: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
8: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
9: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ
8: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौडा ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 98-171-1669 राजु विश्वकर्मा 98-087-169-142
10: मम्मी भोक लाग्यो खाजा खाम न
11: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर
10: हस् मम्मी
12: मैले सुने छोरी ल जाम हिँड
11: सुन्नुहोस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
12: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकै उत्पादन हाम्रो परिकार
11: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विन्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 98-028-28-144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
12: बीजी मोमो हाउस दुलेगौडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
13: होइन कता हिँड्नु भयो काका यति साह्रो हतार हिँड्दै?
14: कता हिँड्नु नि, मिलको जाली र पिता खाँचै गएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
13: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
14: त्यसो भए कहाँ जाने त कान्छा?
13: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
14: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
6: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
14: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
15: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855114445 र 9855204445।
6: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
16: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
11: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 9816634372।
17: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
18: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
17: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
18: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
17: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
18: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
17: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
18: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
17: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
18: भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
0: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
19: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ चायम राज, बिहिबारको एपिसोडमा रहेर चाहिँ हामी साथीहरूको प्रतिभालाई नै कार्यक्रममा स्थान दिइरहेका छौं। यहाँहरू पनि आफ्नो प्रतिभा रेडियो प्रोग्राम मार्फत श्रोता साथीलाई सुनाउन चाहनुहुन्छ भने 0625414200 बाटो भएर चाहिँ आउन सक्नुहुन्छ। सहभागिता जनाउनको लागि नम्बर 0625414200 बाटो भएर आउन सक्नुहुन्छ। र नियमित श्रोता साथीलाई त अब थाहा छँदैछ है, कोही साथी भर्खरै मात्र जोडिँदै हुनुहुन्छ भने पनि कार्यक्रममा सहभागिता जनाउँदै साथमा चाहिँ हामी आधुनिक गीत संगीतहरूलाई पनि कार्यक्रममा चाहिँ स्थान दिन्छौँ। र अहिलेको लागि भने हाँसी हाँसी लजाउने तिम्रो रूपै मोहनी, मनैमा सानो माया बोलको सुमधुर गीत रहेको छ, यस्तै योगीको आवाजमा सोझेको यो गीतमा विज्ञानी पराजुलीको आवाज पनि रहेको छ भने अहिलेको लागि स्वीकार्नुहोस्।

0: हजुर, छोरी जाने भई गुनीको लाग्छ रहर सुमधुर गीत रहेको थियो। तपाईँमा आज कार्यक्रममा स्थान दिइसकेको छु र पुगे पनि श्रोता साथीलाई मन पर्यो होला है। यस्तै मिठा मिठा गीत संगीतको साथमा हामी रहन्छौ अबको 12 बजेको समयसम्म। र अहिले भन्ने साथी हुनुहुन्छ लाइनमा। हेलो नमस्ते हजुर। हेलो
1: नमस्ते,
0: कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो दलमाजीजूलाई। अनि के छ नयाँ नौला हाल खबर पुलचोकतिरको? अनि हाम्रो दिजुको नयाँ नौलो खबरहरू सुनाइदिनुहोस् न त।
1: पुरानै
0: हो, ठिक ठाक छ है। एकदमै खुसी लाग्यो, सधैँ यस्तै ठिक ठाकै रहनु होला। अनि पुलचोकतिरको हाल खबर सँगसँगै अनि के छ त अब साथीहरूलाई सुनाउनु पर्ने केही छैन? ल साथीहरूलाई चाहिँ अब सुनाउनको लागि मिठो गीत छ भन्नुहोस् न।

0: हजुर, धेरै धेरै धन्यवाद. फुलबुटे चोलीमा भनेर यो मिठो गीत चाहिँ सुनाइदिनु भयो. अनि के छ त अब दिउँसोको तयारी, के गर्ने, कसरी दिन बिताउनुहुन्छ?
1: अरूलाई सुनाउने भन्दा हजुरको लागि अनि साथीहरू अमृत दाई, उम्ना दाई, नरेन्द्र

0: चौधराबाडी आउने रिता बहिनीको लागि भन्दै छु. नमस्ते
1: नमस्ते शुभ दिन. हाम्रो दलमाई दिजु हुनुहुन्थ्यो पुलचोकदेखि, अनि कुराकानी चाहिँ राम्रोसँग सुनिएको थिएन जस्तो पनि लाग्यो है. उहाँको आवाज हाम्रो प्रस्तुति सुन्दा पनि अलिअलि बीच बीचमा चाहिँ रोकिएको थियो, अनि म यतातिर एउटा कुरा भन्दै थिएँ है. उहाँले चाहिँ साथीभाइलाई सम्झेर छुटेर गइसक्नु भएको छ. र यसरी नै रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने आफ्नो प्रतिभा राख्नको लागि आउन सक्नुहुन्छ. आज हामी साथीहरूको प्रतिभालाई कार्यक्रममा स्थान दिइरहेका छौँ, अनि साथमा रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने के कस्तो लागिरहेको छ त, त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि हामीलाई दिन भने बगे पनि नभुल्नुहोला. र अहिलेको क्रममा भने फेरि पनि हामीसँग चाहिँ अर्को सहभागी साथी चाहिँ लाइनमा हुनुहुन्छ. कहाँदेखिको हुनुहुन्छ है? स्वागत गर्दै थिए तर साथी चाहिँ छुटिसक्नु भएको छ. ठिकै छ, अहिलेको लागि भन्ने सान नानी तिमीलाई हिर्काउला लच्छीले ट्याक्क ट्याक्क. यो रमाइलो गीत पनि रहेको छ. यो गीतको शब्द सँगसँगै गीतको म्युजिक पनि उत्तिकै रमाइलो गजबको छ है. बाबु बोगटीको चाहिँ आवाजमा सजिएको यो गीतमा लिरिक्स र म्युजिक भने ज्ञानु बोगटीको रहेको छ. यो गीत सँगसँगै जान्छौँ व्यावसायिक विश्राममा. विश्राम लगतै हाम्रो पुनः भेट हुन्छ नै, हामी सँगै रहनुहोला है त.

0: बडादशैं विशेष दुलेगौंडा सांस्कृतिक महोत्सव 2083
1: मिति यही असोज 12 गते देखि 22 गते सम्म
0: तनहुँ जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
1: स्थान शुक्ला गण्डकी 4 दुलेगौंडा कस्तरी खेल मैदान
0: महोत्सवका मुख्य आकर्षणहरू
1: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति
0: बालुद्यान एवं रमाइलो मेला
1: दशैं तिहार सस्तो बजार
0: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
1: स्थानीय कला संस्कृतिको प्रदर्शनी
0: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
1: साथमा लाइभ कन्सर्ट
0: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौंडा तनहुँ
1: एपी स्टोर दुलेगौंडा सृजना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
2: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुफत मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 0564143121,
2: मोबाइल 9805678634 र 9781107090।
1: सधैँ यही आउँदो असोज 17 गते तेस्रो शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा
3: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँसीको एलर्जी, टन्सिलको संक्रमण, मुखभित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ।
2: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाडजोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
4: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनोमली स्क्यान गरिनुका साथै ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
3: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, सम्पर्क 0564142333
2: र 9687168887।
5: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
6: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
5: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
7: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 9850632475 र 9801132475।
8: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
9: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
8: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो, खेरको चिन्ता लिनु भएको छ यो दिदीले।
9: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
8: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाइ त्यही बनेको छ।
2: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौंडा तनहुँ, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह वर्षबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
10: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
11: स्यान्जा कोटमा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिव लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847615368।
1: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी नगरपालिका 4, दुलेगौडा। नोट, साधारण सभामा सहभागी हुने शेष सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोधक उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4, दुलेगौडा, तनहुँ।
6: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। र प्रोग्राम रहेको छ कलिङ चायम अनि यादव एपिसोडमा रहेर त्यही साथीहरूको प्रतिभालाई कार्यक्रममा स्थान दिइरहेको छु। र हामी चाहिँ फरक भए फरक श्रोताको साथमा पनि हप्ताको सातै दिन आउने गर्दछौँ भने कोही साथी आइहाल्नु भयो भने चाहिँ हामी साथीलाई सहभागी गराउँछौँ र केही छिन् चाहिँ हाम्रो साथीहरूलाई हाम्रो प्रोग्रामको बारेमा पनि जानकारी गराउँ। नियमित श्रोता साथीलाई थाहा छँदैछ हप्ताको सातै दिन हामी आउने गर्दछौँ भने आइतबार अन्ताक्षरीको साथमा जोडिन्छौँ, सोमबार यहाँको रोजाइको गीत संगीतलाई कार्यक्रममा स्थान दिन्छु, मंगलबार कुनै टपिक लिएर आउँछु, यहाँले आफ्नो विचार राख्न सक्नुहुन्छ, बुधबार चाहिँ हामी नाटक गर्छौँ, बिहिबार यहाँको प्रतिभालाई कार्यक्रममा स्थान दिए, सँगसँगै भोलि शुक्रबार भने यहाँहरूमा म्युजिक ट्र्याक गेम लिएर आउँछु अनि यहाँले चाहिँ गीत संगीतको थोरै भाग सुनेर अथवा गीत संगीतको धुन मात्र सुनेर चाहिँ कुन चाहिँ गीत हो त भनेर चिन्नुपर्ने हुन्छ। अनि शनिबार चाहिँ गाउँ खाने कथा, यसरी हप्ताको सातै दिन आउँदै गर्दा हामी बारी पछि एकजना साथीलाई चाहिँ विजय गराउँछौँ र विजयी साथी मध्ये पनि अन्तिमबार शनिबार भने एकजना साथीले चाहिँ लकी ड्र मार्फत पाउन सक्नुहुन्छ रुसैको रिचार्ज। र प्रोग्रामको स्पोन्सर गरिदिएको सौम्यमा आउँछन् सुनचारी पसल दुलेगौडाले, प्रोप्राइटर हुनुहुन्छ मेन बहादुर सुना र प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ यो सिङ्गो प्रेफेन्सी एन्ड ज्वेलरी सपले, प्रोप्राइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ। भन्दै अब चाहिँ समयको अन्ततर्फ पनि छौँ हामी, चाहिँ अब छुटेर जानुपर्ने बेला पनि भएको छ। आज कार्यक्रममा सहभागिता जनाउनु भएको थियो रिता आचार्यजी हुनुहुन्थ्यो कावडारादेखि, त्यस्तै भक्तपुरदेखि हुनुहुन्थ्यो श्रीराम दाहालजी भने दलमादीजी जोडिनु भएको थियो फुलचोकदेखि, सम्पूर्ण सहभागी साथीलाई पनि धेरै धेरै धन्यवाद। र आजको विजयी साथी भने हुनुहुन्छ एकदमै मजाले गीत गुनगुनाउनु भएको थियो दसैँ पनि नजिकैदेखि भन्दै श्रीराम दाहालजी हुनुहुन्छ भक्तपुरदेखि र उहाँलाई बधाई छ भन्दै अन्तिमबार शनिबारसम्म चाहिँ यहाँले सुनेर साथ दिनुपर्ने हुनेछ। र यति सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता साथी
12: साथीलाई पनि धेरै धेरै धन्यवाद। र मौसमको कुराकानी गर्नुपर्दा त पछिल्लो समय दिन घमाइलो पनि छ है। आज पहाड र हिमालको चाहिँ अब थोरै ठाउँमा हल्का वर्षाको सम्भावना छ भनेर पनि जानकारी चाहिँ गराइएको छ। सो सतर्क भने आवश्यकता अनुसारको सतर्क भने अप्नाउनु होला भन्दै जाँदा जाँदै भने यहाँहरूमा चाहिँ एउटा मिठो गीतको साथमा छोडिन्छौ। सरकारी जागिर छोरी मानिस झाडा रमाइलो गीत रहेको छ। क्रान्ति आलेको चाहिँ आवाजमा सजिएको डाक्टर पाइलक ब्याडमा रहेको गीत सँगसँगै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुत गर्नु मलाई पनि बिताउँछु। नमस्कार, शुभ दिन।

0: This is Radio Dhor Barahi 103.8 MHz.
1: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
2: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
3: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
1: ए त्यसो भए युअर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
2: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
1: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौड़ा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811403305।
4: नशा तथा मानसिक रोगका बिरामीहरूलाई खुसीको खबर।
5: लामो समयदेखि नशा तथा मानसिक रोगबाट पीड़ित बिरामीहरूलाई परामर्श र उपचार गर्न यही असोज 17 गते तेस्रो शनिबार नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुन्दर राणा भात दुलेगौड़ा स्थित गण्डकी मेडिकल हलमा आउँदै हुनुहुन्छ। सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
4: उपचार हुने रोग एवं समस्याहरू: निराश हुने, मन आतिने, स्मरण शक्ति कम हुँदै जाने, व्यवहारमा परिवर्तन आउने, हुँदै नभएको कुरा सुन्ने र देख्ने समस्या भएका बिरामी,
5: छारे रोग, टाउको दुखी रहने, हात खुट्टा झमझमाउने एवं पोल्ने समस्याबाट पीड़ित बिरामी,
4: रक्सी, गाजा, चुरोट जस्ता मद्यपान र धूम्रपानको लतबाट समस्या उत्पन्न भएका बिरामीहरूले बेलैमा उपचार गराई स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
5: सम्पर्क गण्डकी मेडिकल हल, शुक्ला गण्डकी 4, दुलेगौड़ा, माछा पुछ्रे बैंकको ठिक पारिपट्टि।
4: सम्पर्क 0965903969, मोबाइल 9840826926।
6: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
7: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
6: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
7: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
8: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने रिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
2: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा, मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855683507, कविता श्रेष्ठ, सम्पर्क 0654140055 र 9846618817।
9: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
7: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
9: कहाँ बनाए छन् हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
7: हुन्छ नि हुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
10: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
11: दाई, पहिला यो मोबाइल हेर्नुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
12: खै दिनुहोस् त। ए ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
11: अनि बन्छ त दाई?
12: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
13: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्मिसौनीको ठिक पारिपट्टि।
14: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसेसरी सामानहरू उपलब्ध छन्।
13: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
14: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9855602629।
0: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
15: स्टुडियो साइट
16: अहिले मध्याह्नको 12 बज्यो।
17: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816395301।

0: खाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्जु बुलनसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: प्रतिनिधि सभा बैठक जारी, सांसदहरू समसामयिक विषयमा बोल्दै भोलिदेखि वर्षे अधिवेशन अन्त्यको लागि सरकारको सिफारिश।
0: शरद ऋतुमा नेपालका हिमालय आरोहणका लागि 69 देशका 648 जनाले लिए अनुमति, झण्डै 24 करोड़ रोयल्टी संकलन।
1: बझाङको सुरमा गाउँपालिकामा जीप दुर्घटना हुँदा चालकको मृत्यु, सार्वजनिक यातायातमा अब अग्नि नियन्त्रक यन्त्र अनिवार्य।
0: जापानमा बसोबास गर्न चाहने विदेशीका लागि 20 गुणाले बढ़्यो शुल्क, विदेशी नागरिकको बसाई नियन्त्रण गर्ने लक्ष्य।
1: र स्विस फुटबल संघद्वारा फिफा अध्यक्ष इन्फान्टिनोलाई दिएको समर्थन फिर्ता।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिलाउ।
3: अनि
2: घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लो गार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन भर।
5: यो हो खाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। प्रतिनिधि सभा बैठक अहिले बसिरहेको छ। बैठकमा सांसदहरूले समसामयिक विषय र जनसरकारका विषयमा सरकारको ध्यान आकर्षण गराइरहेका छन्। आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहकातर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको 8 वार्षिक प्रतिवेदन 2083 पेश गर्दै हुनुहुन्छ। यस्तै बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2083 पेश गर्नुहुनेछ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्रेले कर्मचारी संचय कोष 10 संशोधन विधेयक 2083, नागरिक लगानी कोष 3 संशोधन विधेयक 2083 र भुक्तानी तथा फर्सेट पहिलो संशोधन विधेयक 2083लाई दफावार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। दिउँसो सभा 1 बजे बस्ने राष्ट्रिय सभाको बैठकमा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनुहुने कार्यसूची छ। प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट आदिवासी जनजाति आयोगको आर्थिक वर्ष 2080-81 वार्षिक प्रतिवेदन सभा समक्ष पेश हुनेछ। यस्तै बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिका सभापति पूजा चौधरीले सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यक्रम छ।
1: संसदको चालू अधिवेशन अन्त्यको लागि सरकारले राष्ट्रपति समक्ष सिफारिश गरेको छ। मंगलबारको मन्त्री परिषद बैठकले भोलि असोज 16 गतेदेखि चालू अधिवेशन अन्त्यको लागि राष्ट्रपति समक्ष सिफारिश गरेको हो। अधिवेशनको आह्वान र अन्त्य मन्त्री परिषदको सिफारिशमा राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था छ। संघीय संसदको चालू अधिवेशन गत वैशाख 28 गतेबाट शुरू भएको थियो। चालू अधिवेशनले सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट पारित गरेको छ। यस्तै अध्यादेश प्रतिस्थापनका 6 विधेयक पारित र प्रमाणीकरण भएका छन्। वैकल्पिक वित्त परिचालन विधेयक, नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने विधेयक र सहित दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण भएको छ। अधिवेशनमा प्रतिनिधि सभाले जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय र भटेकोशी त्रिशुली विपद सम्बन्धी अध्ययनको लागि विशेष समिति गठन गरेको छ। अधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाहले एकपटक आकस्मिक प्रश्नोत्तरमा भाग लिनुभएको थियो। प्रधानमन्त्री शाहको सीमा अतिक्रमण सम्बन्धी अभिव्यक्तिका कारण लामो समय संसदको बैठकमा विपक्षी दलले त्यसको विरोध र स्पष्ट जवाफ माग गर्दै अवरोध गरेका थिए। चालू अधिवेशनमा परराष्ट्र र भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन, पूर्वाधार विकास मन्त्री र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीसँग प्रश्नोत्तर भएका छन्।
0: शरद ऋतुमा नेपालका विभिन्न हिमालयारोहणका लागि 69 देशका 648 आरोहीले अनुमति लिएका छन्। पर्यटन विभागले दिएको जानकारी अनुसार सन् 2026 को शरद ऋतुमा नेपालका 20 हिमाल आरोहणका लागि 69 देशका 648 आरोहीलाई अनुमति प्रदान गरिएको हो। अनुमति लिनेमा 71 समूह रहेका छन्, जसमा 485 पुरूष र 163 महिला रहेको विभागका सूचना अधिकारी सूरज घिमिरेले जानकारी दिनुभयो। अनुमति लिनेमा अस्ट्रेलियाका 17, क्यानाडाका 16, जापानका 21, भारतका 18, अमेरिकाका 41, बेलायतका 38, स्पेनका 15, स्विटजरल्याण्डका 13, रूसियाका 57, पोल्याण्डका 19, नेपालका 20, चीनका 118 आरोही छन्। यस्तै जर्मनीका 34, फ्रान्सका 51, बेल्जियमका 7, बुल्गेरियाका 5, चेक रिपब्लिकका 16, अर्जेन्टिनाका 7 रहेको विभागले जनाएको छ। आरोहण अनुमति प्रदान गरे बापत विभागले आरोहीबाट 23,89,64,298 रूपियाँ रोयल्टी संकलन गरेको छ।
1: बझाङको सुरमा गाउँपालिका 2 डोगडीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ, अन्य 3 घाइते भएका छन्। आज बिहान 10 बजे दौली चौरबाट चैनपुरतर्फ छुटेको बोलेरो अनियन्त्रित भई सड़कबाट 20 मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा जीप चालक बझाङको सुरमा गाउँपालिका 4 बस्ने 27 वर्षीय कुन्दन बोहराको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अन्य 2 घाइते भएका छन्। उनीहरूको परिचय खुलेको छैन। दुवै घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल बझाङ पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
0: सार्वजनिक सवारीमा अग्नि नियन्त्रण केन्द्र अनिवार्य गरिने भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारी साधनलाई थप सुरक्षित व्यवस्थित
1: भई सड़कबाट 20 मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा जीप चालक बझाङको सुरमा गाउँपालिका 4 बस्ने 27 वर्षीय कुन्दन बोहराको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अन्य 2 घाइते

0: पछिल्ला दिनमा गाड़ीमा आगलागीका घटना बढ़ेपछि अग्नि नियन्त्रण केन्द्र अनिवार्य गर्न लागिएको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ परीक्षक सुरेश प्रसाद काफ्रेले सार्वजनिक सवारी साधनमा अग्नि नियन्त्रण केन्द्र अनिवार्य गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार सवारी साधनमा विद्युतीय तथा प्राविधिक समस्या, इन्धन चुहावट लगायतका कारणले जुनसुकै बेला आगलागी हुन सक्ने भएकाले प्रारम्भिक अवस्थामा नै आगो नियन्त्रण गर्न सकिने उपकरण सवारीमै राख्न आवश्यक रहेकाले सबै सार्वजनिक सवारीमा उक्त नियम कड़ाईका साथ लागू गरिने बताउनुभयो। सार्वजनिक सवारीमा प्रयोग योग्य अवस्थामा रहेको अग्नि नियन्त्रण केन्द्र राख्नुपर्ने व्यवस्था गर्न लागि उहाँको भनाइ छ। अनुगमनका क्रममा अग्नि नियन्त्रक यन्त्र लगायतका मापदण्ड पूरा नगरेका सवारी साधनलाई कार्यवाहीको दायरामा ल्याउने काफ्रेले बताउनुभयो।
1: नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले छुट्टै गर्न लागेको महाधिवेशन अन्तर्गत आज वडा अधिवेशन हुँदैछ। संस्थापन पक्षले यही असोज 18 गतेदेखि हुने 15 महाधिवेशनको तयारी गरिरहेकै बेला देउवा पक्षले पनि समानान्तर महाधिवेशन अन्तर्गत आज वडा अधिवेशन शुरू गर्न लागेको हो। यो समूहले आगामी मंगसिर 21-देखि 30 गतेको लागि महाधिवेशनको मिति तोकेको छ। सोही अनुसार असोज 20 गते पालिका, असोज 13-23 गते प्रदेशसभा निर्वाचन क्षेत्रीय र मंगसिर 4 गते प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका बनाएको छ। यो समूहले 77 जिल्लामा केन्द्रीय निर्वाचन समितिका तर्फबाट निर्वाचन अधिकृत समेत पठाइसकेको जानकारी दिएको छ। देउवा पक्ष समूह 14 महाधिवेशनबाट निर्वाचित भएको कार्यसमिति नै आधिकारिक भएको दावी गर्दै संस्थापन पक्षले आह्वान गरेको महाधिवेशन प्रक्रियामा सहभागी भएको छैन।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। आज 36 अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस नेपालमा पनि मनाइँदैछ। संयुक्त राष्ट्रसंघले सन् 1990 डिसेम्बर 14 अक्टोबर 1 तारीकलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने प्रस्ताव पारित भएदेखि विश्वभर नै आजको दिनलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने गरिएको छ। यस वर्ष दिवसको नारा दीर्घायुको युगको दीर्घ जीवनका लागि जीवन पद्धतिमा पुनर्विचार गरौं भन्ने तय भएको छ। अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले सम्पूर्ण ज्येष्ठ नागरिकहरूप्रति सम्मान व्यक्त गर्दै सुस्वास्थ्य, सुख शान्ति र दीर्घायु जीवनको कामना गर्नुभएको छ। शुभकामना सन्देश जारी गर्दै मन्त्री वादीले ज्येष्ठ नागरिकहरू समाजका अगाध अनुभवी, ज्ञानका मूल स्तम्भ तथा परिवार, समाज र राष्ट्र निर्माणका महत्वपूर्ण योगदानकर्ता भएको बताउनु भएको छ। उहाँले दीर्घ जीवन उमेरको निरन्तरता मात्र नभई ज्ञान, अनुभव, सिप, संस्कार र सभ्यताको अमूल्य सम्पदा भएको उल्लेख गर्नुभएको छ। साथै हालै भदौ 10 गते भटेकोसी नदीमा आएको विनाशकारी बाढ़ी तथा विपदका कारण ज्यान गुमाएका ज्येष्ठ नागरिकप्रति श्रद्धांजलि अर्पण गर्दै मन्त्री वादीले घाइते तथा प्रभावित ज्येष्ठ नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। जापानले आफ्नो देशमा बसोबास गर्न चाहने विदेशी नागरिकका लागि विभिन्न शुल्क बढ़ाएको छ। स्थायी बसोबासको शुल्क 20 गुणाले बढ़ाएर 2,00,000 येन अर्थात 1,270 अमेरिकी डलर पुर्याइएको छ। अब स्थायी बसोबासका लागि आवेदन दिनेहरूले आमदानी, पेन्सन र जापानी भाषा सम्बन्धी नयाँ मापदण्ड पनि पूरा गर्नुपर्नेछ। प्रधानमन्त्री साने ताइका चुलको नेतृत्वमा जापानको आप्रवासन नीतिमा गरिएका विभिन्न परिवर्तनमध्ये शुल्क वृद्धि पनि एक हो। यी परिवर्तन जापानमा तीव्र रूपमा बढ़िरहेको विदेशी जनसंख्यालाई व्यवस्थापन गर्ने उद्देश्यले अघि बढ़ाइएका हुन्। जुलाईमा जापानले सबै विदेशी नागरिकका लागि भिसा शुल्क 5 गुणाले बढ़ाएको थियो। जापानमा आप्रवासन अझै पनि राजनैतिक रूपमा संवेदनशील विषय हुनका साथै नियमहरू कड़ा छन्, तर वृद्ध हुँदै गएको जनसंख्या र श्रमिकको अभावका कारण जापान विदेशी कामदारमाथि बढ़दो रूपमा निर्भर हुँदै गएको छ। सन् 2025 अन्त्यसम्म जापानमा बसोबास गर्ने विदेशी नागरिक

0: संख्या 41,20,000 भन्दा बढ़ी पुगेको थियो। शुल्क वृद्धि हुनुअघि जापानमा स्थायी बसोबास नभएका विदेशी नागरिकले आफ्नो बसोबासको स्थिति परिवर्तन गर्न वा बसाई अवधि थप्न प्रत्येक पटक आवेदन दिँदा 6,000 येन शुल्क तिर्नुपर्थ्यो। अक्टोबर 1 देखि भने 3 महिना वा त्यसभन्दा कम अवधिका लागि 10,000 येनदेखि 5 वर्ष वा त्यसभन्दा बढ़ी अवधिका लागि 75,000 येनसम्म शुल्क लाग्नेछ।
1: र अब खेल समाचार। स्विस फुटबल संघ एसएफभीले आगामी वर्ष हुने फिफा अध्यक्ष पदको निर्वाचनमा वर्तमान अध्यक्ष जियानी इन्फान्टिनोलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेको छ। जुलाईमा इन्फान्टिनोले विश्वकप र क्लब विश्वकप सहित फिफाका प्रतियोगिताहरूमा निजी लगानीकर्तालाई हिस्सेदारी बिक्री गर्ने प्रस्ताव अघि सारेपछि ठूलो विवाद उत्पन्न भएको थियो। त्यसपछि युरोपका धेरै प्रमुख राष्ट्रिय फुटबल संघहरूले इन्फान्टिनोलाई दिएको समर्थन फिर्ता लिएका छन्। यो घोषणालाई महत्वपूर्ण रूपमा हेरिएको छ किनभने इन्फान्टिनो स्विस नागरिक हुन्, साथै विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपेली फुटबलको नियामक संस्था यूईएफए दुवैको मुख्यालय स्विजरल्याण्डमा रहेका छन्। इन्फान्टिनोको योजना अनुसार फिफा फरवार्ड इन्टरप्राइज पहल अन्तर्गत स्थापना गरिने एउटा कम्पनीमा निजी लगानीकर्ताले हिस्सेदारी खरिद गर्न सक्ने थिए, तर प्रस्ताव विरूद्ध व्यापक विरोध भएपछि ती योजनाहरू तत्कालको लागि स्थगित गरिएका थिए। स्विस फुटबलको सर्वोच्च निकायका अध्यक्ष पीटर नाबेलले फिफाको नेतृत्वले पारदर्शिता, जवाबदेहता र संस्थागत जिम्मेवारीका उच्चतम मापदण्ड कायम राख्ने अपेक्षा गरिएको बताएका छन्।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: प्रतिनिधि सभा बैठक जारी, सांसदहरू समसामयिक विषयमा बोल्दै भोलिदेखि वर्षे अधिवेशन अन्त्यको लागि सरकारको सिफारिश।
0: शरद ऋतुमा नेपालका हिमाल आरोहणका लागि 69 देशका 648 जनाले लिए अनुमति, झण्डै 24 करोड़ रोयल्टी संकलन।
1: बजाङको सुरमा गाउँपालिकामा जीप दुर्घटना हुँदा चालकको मृत्यु, सार्वजनिक यातायातमा अब अग्नि नियन्त्रक यन्त्र अनिवार्य।
0: जापानमा बसोबास गर्न चाहने विदेशीका लागि 20 गुणाले बढ़्यो शुल्क, विदेशी नागरिकको बसाई नियन्त्रण गर्ने लक्ष्य।
1: र स्विस फुटबल संघद्वारा फिफा अध्यक्ष इन्फान्टिनोलाई दिएको समर्थन फिर्ता।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र रविन्द्र विदा हुन्छौं, नमस्कार।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
3: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
4: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचारी पसल खोजौला नि।
3: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बनकिया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
5: यहाँ विभिन्न डिजाइनका घर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
4: साथमा बिना रसायनका घर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
5: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087169।
6: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
7: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
6: दीक्षा ब्युटी पार्लर रे?
7: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
6: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
7: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
6: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
7: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल, अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
6: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
7: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
6: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
7: सुन्दरता देखाउने होइन महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहुँ। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090 34335।
8: बडा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083,
9: मिति यही असोज 12 गतेदेखि 22 गतेसम्म।
8: तनहु जिल्लाको परम्परागत कला, संस्कृति, औद्योगिक व्यापार, कृषि, घरेलु हस्तकला, पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार,
9: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कसेरी खेल मैदान।
8: महोत्सवका मुख्य आकर्षणहरू:
9: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति,
8: बालुद्यान एवं रमाइलो मेला,
9: दशैं तिहार सस्तो बजार,
8: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी,
9: स्थानीय कला संस्कृतिको प्रदर्शनी,
8: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता,
9: साथमा लाइभ कन्सर्ट।
8: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ।
10: जाम न, ढिला भइसक्यो।
8: एकैछिन पख न, केको भिडियो सुनौ।
11: घर बनाउँदै हुनुहुन्छ? मैले जस्तै घर बनाउँदा आफ्नै खानेको चुनडुङ्गाबाट बनेको अर्को खाँचे सिमेन्ट नै रोज्नु भन्नुहोस् है। सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नुहोस् है।
10: हो नि, चराले चाहिँ वर्षै पिछे घर बनाएर हुँदैन क्यारे। एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि।
8: नबोल न, सुन त,
11: अर्घाखाँची सिमेन्टको बारेमा त सबैलाई थाहा छ। मैले त के बोल्नै पर्दैन, अर्घाखाँची सिमेन्ट सबैभन्दा स्तरीय सबैलाई थाहा छ।
10: अर्घाखाँची सिमेन्टको आधिकारिक विक्रेता,
8: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ खैरनी 4 हिमाल इन्टरप्राइजेज। प्रोप्राइटर रविन्द्र पौडेल, सम्पर्क 98460-86265 र 98-0141-1288।
6: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
9: यति किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
6: हो र, कहाँ छ र त्यस्तो?
9: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
8: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी, टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
10: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
8: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
10: प्रोप्राइटर नवीन श्रेष्ठ, सम्पर्क 95560-62028 र 98-0141-79716।
8: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है। हेलो बा,
12: कति बन्यो घर? अनि ढलान भयो त?
13: अँ बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि।
12: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौदाबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
13: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
6: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
8: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
6: प्रोप्राइटर राम भुजेल, सम्पर्क 98-1-91-50-630 र 97-4-76-80-681।
14: सूचना यस तनहु सेवा हस्पिटल दुलेगोडा बीपी चोकमा यही असोज 17 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल
15: पोखराका हार्जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर विजय परियार
16: वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
17: छाला यौन कुष्ठ रोग एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जे महर्जन
18: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजे देखि 4 बजे सम्म डाक्टर अमन कुमार झा
19: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक
20: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ
21: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्जर साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला
22: तनहु सेवा हस्पिटल दुलेगौडा फोन 0865403177 मोबाइल 9856044343
23: प्रणाम अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 MHz अंतर मन के आवाज

0: This is Radio Dhor Barahi, 102.8 MHz.
1: होइन धुवामा के गरिराखेको छौ भने तिमी
2: के गर्नु नि भोको पेटले धुवा गर्मी भन्दैन ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेछु नि
1: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको एकदम ढुक्क छु म त
2: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो यो पनि झन्झटै रहेछ
1: पर्दैन नि त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ
3: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
0: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 065414234 र 98171656
4: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
5: हो र फेरि कहाँ सारेछन् बाबुले पसल
4: बिपी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
5: ए ल ल तपाई पनि झुक्किनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक
4: प्रोपाइटर थान प्रकाश नेउपाने 98560-33878 प्रशान्त नेउपाने 98460-26925
6: होइन श्रीमानज्यू के भयो गाडी स्टार्ट गर्नु न जाने बेला भइसक्यो अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ केही समस्या आयो कि क्या हो
7: यो बाटो पनि कहिले बन्छ खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो जति धोए पनि हिलो जाने होइन
6: समस्या त आइहाल्छ नि बरु समाधान पो खोज्ने हो त अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि त्यही बनाउन र धुलाउन लैजानु न जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि
3: हजुर हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोपाइटर बुद्धि बहादुर कार्की मोबाइल 98603-73710 र 98261-55507
8: सुन शुद्धताको

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: एपी स्टोर दुलेगोडा सिर्जना तो बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
2: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 0564143121,
2: मोबाइल 9865778634 र 9701108090।
3: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् भो।
4: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
3: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
4: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
3: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरिनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9855720 9901454 र 9864023420।
5: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
6: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
5: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
0: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
7: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
0: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
7: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
1: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी नगरपालिका 4, दुलेगौंडा। नोट, साधारण सभामा सहभागी हुने शेर सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध, उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4, दुलेगौंडा तनहुँ।
8: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 MHz अंतर मन की आवाज।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोद पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
2: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पुन,
2: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
1: हाड जोड्ने

0: तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
1: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
0: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
1: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
1: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
0: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
1: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
0: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
2: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
4: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट। विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
5: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
4: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
6: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी 2 काछेपानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98-560-32-475 र 98-011-32-475।
7: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
8: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
7: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
8: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
9: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
7: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
9: प्रोप्राइटर समीक्षा गुरुङ, सम्पर्क 98-461-33-101 र 98-68-83-522।
10: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
11: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
10: ओके, ल डन।
11: हजुर, सिक्टेल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
10: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, समसुक र विवाहका कार्ड तथा निमन्त्रण कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
11: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 98-560-28-543 र 98-417-00-787।
12: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच
13: बस्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु। मोबाइल 9806613195 र 9847153068।
14: This is Radio Dhorbarahi 103.8 MHz.

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: छिटो निस्क, अहिले फर्किन ढिला हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
2: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र,
1: यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
2: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
3: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, पाइन्ट, स्कूल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
1: सम्पर्क युनाइटेड सप्लायर्स, दोलेगौड़ा हेल्प पोस्ट चोक, प्रोपाइटर कृष्णराज पण्डित, फोन 065414000008।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki Char Tulegora, Watin Department Bowen Sunday, Mobile, Antanabe Pasati, Botis Charsi, Tiranabe, Ro Antanabe Pasati, Artis Shunet Tirata.
2: दुलेगौडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दयामाया सोच्नै पर्दैन नि। दाउराको सेकुवा छोडे छ त बन्केवा चोक पारिपट्टि छ नि।
3: हजुर, मोमो, चाउमिन, खाजा सेट, थुक्पा, तन्दुरी रोटी र नान, अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट, कोरियन स्टाइलको बारबेक्यू, सेकुवाको आइटमका लागि त नामै काफी छ नि। दाउराको सेकुवा
2: एक पटक आउनुहोस्, अन्त जान मनै लाग्दैन साँच्चै भनेको।
3: ल फोन नम्बर टिप्नुहोस् त 97-15-50-65-55 र 97-15-60-56-66।
4: सुवर्ण अवसर।
3: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
4: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
3: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
4: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
3: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
4: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
3: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
4: नसा तथा वात सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
3: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
4: साथै पुराना निको नभएको घाउ, छाडा सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
5: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
6: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
5: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोस चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
6: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
3: घरभित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
7: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
3: प्रोप्राइटर रबिन थापा, सम्पर्क 98-560-33-398 र 98-465-10-950।
8: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलेगौडा बजारमा छ नि दिलराई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ,
1: अहिले हतार छ पछि आउँदै गरौला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9856602068। मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
5: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
4: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
6: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
4: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
6: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
4: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
5: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
7: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9846656999 छ।
8: जाम न ढिला भइसक्यो,
9: एकैछिन पख न के को भिडियो सुनौ।
10: घर बनाउँदै हुनुहुन्छ? पहिले जस्तै घर बनाउँदा आफ्नै खानेको चुनडुङ्गाबाट बनेको अर्घ खाँचे सिमेन्ट नै रोज्नु भन्नुहोस् है। सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नुहोस् है।
8: हो नि, चराले चाहिँ वर्षै पिछे घर बनाएर हुँदैन क्यारे, एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि।
9: नबोल न, सुन त,
10: अर्घ खाँचे सिमेन्टको बारेमा त सबैलाई थाहा छ, मैले त के बोल्नै पर्दैन। अर्घ खाँचे सिमेन्ट सबैभन्दा स्तरीय
8: अर्घखाँची सिमेन्टको आधिकारिक विक्रेता।
9: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ खैटनी चारको हिमाल इन्टरप्राइजेस। प्रोप्राइटर रविन्द्र पौडेल। सम्पर्क 9846086265 र 9901412888।
11: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
12: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
11: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
13: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
11: ए हो र, हस् दाई म आजै जान्छु।
5: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: हाइजेनिक राज प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9856062891।
14: अहिले दिउँसोको 2 बज्यो। टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठ फेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
15: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
16: धोरबाराही हाइलाइट्स को साथ में
17: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौड़ा बीपी चोक
16: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण काम को लागि सम्झनुहोस् सम्पर्क 9841549304
18: नमस्कार दिउँसो 2 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट अनु मल्लको स्वागत छ। तपाई हामीलाई इन्टरनेट अनलाइन मार्फत पनि www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ सुन्न सक्नुहुन्छ। ढोरबाराई हाइलाइट्समा अब समाचार सुन्नुहोस् विस्तारमा। सरकारले बहुप्रतीक्षित संघीय निजामती सेवा विधेयक 2083 संघीय संसद सचिवालयमा दर्ता गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावतले आज विधेयक संसद दर्ता गर्नुभएको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभएको हो। सरकारी विधेयकका रूपमा प्रस्तुत विधेयकको दर्ता नम्बर 35 रहेको छ। यही असोज 13 गतेको मन्त्री परिषद बैठकले संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिएको थियो। सरकारले संघीय शासन प्रणाली अनुसार संघ प्रदेश र पालिका बीचको प्रशासनिक सम्बन्ध कार्यक्षेत्र र सहकार्यलाई व्यवस्थित स्पष्ट र प्रभावकारी बनाउँदै प्रशासनिक संयन्त्रलाई राजनीतिक प्रभावबाट मुक्त गरी निजामती सेवालाई व्यावसायिक सक्षम उत्तरदायी र जनमुखी बनाउन विधेयक आवश्यक परेको स्पष्ट पारेको छ। विधेयकमा निजामती सेवालाई राष्ट्रहित र संघीय लोकतान्त्रिक गणतन्त्र प्रति प्रतिबद्ध र सुशासनमुखी संयन्त्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गर्नुभएको छ। मन्त्री परिषदले शुक्रबार राति 12 बजेदेखि अधिवेशन अन्त्य गर्ने गरी निर्णय गरेर त्यस अनुसार राष्ट्रपति कार्यालयमा पत्र पठाएको थियो। सोही अनुसार राष्ट्रपति पौडेलले भोलि शुक्रबार राति 12 बजेदेखि लागू हुने गरी संसदका दुवै सदनको चालू अधिवेशन अन्त्य गर्दै हुनुहुन्छ। सरकारको सिफारिश राष्ट्रपतिले संसद अधिवेशन अन्त्य गर्ने व्यवस्था रहेको छ। यस अनुसार सरकारबाट अधिवेशन अन्त्यका लागि सिफारिश गरेको हो। संघीय संसदको चालू अधिवेशन 2083 वैशाख 28 गते शुरू भएको थियो। नेपालमा रासायनिक मल कारखाना स्थापना भएपछि उत्पादित मलको खरिद सुनिश्चितताका लागि आवश्यक कानून तथा नीतिगत व्यवस्था पहिचान गर्न कृषि वन तथा पर्यावरण मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आज मन्त्रीस्तरीय निर्णय गर्दै कृषि अर्थ उद्योग तथा ऊर्जा मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालयका विज्ञ सम्मिलित कार्यदल गठन गर्नुभएको हो। नेपालमा रासायनिक मल उत्पादन शुरू भएपछि उत्पादित मलको बजार सुनिश्चितता सरकारी खरिदको सम्भावना खरिद सुनिश्चितता सम्बन्धी विद्यमान कानूनी तथा नीतिगत व्यवस्था र आवश्यक संस्थागत संरचनाबारे कार्यदलले अध्ययन गर्नेछ। नेपालमा रासायनिक मल कारखाना स्थापना गरी आयातमा निर्भर घटाउने उद्देश्य अघि बढ़िरहे पनि स्वदेशमा उत्पादित मलको खरिद सुनिश्चितताका सम्बन्धमा हालसम्म स्पष्ट कानूनी व्यवस्था नरहेको अवस्थामा आवश्यक कानूनी तथा नीतिगत बाटो पहिचान गर्न कार्यदल गठन गरिएको मन्त्रालयले जनाएको छ। कार्यदलले विद्यमान कानूनी तथा नीतिगत व्यवस्थाको अध्ययन गरी नेपालमै उत्पादित मलको खरिद सुनिश्चितताका लागि आवश्यक कानूनी व्यवस्था प्रक्रिया तथा संस्थागत प्रबन्धबारे सुझाव सहितको प्रतिवेदन 30 दिनभित्र पेश गर्नेछ। कार्यदलको प्रतिवेदनका आधारमा आवश्यक कानूनी संशोधन तथा नीतिगत र संस्थागत व्यवस्था अघि बढ़ाइने मन्त्रालयले जनाएको छ। अविरल वर्षा सँगै आएको बाढ़ी पहिरो र नदी कटानले गत असोज 8 गतेदेखि 11 गते कालीगण्डकी करिडोरको बेनी जोमसम कोरला सड़क खण्डको पूर्वाधारसँगै विद्युत र संचार विच्छेद भएपछि उपल्लो मुस्ताङको लुमानथाङ गाउँपालिका 4 नेचुङ भन्सार कार्यालयमा जाँच पासको सम्पूर्ण काम ठप्प भएको छ। बाढ़ी पहिरोको कारण संचार र विद्युत सेवा पूर्ण रूपमा अवरूद्ध भएपछि भन्सार जाँचपास राजस्व भुक्तानी सहित क्वारेन्टाइनका सेवा प्रभावित भएको छ। जाँचपास रोकिँदा भन्सार कार्यालयबाट राजस्व असुलीमा प्रत्यक्ष असर परेको कार्यालय प्रमुख विदुर चुडालले जानकारी दिनुभएको हो। भोटेकोशी नदीमा आएको बाढ़ीका कारण रसुवाको टिमुरे स्थित भन्सार कार्यालय बगाएपछि रसुवागढ़ीबाट हुने आयात समेत कोरेला नाका केन्द्रित भएको छ। दैनिक 20 करोड़ भन्दा बढ़ी राजस्व संकलन हुने नाका बाढ़ी पहिरोका कारण इन्टरनेट र विद्युतमा पुगेको क्षतिका कारण ठप्प भएकाले तत्काल मर्मतका लागि पहल गर्न अनुरोध गरिएको छ। तिब्बतबाट नियमित विद्युतीय सवारी साधन सहित अन्य सामान बोकेका कन्टेनरको संख्या दैनिक जसो बढ्दै गइरहेको कोरला नाका कन्टेनर व्यवस्थापन समितिका अध्यक्ष घरसुङ गुरूङले बताउनु भएको छ। त्यसै कालीगण्डकी करिडोरको मालढुङ्गा बेनी जोमसोम कोरला सड़क खण्डको विभिन्न 46 ठाउँमा बाढ़ी पहिरो गएको छ। हाल मालढुङ्गाबाट बेनी हुँदै कोरला खण्डमा मालढुङ्गाबाट 202 किलोमिटर मध्य पर्वत र मुस्ताङ खण्ड सञ्चालनमा आएको छ। 76 किलोमिटर लामो बेनी जोमसोम सड़क खण्ड मध्ये करिब 22 किलोमिटर क्षेत्र सधैँ पहिरो बाढ़ी पहिरोको जोखिम रहेकोमा हाल बाढ़ी पहिरो र नदी कटानले म्याग्दी खण्डको 19 स्थान मध्ये पक्की पुल कालोपत्रे सड़क बगाएको अवस्थामा मर्मतका लागि करिब 1 साता भन्दा बढ़ी समय लाग्ने अनुमान रहेको छ। नेपाली कांग्रेसको 15 अधिवेशन अन्तर्गत तनहुँ क्षेत्र नम्बर 2 राजेश कुमार श्रेष्ठ युवा महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन्। श्रेष्ठले 466 मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएको हो। विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा शुरू गर्नुभएको श्रेष्ठले पार्टीभित्र युवाको आवाज र विद्यार्थीका मुद्दालाई प्राथमिकताका साथ उठाउँदै आएको बताइएको छ। महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि उहाँले आफूलाई विश्वास गरेर मतदान गर्ने क्षेत्रीय प्रतिनिधिप्रति आभार व्यक्त गर्नुभएको छ। श्रेष्ठले विद्यार्थी संगठन खारेज गर्ने सरकारी प्रयासका बेला आफू आन्दोलनमा सक्रिय रूपमा सहभागी भएको स्मरण गर्दै त्यस बेला पनि विद्यार्थीको अधिकारका लागि आवाज उठाएको बताउनु भएको हो। उहाँले पछिल्लो जेएनजे आन्दोलनका क्रममा समेत संविधानको रक्षाका लागि आफू सड़कमा उत्रिएको उल्लेख गर्नुभएको छ। पार्टीका नेता कार्यकर्ता तथा शुभेच्छुक समेत बोल्न डराइरहेको अवस्थामा आफूले सुरक्षाकर्मीको कड़ा कार्यवाहीको जोखिम समेत बेहोरेर सड़कमा उत्रिएको उहाँको भनाई रहेको छ। श्रेष्ठले आफूले युवा पुस्ता र विद्यार्थीको प्रतिनिधित्व गर्दै पार्टीभित्र उनीहरूका सवाललाई बुलन्द रूपमा उठाउने उद्देश्यले उम्मेद्वारिता दिएको बताउनु भएको छ। श्रेष्ठले महाधिवेशन प्रतिनिधिका रूपमा युवा तथा विद्यार्थीका सवाललाई पार्टीको नीति र निर्णय प्रक्रियामा प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। तनहुँका प्रमुख जिल्लाधिकारी शिवलाल तिवारीको नेतृत्वमा अविरल वर्षाका कारण घिरिङ गाउँपालिकामा पुगेको क्षतिको स्थलगत अनुगमन गरिएको छ। बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेक बहादुर कार्की जिल्ला सुरक्षा समिति तनहुँका पदाधिकारी तथा घिरिङ गाउँपालिकाको नीति र निर्णय प्रक्रियामा प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ।

गतेदेखि 12 गतेसम्म परेको अविरल वर्षाका कारण घिरिङ गाउँपालिकाका विभिन्न स्थानमा क्षति पुगेका सातवटा झोलुङ्गे पुल, एउटा बेली ब्रिज तथा भीमाता रामपुर सड़क खण्डको टोलीले स्थलगत निरीक्षण गरेको जनाइएको छ। अनुगमनका क्रममा वर्षाका कारण पुल तथा सड़कमा पुगेको क्षति, स्थानीय आवागमनमा परेको प्रभाव र तत्काल गर्नुपर्ने व्यवस्थापनका विषयमा जानकारी लिएको थियो। टोलीले क्षतिग्रस्त संरचनाको अवस्थाबारे स्थानीय तह तथा सम्बन्धित पक्षसँग जानकारी समेत लिएको छ। वर्षाका कारण क्षति पुगेका संरचनाको पुनर्निर्माण तथा मर्मतका लागि आवश्यक प्रक्रिया अघि बढ़ाउने विषयमा समेत अनुगमनका क्रममा छलफल भएको जनाइएको छ। स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकामा घरको फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। अर्जुन चौपारी गाउँपालिका 5 आरु चौर बस्ने 34 वर्षकी शान्ति सिग्देलको करेन्ट लागेर मृत्यु भएको हो। बुधबार बिहान 8 बजेतिर घरमा रहेको फ्रिज सफा गर्ने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएको सिग्देललाई तत्काल उपचारका लागि लगिएको थियो। उनलाई सुरुमा आँधीखोला गाउँपालिका 1 मा रहेको पञ्चमूल प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याएको थियो। स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरेपछि थप उपचारका लागि उनलाई पोखरा स्थित गण्डकी अस्पताल पठाइएको थियो। गण्डकी अस्पताल पोखरा पुर्याउन साथ चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो। लगातार 5 दिनको झरीपछि खुलेको मौसम आजदेखि फेरि केही बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाले निकालेको 3 दिने मौसमी बुलेटिन अनुसार पर्सि शनिबारसम्म पहाड़ी र हिमाली भेगका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। तर ठूलो र लगातार वर्षाको सम्भावना भने नरहेको महाशाखाले जनाएको छ। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक एवं मौसमविद विनोद पोखरेलले अबको एक हप्ता जिसका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताउनु भएको छ। केही ठाउँमा वर्षाको सम्भावना रहे पनि देशभर एकैपटक वा हरेक दिन लगातार पानी पर्ने अवस्था भने नरहेको उहाँले स्पष्ट पार्नु भएको छ। अबको 1-2 दिन पूर्व र मध्यम नेपालमा वर्षाको सम्भावना तुलनात्मक रूपमा बढ़ी रहे पनि त्यसपछि पहाड़ी भेगका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको उहाँको भनाइ रहेको छ। तर किसानले धान काट्ने काम नै रोप्नुपर्ने अवस्था नरहेको र कुन दिन वर्षाको सम्भावना बढ़ी वा कम छ भन्ने हेरेर कृषि कार्यको योजना बनाउन उहाँको सुझाव रहेको छ। हिजोसम्म घटबढ हुँदै आएको सुनसादीको भाव आज यथावत रहेको छ। हिजो तलामा 2,800 रूपियाँले बढेर 2,93,300 रूपियाँमा कारोबार भएको सुनको भाव आज पनि त्यही भावमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। गएको सोमबार र मंगलबार लगातार घटेको सुन हिजो बुधबार बढेको थियो। अस्ति मंगलबार सुनको भाव तोलाको 2,90,500 रूपियाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको भाव पनि गडबड भएको छैन। हिजो 30 रूपियाँले बढेर तोलाको 4,425 रूपियाँमा पुगेको चाँदीको भाव आज पनि त्यही भावमा कारोबार भइरहेको छ। यसअघि मंगलबार चाँदी 4,995 रूपियाँमा कारोबार भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ H-1B भिसामा ल्याएको 1,00,000 डलर शुल्क कार्यान्वयन नगर्न अदालतले आदेश दिएको छ। क्यालिफोर्नियाको ओकल्यान्डमा रहेको अमेरिकी जिल्ला अदालत न्यायाधीश हेउड गिलियमले शुल्क लागू गर्नु अघि सरकारले आवश्यक नियम प्रक्रिया पूरा नगरेको भन्दै अन्तिम फैसला नआएसम्म शुल्क कार्यान्वयनमा रोक लगाउनु पर्ने रोइटर्सले जानकारी दिएको छ। यसअघि पनि बोस्टनको एक संघीय अदालतले 20 राज्यले दायर गरेको मुद्दामा यही शुल्कमाथि अस्थायी रोक लगाएको थियो। H-1B भिसा अमेरिकी रोजगारदाताले विशेष दक्षता भएका विदेशी कामदारलाई रोजगारी दिन प्रयोग गर्ने कार्यक्रम हो। विशेष गरी प्रविधि क्षेत्रमा यो भिसाको व्यापक प्रयोग हुँदै आएको छ। ट्रम्प प्रशासनले अमेरिकी कामदारको संरक्षण र H-1B कार्यक्रमको दुरूपयोग रोक्ने भन्दै शुल्क बढ़ाएको थियो। तर रोजगारदाता व्यापारिक संस्था र अन्य समूहले राष्ट्रपतिलाई एकतर्फी रूपमा यस्तो शुल्क तोक्ने अधिकार नभएको भन्दै अदालतमा चुनौती दिएका छन्। अब खेल समाचार। जापानमा चलिरहेको 20 एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत जुडो खेलमा नेपाली पुनम श्रेष्ठ भारतीय खेलाड़ीसँग पराजित हुन्छ।

0: यी प्रतियोगिताबाट बाहिरेकी छिन्। जापानको आइसी अन्तर्राष्ट्रिय एरिनामा आज भएको महिला 70 केजी मुनि टोल समूहमा पूनम भारती खेलाडी ताकेलाम्बान इनुङ्गावीसँग इम्पोनका आधारमा पराजित भएकी थिइन्। सँगै जुडो खेलमा नेपालले सहभागिता जनाएको 7 विधा मध्ये 5 विधामा पराजित भएको छ। हिजो भएको खेलमा नेपालका 4 खेलाडी पराजित हुँदै पहिलो चरणबाटै बाहिरिएको थियो। अहिले पहिलो खेल चरणबाटै बाहिरिने खेलाडीमा देवकी माया श्रेष्ठ, निशा श्रेष्ठ, विशेष विगर र विकास विगर रहेका छन्। महिला 52 केजी तोल समूहमा देवकी माया पहिलो खेलमा नै भियतनामी खेलाडी थिए नगान हासँग पराजित भएकी थिइन्। महिला 48 केजी निशा हङकङकी वङका लीसँग पराजित भएकी थिइन्। हस्त दिउँसो 2 बजेको ढोरबाराई हाइलाइट्स अहिलेको लागि सकिएको छ। साँझ 5 बजेको ढोरबाराई हाइलाइट्समा फेरि पनि हाम्रो भेट हुने नै छ। तबसम्मका लागि म अनुमल्ल बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईँको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654 14 100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: शैलेशको बुवा, यसपालि अलिअलि गर गर्न जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
3: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासिलो सुनचारी पसल खोजौला नि।
2: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
4: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
5: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
4: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98-171-16-069, राजु विश्वकर्मा 98-087-69-142।
6: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
7: मेडम, धुम्रपान भनेको के हो?
6: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
7: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ?
6: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
7: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
6: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
7: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
8: ए सबिना, यस्तो हतारमा कता हो?
9: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
8: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही धुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
10: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनसादी पसल, धुलेगौडा, बनकेवा चोक, तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9908216142।
11: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
12: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त साबित्री, जिरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
11: ए हो र, ल त ल,
10: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0564142222 र 9856021692।
13: सधैँझैँ यही आउँदो असोज 17 गते तेस्रो शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक धुलेगौडामा हरियो खण्ड अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुत्दा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँचीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिन द्वारा सफा पनि गरिन्छ।
7: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
13: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनोमली स्क्यान गरिनुका साथै ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
6: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 धुलेगौडा, सम्पर्क 0564142333
7: र 9678861887।
14: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।

0: अन्तर मन को आवाज बड़ा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083
1: मिति यही असोज 12 गते देखि 22 गते सम्म
0: तनहु जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
1: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तेदी खेल मैदान
0: महोत्सवका मुख्य आकर्षणहरू
1: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति
0: बालुद्यान एवं रमाइलो मेला
1: दशैं तिहार सस्तो बजार
0: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
1: स्थानीय कला संस्कृतिको प्रदर्शनी
0: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
1: साथमा लाइभ कन्सर्ट
0: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ
1: नसा तथा मानसिक रोगका बिरामीहरूलाई खुसीको खबर
0: लामो समयदेखि नसा तथा मानसिक रोगबाट पीड़ित बिरामीहरूलाई परामर्श र उपचार गर्न यही असोज 17 गते तेस्रो शनिबार नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुन्दर राणा भार दुलेगौडा स्थित गण्डकी मेडिकल हलमा आउँदै हुनुहुन्छ सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला
1: उपचार हुने रोग एवं समस्याहरू निराश हुने मन आतिने स्मरण शक्ति कम हुँदै जाने व्यवहारमा परिवर्तन आउने हुँदै नभएको कुरा सुन्ने र देख्ने समस्या भएका बिरामी
0: छारे रोग टाउको दुखी रहने हात खुट्टा झमझमाउने एवं पोल्ने समस्याबाट पीड़ित बिरामी
1: रक्सी गाजा चुरोट जस्ता मद्यपान र धूम्रपानको लतबाट समस्या उत्पन्न भएका बिरामीहरूले बेलैमा उपचार गराई स्वास्थ्य लाभ लिन सक्नुहुनेछ
0: सम्पर्क गण्डकी मेडिकल हल शुक्ला गण्डकी 4 दुलेगौडा माछा पुष्प बैंकको ठिक पारिपट्टि
1: सम्पर्क 0625903569 मोबाइल 9840826926
2: टिकुली माया आज पनि एउटा कुरा मान न भाइ चाडबाड आउन लाग्यो पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न
3: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि
2: हो र कहाँ छ र त्यस्तो
3: दुलेगौडामा छ कालिका फेन्सी स्टोर
0: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्
2: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
0: कालिका फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
2: प्रोपाइटर नवीन श्रेष्ठ सम्पर्क 9556062028 र 9901479716
0: एउटा कुरा थाहा पाइराख्नुहोस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है
2: कति राम्रो देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो
3: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ
2: हजुर सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन
4: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ
1: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी 4 दुलेगौडा मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि प्रोपाइटर मनराज गुरुङ सम्पर्क 9860557731 9806657731
5: होइन कता हिँड्नु भयो काका यति साह्रो हतार हिँड्दै
6: कता हिँड्नु नि मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो
5: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो
6: त्यसो भए कहाँ जाने त कान्छा
5: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी म त त्यही जाने हो काका त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ सस्तो पनि राम्रो पनि
6: मैले त मन मात्रै बिचारेको नि कान्छा त्यही भएर त म त्यही पसलतिर हिँडेको
7: हजुर हामी कहाँ कुटानी पिसानी मिल हाते ट्रैक्टर पावर टूल्स काट काटने मेसिन ड्रिल मेसिन वेल्डिंग मेसिन मार्बल कटर ब्रश कटर साप कटर मोटरहरू बेरिंग बेल्ट क्यापसिटर मिल्का जालीहरू नट बोल्टहरू मोबिल गेयरवेल टुटी मोबिल इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट्स पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
6: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी चार दुले गाउँदा आफ्नै निवासमा।
1: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445।
8: हेलो
9: बा,
10: कति बन्यो घर? अनि ढलान भयो त?
9: अँ बाबु, ढलान त भयो। अब घर भित्रको काम गर्नु पर्ने छ। सामान धार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
10: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
9: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
11: हजुर, उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
6: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि।
11: प्रोप्राइटर राम भुजेल। सम्पर्क 9891950630 र 9746780681।
12: तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज।

0: जय मसीह। तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: होइन धुवामा के गरिराखेको छौ भने तिमी
2: के गर्नु नि? भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि।
1: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको। एकदम ढुक्क छु म त।
2: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
1: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
3: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
4: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ। फोन नम्बर 0654142034 र 9811156606।
5: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
6: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
5: हस् मम्मी।
7: मैले सुने छोरी, ल जाम हिँड।
6: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
7: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
6: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008281044। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
7: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
8: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला र?
9: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साठ फेर मर्मत सबै गरिन्छ नि।
8: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया। फोन 0564141042, 9556231128, 9462614726।
3: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
7: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक,
10: यस धुलेगौडा पोलिक्लिनिकमा यही असोज 17 गते शनिबार वरिष्ठ पेट, छाती, मोटो, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
7: वरिष्ठ हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
10: छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
7: नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
10: र वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य। बिरामीहरूको उपचार र परामर्शका लागि आउनुहुने भएकाले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
7: यस दुलेगौडा पोलिक्लिनिकमा नाक, कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
11: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
3: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0564141129 र 9556131053।
12: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9853519122 9800528008 र 9840609246।
13: कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
14: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
6: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 065590065, मोबाइल 9816634372।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा अप्सरा बुहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: किमलुङखिम पहिरोमा थप 4 जनाको शव फेला, मृत्यु हुनेको संख्या 11 पुग्यो, अझै 5 आरोही र सहयोगी सम्पर्कविहीन।
0: संघीय संसदका दुवै सदनको चालू अधिवेशन अन्त्य, विपक्षी अझै प्रधानमन्त्री खोज्दै सरकारको आलोचना गर्दै।
1: कपिलवस्तुमा दूध बोकेको ट्याङ्कर दुर्घटना हुँदा सहचालकको मृत्यु, रसुवाबारीले क्षतिग्रस्त गल्छी भेत्रावती सड़कमा ट्र्याक खुलेपछि आवत जावत शुरू।
0: पाकिस्तानद्वारा अफगानिस्तानमा हवाई हमला, 9 जना मारिए, 11 जना घाइते।
1: र एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा 16 पदकका लागि भारत र पाकिस्तान भिड्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। मनाङको हिमलुङ हिमालमा गएको हिमपहिरोमा थप 4 जनाको शव फेला परेको छ। यो सँगै हिमपहिरोमा मृत्यु हुनेको संख्या 11 पुगेको छ। हिमपहिरोमा हराइरहेका आरोहीहरूको खोजी तथा उद्धारमा खटिएको नेपाल राष्ट्रिय पर्वतारोहण तथा पर्वतारोहण गाइड संघको टोलीले थप 4 शव फेला पारेको हो। उद्धार टोलीका प्रमुख पासाङ काजी शेर्पाले 4 शव भेटिएको जानकारी दिनुभयो। हिमपहिरोमा पुरिएका शव निकाल्ने कार्य भइरहेको उहाँले बताउनुभयो। शवको पहिचान भने हुन बाँकी छ। यसअघि हिजो 3 जनाको शव फेला परेको थियो। यसअघि आइतबार र सोमबार 4 जनाको शव भेटिएको थियो। अझै 5 जना आरोही र सहयोगी सम्पर्कविहीन रहेका छन्। उनीहरूको खोजी भइरहेको उद्धार टोलीका प्रमुख शेर्पाले जानकारी दिनुभएको छ। असोज 11 गते मनाङको नार्फा भूमि गाउँपालिका 5 स्थित हिमलुङ हिमपहिरोमा 16 जना हराएका थिए। यस्तै आरोहमा गएका 11 जना दोस्रो दिन सम्पर्कमा आएका थिए।
1: संघीय संसदका दुवै सदनको चालू अधिवेशन अन्त्य गरिएको छ। सरकारको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले भोलि राति 12 बजेदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्य गर्नुभएको हो। राष्ट्रपतिको कार्यालयका प्रवक्ता कृष्ण बहादुर शाहीले आज विज्ञप्ति जारी गरी मन्त्री परिषदको सिफारिशमा संसद अधिवेशन अन्त्य गरिएको जानकारी दिनुभएको हो। प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलले प्रधानमन्त्री र सरकारको आलोचना गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदिम्बेले प्रधानमन्त्रीले संसदको मर्यादा र संसदीय अभ्यासलाई सम्मान गर्न नसकेको आशय व्यक्त गर्नुभएको छ। प्रमुख प्रतिपक्षी दलका नेता सदनमा बोलिरहँदा प्रधानमन्त्रीको उपस्थिति नै यकीन नहुने अवस्था संसदीय संस्कारका दृष्टिले दुःखद भएको आङदिम्बेले टिप्पणी गर्नुभएको हो। उहाँले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै संसद आफ्नो अनुकूलतामा चल्ने संस्था नभएको बताउनुभयो। आङदिम्बेले प्रधानमन्त्री सदनमा उपस्थित भएर छलफल सुन्ने र आवश्यकता अनुसार जवाफ तथा प्रतिक्रिया दिने अभ्यास विश्वभर रहेको उल्लेख गर्नुभयो।
3: हामीले स्थिरता खोजेका हौं, तर स्थापित विधि र परम्पराको संस्थागत उल्लङ्घन र राजकीय व्यवहारमा असन्तुलन पनि होइन र सबैभन्दा महत्वपूर्ण विषय हामीले सुशासनको सरकार खोजेका हौं। नेतृत्वको काँचो लहर र हुकुमी दम्भ पनि होइन। शासन कुनै सिद्धान्त र विधिबाट निर्देशित देखिएको छैन। नेतृत्वको इच्छाको शासन हाम्रो चाहना पनि होइन।
1: नेकपा एमालेका लक्ष्मी प्रसाद पोखरेलले संसदमा बहुमत प्राप्त संसदीय दलको नेता प्रधानमन्त्री भएकाले संवैधानिक सरकार जस्तो देखिने बताउनुभयो, तर आफ्नै दलको बैठकमा नजाने निर्दलीय सरकार जस्तो पनि देखिने टिप्पणी गर्नुभयो।
4: संसदमा बहुमत प्राप्त संसदीय दलको नेता प्रधानमन्त्री भएकाले यो सरकार संवैधानिक सरकार जस्तो, आफ्नै दलको बैठकमा नजाने निर्दलीय सरकार जस्तो, सर्वदलीय बैठकमा नजाने एकदलीय सरकार जस्तो, भूमिगत गिरोहबाट चल्ने पञ्चायती सरकार जस्तो राष्ट्रपतिलाई नजरअन्दाज गर्ने श्री तीन महाराज जस्तो यो कस्तो सरकार हो?
1: सत्तारूढ दल रासोपाका सांसद सन्तोष राजवंशीले बालिन सरकार कस्तो हो भनेर जवाब दिनुभयो। गत फागुन 21 चुनाव एउटा श्रृंखलादेखि अर्को श्रृंखलामा गएको नियमित चुनाव नभएको बताउनुभयो।
0: सरकारले बहुप्रतीक्षित संघीय निजामती सेवा विधेयक 2083 संसद सचिवालयमा दर्ता गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले आज विधेयक दर्ता गर्नुभएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो। यही असोज 13 गते मन्त्री परिषद बैठकले विधेयक संसद समक्ष पेश गर्न स्वीकृति प्रदान गरेको थियो।
1: नेपालमा रासायनिक मल कारखाना स्थापना भएका खण्डमा उत्पादित मलको खरिद सुनिश्चितताका लागि आवश्यक कानूनी तथा नीतिगत व्यवस्था पहिचान गर्न कृषि वन तथा पर्यावरण मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आज मन्त्री स्तरीय निर्णय गर्दै कृषि अर्थ उद्योग तथा ऊर्जा मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालयका विज्ञ सम्मिलित कार्यदल गठन गर्नुभएको हो। मन्त्रालयका प्रवक्ता डाक्टर महेश्वर ढकालले नेपालमा रासायनिक मल उत्पादन शुरू भएपछि उत्पादित मलको बजार सुनिश्चितता, सरकारी खरिदको सम्भावना, खरिद सुनिश्चितता सम्बन्धी विद्यमान कानूनी तथा नीतिगत व्यवस्था र आवश्यक संस्थागत संरचनाबारे कार्यदलले अध्ययन गर्ने जानकारी दिनुभयो। कार्यदलले विद्यमान कानूनी तथा नीतिगत व्यवस्थाको अध्ययन गरी नेपालमै उत्पादित मलको खरिद सुनिश्चितताका लागि आवश्यक कानूनी व्यवस्था, प्रक्रिया तथा संस्थागत प्रबन्धबारे सुझावसहितको प्रतिवेदन 30 दिनभित्र पेश गर्नेछ। कार्यदलको प्रतिवेदनका आधारमा आवश्यक कानूनी संशोधन तथा नीतिगत र संस्थागत व्यवस्था अघि बढ़ाइने मन्त्रालयले जनाएको छ।
0: संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
5: अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरूभन्दा 25% बढी वेटर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्षभन्दा बढी विश्वभरि बिताइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बल कास्टिङ प्रडक्टहरू र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
6: सुरक्षा घरको
7: यो हो संचार नेटवर्क समयको आवाज समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट
5: अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरूभन्दा 25% बढी वेटर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्षभन्दा बढी विश्वभरि बिताइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड

0: संचार प्राधिकरणले आधारभूत टेलिफोन सेवाको अनुमति रद्द भएको युनाइटेड टेलिकम लिमिटेड यूटीएलले तिर्नुपर्ने बक्यौता र सोमा लाग्ने जरिवाना सरकारी बाँकी सरह असुलोपर गर्ने निर्णय गरेको छ। उक्त कम्पनीले फ्रिक्वेन्सी दस्तुर रोयल्टी ग्रामीण दूरसंचार विकास कोषको रकम र सोमा लाग्ने भदौ मसान्तसम्मको थप दस्तुरसहित विभिन्न शीर्षक गरी कुल 8,05,57,15.76 रूपियाँ बक्यौत बुझाउन बाँकी रहेको प्राधिकरणले जनाएको छ। सो कम्पनीको सम्पूर्ण सम्पत्ति र दूरसंचार पूर्वाधार संरचना दूरसंचार प्रणाली र दूरसंचार सञ्जाल अनुमति पत्र बहाल नरहेको दूरसंचार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली 2079 बमोजिम नियन्त्रणमा लिई मूल्य निर्धारण समिति गठन प्रक्रिया अघि बढ़ाउने निर्णय भएको प्राधिकरणका प्रवक्ता मीन प्रसाद अर्यालले जानकारी दिनुभयो।
1: कपिलवस्तुमा दूध बोकेको ट्याङ्कर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। बुद्धभूमि नगरपालिका दुई गोरुसिंहमा ट्याङ्कर दुर्घटना हुँदा सहचालक आशिष अधिकारीको मृत्यु भएको हो। दुर्घटनामा परि गम्भीर घाइते भएका सहचालक अधिकारीको उपचारका क्रममा चौराहा अस्पताल बुटवलमा निधन भएको ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिनुभयो। स्थानीय पत्थरकोटबाट गोरुसिंगीतर्फ आउँदै गरेको उक्त ट्याङ्कर सड़क छेउको रूखमा ठोकिएको थियो। ट्याङ्कर चालक महेश प्रसाद चौधरीलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।
0: रसुवा बाढ़ीका कारण क्षतिग्रस्त गल्छी बेत्रावती सड़क खण्डमा ट्र्याक खोल्ने कार्य सम्पन्न भएको छ। ट्र्याक खोलेसँगै उक्त सड़क खण्डमा सर्वसाधारणको आवत जावत समेत शुरू भएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले जानकारी दिनुभएको छ। रसुवासँग जोड़िने मुख्य सड़क मार्गका रूपमा रहेको उक्त सड़क खण्डमा ट्र्याक खोले पनि ग्रेड मिलाउने र ग्राभेल हाल्ने काम भने बाँकी रहेको मन्त्री लम्सालको भनाइ छ। यसबीच ट्र्याक खोल्ने कार्य सम्पन्न भएसँगै सड़क खण्डमा बेली ब्रिज जडानको काम समेत अघि बढ़ाइएको छ। नुवाकोटतर्फ बेलीब्रिज निर्माणका लागि फाउण्डेशन तयार भइसकेको छ भने नेपाली सेनाको सहयोगमा बेलीब्रिज जडानको तयारी शुरू गरिएको छ। निर्माण कार्यलाई तीव्रता दिँदै आगामी एक साताभित्र बेलीब्रिज जडान सम्पन्न गर्ने लक्ष्यसहित काम अघि बढ़ाइएको हो।
1: अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानले अफगानिस्तानमा गरेको पछिल्लो हमलामा परि 9 जनाको मृत्यु भएको छ। उक्त घटनामा 11 जना घाइते भएको अफगानिस्तानको तालिबान सरकारले आज जनाएको हो। तालिबान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले पाकिस्तानी विमानहरूले दक्षिणी हेलमन्द र पूर्वी कुनार प्रान्तमा सर्वसाधारणका घरहरूलाई निशाना बनाएको जानकारी दिनुभयो। आक्रमणबाट 3 घर पूर्ण रूपमा नष्ट भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। पाकिस्तानको यो कदमलाई उहाँले आक्रामकता र अन्तर्राष्ट्रिय सिद्धान्तको उल्लंघनको संज्ञा दिनुभएको छ। पाकिस्तानको सूचना मन्त्रालयले आफ्नो हवाई आक्रमण आतंकवादी अखडा र क्याम्पहरू लक्षित रहेको जनाएको छ। प्रारम्भिक रिपोर्टमा 22 जना आतंकवादी मारिएको उसले दावी गरेको छ। मन्त्रालयले ती अखडाहरूबाट ठूलो परिणाममा हात हतियार र गोला बारूद बरामद गरी नष्ट गरिएको जनाएको छ।
0: अब खेल समाचार। एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा भारतले श्रीलंकामाथि 124 रनको फराकिलो जित निकाल्दै फाइनलमा स्थान बनाएको छ। आज भएको दोस्रो सेमी फाइनलमा भारतले दिएको 170 रनको लक्ष्य पछ्याएको श्रीलंका 9.5 ओभरमै 45 रनमा अलआउट भयो। श्रीलंकाका लागि नुआ निदु फर्नाण्डोले सर्वाधिक 15 रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। भारतका जसप्रीत बुमराह अक्षर पटेल र अभिषेक शर्माले समान 2-2 विकेट लिए। यसअघि पहिले ब्याटिङ गरेको भारतले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 169 रन बनाएको थियो। भारतका लागि ईशान किशनले अभिजित 80 रन बनाए। वैभव सूर्यवंशीले 38 रन बनाए भने कप्तान श्रेयस अय्यरले 13 रन जोड़े। श्रीलंकाका थारिन्दु रत्नायके र सहान अराचेगेले समान 2-2 विकेट लिए। अब भारतले 16 पदकका लागि पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। यसअघि आज बिहानै भएको पहिलो सेमी फाइनल खेलमा पाकिस्तानले बंगलादेशलाई 6 विकेटले पराजित गरेर फाइनल प्रवेश गरेको थियो।
1: दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: हिमलुङ हिम पहिरोमा थप 4 जनाको शव फेला। मृत्यु हुनेको संख्या 11 पुग्यो। अझै 5 आरोही र सहयोगी सम्पर्कविहीन।
1: संघीय संसदका दुवै सदनको चालू अधिवेशन अन्त्य। विपक्षी अझै प्रधानमन्त्री खोज्दै सरकारको आलोचना गर्दै

0: कपिलवस्तुमा दूध बोकेको ट्याङ्कर दुर्घटना हुँदा सहचालकको मृत्यु। रसुवा बाढ़ीले क्षतिग्रस्त गल्छी बेत्रावती सड़कमा ट्र्याक खोलेपछि आवत जावत शुरू।
1: पाकिस्तानद्वारा अफगानिस्तानमा हवाई हमला, 9 जना मारिए, 11 जना घाइते।
0: र एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा स्वर्ण पदकका लागि भारत र पाकिस्तान भिड्ने।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौ, नमस्कार।
2: नमस्ते, तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ रेडियो धरोहर आयो।
3: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी हो भन्ने हामी चाहन्छौ।
4: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल।
3: आभूषण सुन चाँदी पसल दुलेकौडा भित्री बजार।
5: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्दै आएको ओम प्रसन्न आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुनार।
6: मोबाइल 9800585537 र 9800665589।
7: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
8: रन बहादुर गुरुङ दुलेगौडा ₹12,610,
7: किम बहादुर श्रेष्ठ दुलेगौडा ₹10,500,
8: पूर्ण बहादुर भण्डारी दुलेगौडा ₹50,115,
7: काजी रिमाल लाइफ स्टिम दुलेगौडा ₹11,000,
8: ऋण सहकारी संस्था दुलेगौडा ₹11,111,
7: पार्वती रिमाल दुलेगौडा ₹10,100,
8: कृष्णराज पण्डित दुलेगौडा ₹25,000,
7: किरण कुमार श्रेष्ठ दुलेगौडा ₹1,02,174,
8: ठाकुर प्रसाद भट्टराई डोर फिर्दी उत्तम टोल ₹55,555,
7: कवासी खानी पानी तथा सरसफाई उपभोक्ता समिति ₹11,101, बेल बहादुर भुजेल ढोल फिर्दी हिमाली टोल ₹10,120,
8: खिमलाल पौडेल ढोल फिर्दी हिमाली टोल ₹10,005,
7: धनमाया भट्टराई ढोल फिर्दी हिमाली टोल ₹50,000,
8: रेशम बहादुर थापा ढोल फिर्दी हिमाली टोल ₹11,111,
7: भीम प्रसाद वागले ढोल फिर्दी हिमाली टोल ₹10,155।
9: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
10: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
9: ओके, ल डन।
10: हजुर, सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
9: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिन्ह, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याङ्क स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
10: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9850628543 र 9847000787।
11: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा। नोट, साधारण सभामा सहभागी हुने सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध, उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
12: सूचना यस्तो सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही असोज 17 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
13: पोखराका हार्जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर विजय परियार,
14: वरिष्ठ मानसिक तथा
13: तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, छाला यौन कुष्ठ रोग एलर्जी तथा सौंदर्य विशेषज्ञ डाक्टर जेम महर्जन, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म, दिउँसो 3 बजे देखि 4 बजे सम्म डाक्टर अमन कुमार झा,
14: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
13: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्डर, साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
15: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0865403177, मोबाइल 98560443।
3: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
4: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
3: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार,
5: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिदी बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित आएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुनार,
6: मोबाइल 9800585537 र 9800665509।
16: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: नमस्ते, तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ रेडियो ढोरबराई।
1: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
2: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
1: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेकौडा भित्री बजार।
3: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेकौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुनार।
4: मोबाइल 9898535533 र 9806615890।
5: दुलेवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
6: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
5: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर। तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्। प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
6: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
5: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
7: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु, प्रोपाइटर रमेश भुजेल, फोन 9856032475 र 9801032475।
8: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
9: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
8: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
10: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
8: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
2: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौंडा तनहु, पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्ने, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
7: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856061636 र 9151661636।
11: आज पनि भात डढायो, के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
12: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
11: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
12: तिमीलाई पड्किने बाइकहरू केही आउँदैन क्यारे? दुलेगौंडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो?
5: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौंडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
13: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौंडा मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
1: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
2: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
1: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
3: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोप्राइटर भोज बहादुर सुनार।
4: मोबाइल 9800 58 35 533 र 9800 66 15 899।
0: नमस्ते, तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ रेडियो धरोहर।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइन का तयारी गर गहना र राशि अनुसार का पत्थर पाइन्छ। अर्डर अनुसार का गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहना सँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935301।
2: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
3: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
2: दीक्षा ब्युटी पार्लर रे?
3: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
2: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
3: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
2: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
3: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
2: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
3: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
2: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
3: सुन्दरता देखाउने होइन, महसुस गराउने छौ। दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोपाइटर निशा लामा, सम्पर्क 97090 34335।
4: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
5: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
4: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
5: ए ल ल, तपाईँ पनि झुकिनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक।
4: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878। प्रशान्त नेउपाने 98460 26925।
6: मोबाइल मोबाइल मोबाइल भन्ने बित्तिकै हुन्छ, विदेशबाट भाइ आउँदैछ भनौला नि, एउटा ल्याइदे भनेर।
7: नरिसाउनुहोस् न, जाबो मोबाइलको लागि विदेशकै बाटो हेर्नु पर्छ र।
8: सुन्नुहोस् न, दुलेगौडामा छ नि हाम्रो मोबाइल पसल,
7: जस्तो खोज्यो त्यस्तै, जतिको खोज्यो त्यतिको पाइदो रहेछ क्या।
9: हो, सामसुङ, रेडमी, भिभो, रियलमी, नोकिया र ओप्पो कम्पनीका मोबाइल फोनहरू किन्न, मर्मत गर्न र एसेसरीजका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
7: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि।
9: हाम्रो मोबाइल पसल दुलेगौडा, साङ्ग्रिला बैंकको ठ्याक्कै पारिपट्टि, कृति फोटो सँगै। प्रोपाइटर सन्तोष श्रेष्ठ, फोन 98560 56996 र 97051 56996।
10: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
11: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो, जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
10: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
11: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
12: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
13: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
14: ग्राहकको चाहना नै हाम्रो दृष्टि, जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
12: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
14: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461 61220।
4: पसल सरेको सूचना, शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट
15: अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9825319122 9800528 र 9840279246।
16: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
17: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
18: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 9816634372।
19: जय मसी। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: 101.8
1: अन्तर्मन को आवाज।
2: आस्था अनि भरोसा घर निर्माण को विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछेपानी।
3: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माण को लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिम का ब्लक, इट्टा, ढुंगा, गिटी, बालुआ, चोकर सुपथ मूल्य मा पाइन्छ।
2: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाते पानी, नया पुल र चेवनधाम बाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजंग गुरुङ। मोबाइल 98510 88461 र सीजन गुरुङ 97045 40900।
4: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
5: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अंतर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
4: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्त आदि रोग को उपचार को लागि ₹10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
5: सेवा लिने क्रम मा चाहिने जानकारी
4: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
5: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
4: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
5: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा, फोन 061-552-493-552-494-582-7178।
6: सुवर्ण अवसर।
7: अब दुलेगौंडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार।
6: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
7: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
6: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
7: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
6: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
7: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
6: नसा तथा वात सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
7: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
6: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार।
7: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा।
8: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
9: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
10: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
9: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौंडा बजारको हेल्प स्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
10: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
7: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
11: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौंडा।
7: प्रोप्राइटर रबिन थापा, सम्पर्क 98560-33398 र 98465-10950।
0: यही आउँदो असोज 17 गते तेस्रो शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा
12: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिसाने आउनुहुने भएकाले कानबाट पिप आउने दुख्ने कान कम सुन्ने सुद्धा रिङ्गट लाग्ने कान वरिपरि घाउ खटिरा नाकको एलर्जी नाक तालिने नाकभित्र मासु पलाएको नाकबाट रगत बग्ने पिनासको समस्या घाँसीको एलर्जी टन्सिलको संक्रमण मुख भित्रको घाउ खटिरा थाइरोइड ग्रन्थि सुनिने गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ
13: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की
14: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ
15: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा सम्पर्क 0564142333
13: र 9867168887
16: नमस्ते अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: कति राम्रे देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
2: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
1: हजुर, सुन्दर व्यक्तित्वको लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
3: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
2: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घर माथि, प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 9856057731, 9806057731।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
5: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
4: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
5: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
4: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
5: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
4: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
5: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
4: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
5: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
4: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
6: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
7: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 रोड, फोन 061-590-162-590-163।
8: हेलो बा,
9: कति बन्यो घर? अनि ढलान भयो त?
10: बाबु, ढलान त भयो, अब घर भित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
8: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
10: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
11: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
12: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
11: प्रोप्राइटर राम भुजेल। सम्पर्क 9891-50630 र 9746-80681।
13: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
14: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
13: अनि बन्छ त दाई?
14: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
15: भन्दा एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि
16: सबै ब्रान्डका मोबाइल बिक्री साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्
17: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
16: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
18: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ मिति यही असोज 27 गते मंगलबार समय 11 बजे स्थान नेवार समाज भवन शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा नोट साधारण सभामा सहभागी हुने शेष सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ अनुरोध उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौडा तनहु
19: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज

0: 103 থোপলো 8 আন্ডারমান
1: স্টুডিও টাইমচেক
2: আইলে সাজকো 5 বাজিও
1: টাইমচেক কো সাথ মা বনকেওয়া কালিকা সুনচাঁদি পসল দুলেগাউড়া হেলপসোক আপনাই ভবন মা ছাপাওয়ালা সুনকা আধুনিক ডিজাইন কা তৈয়ারি গর গহনা র রাশি অনুসার কা পথর পাইন ছ অর্ডার অনুসার কা গহনা তৈয়ার গর্নু কো সাথেই পুরানো গর গহনা নয়া গহনা সঙ্গ সাটফের পনি গরিন ছ প্রোপাইটর বাজুরাম সুনার বিনোদ সুনার মোবাইল 9816695301
3: गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस अफसेट प्रेस दुलेगौडा बीपी चोक
4: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841649304
5: नमस्कार रेडियो ढोरबाराही 103.8 मेगाहर्जको साँझ 5 बजेको ढोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा www.radiodhorbarahi.com.np र हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुईवटै सदनको चालू अधिवेशन अन्त्य गर्नुभएको छ। नेपाल सरकार मन्त्री परिषदको असोजको 13 गतेको सिफारिशमा राष्ट्रपति पौडेलले भोलि राति 12 बजेदेखि लागू हुने गरेर संघीय संसदको दुईवटै सदनको चालू अधिवेशन अन्त्य गर्नुभएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्ण बहादुर शाहीले निकाल्नु भएको विज्ञप्तीमा 2083 साल असोजको 16 गते शुक्रबार राति 12 बजेदेखि लागू हुने गरेर संघीय संसदको दुईवटै सदनको चालू अधिवेशन अन्त्य गरिएको उल्लेख गरिएको छ। मनाङको हिमलुङ हिमालमा गएको हिम पहिरोमा बेपत्ता भएका मध्ये आज थप 4 जनाको शव फेला परेको छ। नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशनले सामाजिक सञ्जालमा लेख्दै पासाङ काजी शेर्पा नेतृत्वको अनुभवी माउन्टेन गाइड टोलीले खोजी गर्दा आज थप 4 जनाको शव फेला पारेको जानकारी दिनुभयो। यसअघि 7 जनाको शव भेटिएको थियो। हिम पहिरोमा 16 जना बेपत्ता भएकोमा 11 जनाको शव भेटिएको छ। अझै 5 जना बेपत्ता रहेका छन्। खोजी तथा उद्धारको काम चलिरहेको एनएनएमजीएले जनाएको छ। हिमलुङ हिमालको आधार शिविरमा गएको आइतबार असोजको 11 गते बिहान हिम पहिरो गएको थियो। नेपाली कंग्रेसको 15 औं महाधिवेशन अन्तर्गत तनहुँ क्षेत्र नम्बर 2 को क्षेत्रीय सभापतिमा जित राज राणा विजयी हुनुभएको छ। क्षेत्रीय सभापति पदमा भएको निर्वाचनमा राणाले 721 मत प्राप्त गर्दै विजय हासिल गर्नुभयो। उहाँका प्रतिस्पर्धी रसमाया गुरूङले 274 मत मात्रै प्राप्त गर्नुभयो। राणा 447 मतान्तर सहित विजय हुनुभएको हो। क्षेत्रीय सभापति पदमा भएको निर्वाचनमा राणाले 721 मत प्राप्त गर्दै विजय हुनुभएको हो। उहाँका प्रतिस्पर्धी रसमाया गुरूङले उहाँको तुलनामा तब्बर कम मत प्राप्त गर्नुभएको थियो। यस्तै सहसचिवमा शिवराज रेग्मी विजयी हुनुभएको छ भने सहसचिव पदमा भएको निर्वाचनमा रेग्मीले 561 मत प्राप्त गर्दै विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिद्वन्दी अमरनाथ पाठकले 300 मत मात्रै प्राप्त गर्नुभएको छ। यसैबीच नेपाली कांग्रेसको 15 औं महाधिवेशन अन्तर्गत तनहुँ क्षेत्र नम्बर 2 को महाधिवेशन प्रतिनिधि खुल्लातर्फ 10 जना उम्मेद्वार चयन भएका छन्, जसमा 710 मत प्राप्त गर्दै नेपाली कांग्रेस तनहुँका सभापति समेत रहनुभएका गण्डकी प्रदेश सभा सदस्य जीत प्रकाश आले, शुक्ला गण्डकी नगरपालिकाका मेयर समेत रहनुभएका कृष्णराज पण्डित, यस्तै गरी मिलन आले, चुडामणि खनाल, राजेन्द्र कृष्ण श्रेष्ठ, मोहन गिरी, मनिष अर्याल, ध्रुव वाग्ले, कुलबहादुर अधिकारी र किसान गुरूङ तथा किसान गुरूङ माफ गर्नुहोला किसान गुरूङ र इन्द्र बहादुर आले महाधिवेशन प्रतिनिधिमा खुल्ला तर्फबाट चयन हुनुभएको छ। स्याङ्जाको प्रतिनिधि सभा क्षेत्र नम्बर एकको नेपाली कांग्रेस क्षेत्रीय कार्य समितिको सभापतिमा डोलराज पोखरेल निर्वाचित हुनुभएको छ। अन्तिम मतपरिणाम अनुसार पोखरेलले 831 मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्पर्धी रामचन्द्र रेग्मीले 588 मत प्राप्त गर्नुभएको थियो। यस क्षेत्रमा 1465 मत खसेको थियो। सचिव पदमा महादेव श्रेष्ठ निर्वाचित हुनुभएको छ। श्रेष्ठले 739 मत प्राप्त गर्दा बालकुमार गुरूङले 640 मत प्राप्त गर्नुभयो। सहसचिवमा अनुप भण्डारी र गोविन्द भण्डारी क्रमश 682 र 674 मत प्राप्त गर्नुभएको छ। यस्तै गरी प्रतिनिधि सभा क्षेत्र नम्बर एक अन्तर्गत प्रदेश सभा कको सभापतिमा दिपेन्द्र केसी र प्रदेश सभा कको सभापतिमा कुम बहादुर गुरूङ निर्वाचित हुनुभयो। स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकामा घरको फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। अर्जुन चौपारी गाउँपालिका पाँच आरूचौर बस्ने 34 वर्षकी शान्ति सिगदेलको करेन्ट लागेर मृत्यु भएको हो। बुधबार बिहान 8 बजेतिर घरमा रहेको फ्रिज सफा गर्ने क्रममा उहाँलाई अचानक करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएकी सिगदेललाई तत्काल उपचारका लागि लगिएको हो। उहाँलाई सुरुमा आदिखोला गाउँपालिका वडा नम्बर एकमा रहेको पञ्चमूल प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याइएको थियो। स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरेपछि थप उपचारका लागि पोखरा स्थित गण्डकी अस्पताल ल्याइएको हो। गण्डकी अस्पताल पोखरा पुर्याउन साथ चिकित्सकले उहाँलाई मृत घोषणा गरेको छ। डाक्टरले आज दिउँसो 1:42 जाँदा उहाँलाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ। पोखरामा असोजको 24 गतेबाट 26 गतेसम्म 3 दिने दशैं फेस्ट 2083 आयोजना हुने भएको छ। मिरर इन्टरटेनमेन्ट प्राली र B2D डान्स स्कूलको संयुक्त आयोजनामा अमरसिंह चोकमा दशैं फेस्ट आयोजना गर्न लागि हो। नेपाली मौलिक कला संगीत नृत्य र संस्कृतिको संरक्षण पुस्तान्तरण र प्रवर्धन गर्ने उद्देश्यले फेस्ट आयोजना गर्न लागि कार्यक्रम संयोजक अमन तामाङले जानकारी दिनुभयो। फेस्टमा सांगीतिक प्रस्तुति नृत्य प्रतियोगिता र विभिन्न स्थानीय कलाकारको प्रस्तुति रहनेछ। फेस्टको पहिलो दिन असोजको 24 गते डान्सिङ सुपरस्टार कार्यक्रमसँगै चर्चित सांगीतिक समूह मन्त्र तृष्णा गुरूङ र एण्ड द कोल्याप्स र टुकीको विशेष सांगीतिक प्रस्तुति रहने जनाइएको छ। दोस्रो दिन असोजको 25 गते विद्यालय स्तरीय राष्ट्रिय लोक सांस्कृतिक नृत्य प्रतियोगिता आयोजना गरिनेछ। कार्यक्रममा देशका विभिन्न ठाउँबाट विद्यार्थीहरू सहभागी हुने र नेपाली मौलिक लोक संस्कृति र नृत्य प्रस्तुति गरिने आयोजकले जनाएको छ। सोही दिन चर्चित गायक प्रकाश दूतराज एण्ड लाइभ ब्यान्डको विशेष प्रस्तुति रहने समेत जनाइएको छ। दोस्रो दिनमा हुने राष्ट्रिय लोक सांस्कृतिक नृत्य प्रतियोगिताको विजेताले 33,000 दोस्रो उनीले 43,000 दोस्रो हुनेले 33,000 र तेस्रो हुनेले 22,000 र सान्त्वना उनीले 11,000 रूपियाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ। तनहुको बन्दीपुर गाउँपालिकामा नियमित समयभन्दा अतिरिक्त समयमा ओपीडी सेवा दिने सेवाग्राहीको संख्या बढ़ी देखिन थालेको छ। अस्पतालले गत भदौ महिनामा कुल सेवाग्राही मध्ये 54.60% अतिरिक्त समयमा ओपीडी सेवा प्रदान गरेको छ। सो महिनामा कुल 2317 सेवाग्राहीले ओपीडी सेवा लिएका छन्। त्यसमध्ये 1052 जनाले नियमित समयमा आएका थिए भने 1265 जनाले अतिरिक्त समयमा सेवा लिएको अस्पतालका प्रमुख डाक्टर अनिल गिरीले जानकारी दिनुभयो। अस्पतालले कर्मचारी विद्यार्थी ज्याला मजदूरी गर्ने वर्ग व्यापार व्यवसायी र गृहिणीलाई लक्षित गरेर विक्रमसम्म 2082 वैशाखको 1 गतेदेखि विस्तारित समयमा निशुल्क ओपीडी सेवा सञ्चालन गर्दै आएको छ। अस्पतालमा नियमित कार्यालय समय बाहेक बिहान र बेलुका सेवा उपलब्ध हुँदै आएको छ। शनिबार आइतबार र अन्य सार्वजनिक विधाका दिनमा बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म ओपीडी सेवा सञ्चालन हुने व्यवस्था गरिएको डाक्टर गिरीले जानकारी दिनुभयो। मुस्ताङमा अविरल वर्षासँगै आएको बाढ़ी पहिरो र काली गण्डकी नदी कटानका कारणले अवरूद्ध भएको संचार बिहिबार दिउँसोबाट शुरू भएको छ। कालीगण्डकी नदीले फाइबर जडित पोलहरूसहितको संरचनामा क्षति पुगेपछि मस्ताङ संचार सेवा अवरुद्ध हुँदा सरकारी सेवासँगै जनजीवन पनि प्रभावित बनेको थियो। नेपाल टेलिकम बागलुङका कार्यालय प्रमुख मिलनराज रञ्जितका अनुसार उत्तरी मेग्दी र मस्ताङ जोड्ने फाइबर जडान गरिएको संरचना बगाएपछि प्राविधिकको टोलीले मरमत गरेर सुचारू गरेको हो। कार्यालय प्रमुख रञ्जितले भन्नुभयो सेवा सुचारू भएको छ, क्षति भएको थप स्थानहरूको पहिचान गरी मरमत गरिनेछ। उहाँका अनुसार मुस्ताङमा विद्युत र संचार सेवा अवरुद्ध हुँदा प्राकृतिक विपत्तिको समयमा सूचना आदान प्रदान उद्धार सहित दैनिक गतिविधिमा असहज भएको जनाइएको छ। लमजुङको कोला सोथार गाउँपालिकाले पोखरा र आसपासमा बसोबास गर्ने गाउँपालिकाका स्थायी बासिन्दालाई लक्षित गरेर एकीकृत सेवा प्रवाह सुचारू गरेको छ। पोखरा महानगरपालिका बाह्र सेती नहरी स्थित पैंको तमु समाजमा मंगलबारबाट शिविर शुरू भएको हो। शिविर पाँच दिनसम्म सञ्चालन गर्ने कार्यतालिका रहेको गाउँपालिकाले जनाएको छ। कार्यतालिका अनुसार असोजको 13 गते मंगलबार वडा नम्बर 6 र 7 का नागरिकलाई सेवा दिएको छ। असोजको 14 गते बुधबार वडा नम्बर 2, 3 र 5 तथा असोजको 15 गते बिहिबार वडा नम्बर 1 र 4 का नागरिकहरूले सेवा लिएका छन्। असोजको 16 गते शुक्रबार वडा नम्बर 6, 8 र 9 का नागरिकलाई सेवा दिएको छ। असोजको 17 गते शनिबार पनि सबै वडाका सेवाग्राहीलाई सेवा दिन सक्ने गाउँपालिकाले जनाएको छ। अविरल वर्षासँगै आएको बाढ़ी पहिरो र नदी कटानले गत असोजको 8 गतेदेखि 11 गतेसम्म कालीगण्डकी करिडोरको बेनी जोमसोङ कोरला सड़क खण्डको पूर्वाधारसँगै विद्युत र संचार विच्छेद भए पछाडि उक्त नागरिकहरूले सेवा लिएका छन्। असोजको 16 गते शुक्रबार वडा नम्बर 6, 8 र 9 का नागरिकलाई सेवा दिएको छ। असोजको 17 गते शनिबार पनि सबै वडाका सेवाग्राहीलाई सेवा दिन सक्ने गाउँपालिकाले जनाए।

0: बाढ़ी पहिरोका कारणले संचार र विद्युत सेवा पूर्ण रूपमा अवरुद्ध भए पछाडि भन्सार जाँचपास राजस्व भुक्तानी स्थिर क्वारेन्टाइनका सेवा प्रभावित बनेको हो। जाँचपास रोकिँदा भन्सार कार्यालयबाट राजस्व असुलीका प्रत्यक्ष असर परेको कार्यालयका प्रमुख विदुर चुनारले बताउनु भएको छ। यस्तै हाल काठमाडौँमा रहनुभएका कार्यालय प्रमुख चुनारले सड़क सञ्जाल सहज नहुँदासम्म मुस्ताङ प्रवेश र बाहिरिने कन्टेनरहरू दशगजा भन्सार सहित सड़क खण्डमा अल्पत्र अवस्थामा रहेको पनि बताउनुभयो। चीनको स्वायत्त प्रदेश तिब्बतको झोङ वासिङ जिल्लाबाट लिजी नेचुङबाट नियमित विद्युतीय सवारी साधन सहित अन्य सामान बोकेको कन्टेनर गएको असोजका 8 गतेदेखि भन्सार कार्यालयमै रोकिएका छन्। जाँचपास भएका अरू समेत सड़क खण्डमा अल्पत्र रहेका छन्। मनाङको हिमलुङ हिमालमा गएको हिम पहिरोमा बेपत्ता भएका मध्ये आज थप 4 जनाको शव फेला परेको छ। नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशनले सामाजिक सञ्जालमा लेख्दै पासाङ काजी शेर्पा नेतृत्वको अनुभवी माउन्टेन गाइड टोलीले खोजी गर्दा आज थप 4 जनाको शव फेला पारेको जानकारी दिनुभयो। यसअगाडि 7 जनाको शव भेटिएको थियो। हिम पहिरोमा 16 जना बेपत्ता भएकोमा 11 जनाको शव भेटिएको छ। अझै 5 जना बेपत्ता रहेका छन्। खोजी तथा उद्धारको काम चलिरहेको एनएनएमजीएले जनाएको छ। हेमलुङ हिमालको आधार शिविरमा गएको आइतबार असोजको 11 गते बिहान बाढ़ी र पहिरो गएको थियो। हवस्त, यहाँ विविध खबरहरू सँगसँगै साँझ 5 बजेको ढोरबारा ही हाइलाइट आजको लागि सकिएको छ। 7 बजे हामी थप विवरण सहितको समाचारहरू लिएर फेरि उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबारा ही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhorbarahi@gmail.com मा इमेल गर्नुहोस्।
2: ए सबिना, यस्तो हतारमा कता हो?
3: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो। गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानुपर्छ त। यही धुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
4: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846878528 र 9908216142।

0: बड़ा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083
1: मिति यही असोज 12 गते देखि 22 गते सम्म
0: तनहु जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन परिवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
1: स्थान शुक्ला गण्डकी चार दुलेगौडा कस्तरी खेल मैदान
0: महोत्सवका मुख्य आकर्षणहरू
1: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति
0: बालुद्यान एवं रमाइलो मेला
1: दशैं तिहार सस्तो बजार
0: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
1: स्थानीय कला संस्कृतिको प्रदर्शनी
0: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
1: साथमा लाइभ कन्सर्ट
0: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ।

0: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
1: यस धुलेगोडा पोलिक्लिनिकमा यही असोज 17 गते शनिबार वरिष्ठ पेट छाती मोटो सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
2: वरिष्ठ हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
1: छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
2: नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
1: र वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य। बिरामीहरूको उपचार र परामर्शका लागि आउनुहुने भएकाले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
0: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
3: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
4: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0564141129 र 98560133।
3: सुन्नु न श्रेया, यो चाया पोतो डन्डीफोर एलर्जीले मेरो अनुहार नै।
5: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
3: कहाँ?
5: गण्डकी मेडिकल हल।
0: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
1: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डीफोर, कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की,
0: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
3: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि। सम्पर्क 0625903069, मोबाइल 9840826926।
6: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
0: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
6: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
7: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
6: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टी पाइनुका साथै चस्मा पनि पाइन्छ।
7: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ। एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
6: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
0: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
8: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9840866599 छ।
9: जयमा श्री, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: होइन कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिल्को जाली र पिता खाँचै भएर बजारतिर हिँडेको कान्छ। फेरि हात्ती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छ?
0: त्यही जुरेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै विचारेको नि कान्छ, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
3: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
4: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9856114445 र 9856204445।
5: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किन मोहनी लगाएर हो?
6: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल ढोका खापा त्रिकोस चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
5: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
6: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
7: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौंडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
3: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
8: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
3: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
8: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
3: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
8: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
3: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
8: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
8: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
9: एपी स्टोर दुलेगौडा सृजना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
10: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
9: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
10: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
9: फोन नम्बर 0654143121,
10: मोबाइल 9805678634 र 9701105090।
11: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
12: मैडम, धुम्रपान भनेको के हो?
11: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवाँ खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
12: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन्? मैडम।
11: धूम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
12: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
11: छन् नि। यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूमपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
12: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
13: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
14: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
13: दीक्षा ब्युटी पार्लर रे?
14: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
13: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
14: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
13: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
14: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
13: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
14: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
13: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
14: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तल हो। प्रोपाइटर निशा लामा, सम्पर्क 97090-34335।
15: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।

0: होइन हो श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
1: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
0: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9261553507। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्देवा चोक दुलेगौडा, प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847153068।
3: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई? पैसा भएपछि नि के को तनाव हो र?
4: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
0: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, सुक्लाबन्दकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0654142636, मोबाइल 9560783002 र 9460783002।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबरमा दिनेश जोशीसँगै जगत भण्डारीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: हिमलुङ हिम पहिरोमा आज 800 फेला परेसँगै मृतकको संख्या 15 पुग्यो। हराएका आरोहीको खोजी कार्य जारी।
0: दुर्गा प्रसाईलाई थप एक दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति। धर्म परिवर्तन रोक्न आन्दोलन गर्नुपर्ने जय नेपाल पार्टीका अध्यक्षको भनाई।
1: भोटेकोशी विपद बारे अध्ययन गर्न राष्ट्रिय सभाले बनायो संसदीय समिति। पुष मशान्तसम्मको समयावधि तोकियो।
0: उत्तर कोरियालाई वार्तामा आउन दक्षिण कोरियाको आह्वान। दुई देशबीच विश्वास पुनर्स्थापित गर्नुपर्नेमा जोड।
1: र राष्ट्रिय टोलीको क्याम्प छोडेर रोनाल्डो स्वदेश फर्किए।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज।
0: समाचार अब विस्तारमा। मनाङको हिमलुङ हिमालमा हिम पहिरोमा परेर मृत्यु हुनेको संख्या 15 पुगेको छ। आज मात्रै 8 शव फेला परेसँगै मृतकको संख्या 15 पुगेको हो। हिम पहिरोमा हराएका आरोहीको खोजी तथा उद्धारमा खटिएको नेपाल राष्ट्रिय पर्वतारोहण तथा पर्वतारोहण गाइड संघको टोलीले आज दिउँसो र अपरान्ह गरी 8 शव फेला पारेको हो। उद्धार टोली प्रमुख पासाङ काजी शेर्पाले आज 8 शव फेला परेको जानकारी दिनुभयो। यसअघि हिजो 3 शव भेटिएका थिए। आइतबार र सोमबार 4 शव भेटिएका थिए। असोज 11 गते मनाङको नार्फा भूमि गाउँपालिका 5 स्थित हिमलुङ हिमालमा हिम पहिरो गएको थियो। हिम पहिरोमा 16 जना हराएका थिए भने 11 जना दोस्रो दिन सम्पर्कमा आएका थिए। अझै एकजना हरारिएका छन्। हराएका आरोहीको खोजी पनि जारी रहेको संघले जनाएको छ।
1: काठमाडौँको थापाथलीमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने 3 घाइते भएका छन्। रौतहटको कटहरिया नगरपालिका 2 26 वर्षीय चन्द्रमान दास तत्माको मृत्यु भएको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका चन्द्रमानको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको हो। प्रहरीका अनुसार गैराती शंखमूलबाट थापाथलीतर्फ आउँदै गरेको मोटरसाइकल अनियन्त्रित भई पुलको रेलिङमा ठोकिएको थियो। दुर्घटनामा रौतहट कटहरिया नगरपालिका 2 25 वर्षीय दिपेन्द्र दास, चितवनका 23 वर्षीय स्कूटर चालक सुदीप श्रेष्ठ र सर्लाहीका 34 वर्षीय मोहन शाह घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।
0: यस्तै रौतहटको बौद्धिमाई नगरपालिकाको बंकुल बजार नजिक मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। मृत्युनीमा जिल्लाको पोरहा नगरपालिका 9 स्थायी ठेगाना भए हाल बौद्धिमाई नगरपालिका 9 रहँदै आएका करिब 28 वर्षीय दिपेन्द्र दास रहेको प्रहरीले जनाएको छ। भारतीय नम्बर प्लेटको मोटरसाइकलबाट स्थानीय मौलापुर बंकुल सड़कमा आज बिहान यात्रा गरिएको अवस्थामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा उनको मृत्यु भएको बंकुल प्रहरी चौकीका सहायक निरीक्षक रमेश प्रसाद यादवले जानकारी दिनुभयो। घटनास्थल सो प्रहरी चौकीबाट करिब 3 किलोमिटर उत्तर पूर्वमा रहेको छ। प्रहरी कार्यालय मौलापुरका प्रहरी निरीक्षक भरत केसीका अनुसार सो घटनाको सन्दर्भमा विस्तृत अनुसन्धान भइरहेको छ।
1: काठमाडौँ जिल्ला अदालतले दुर्गा प्रसाईलाई थप एक दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। प्रहरीले आज उनलाई अदालतमा उपस्थित गराएको थियो। अदालतले थप एक दिन प्रसाईलाई थुनामै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। प्रसाईलाई असोज 12 गते साइबर ब्यूरोले पक्राउ गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवड़ाको उजुरीका आधारमा प्रहरीले उनलाई विद्युतीय अपराध ऐन सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ।
0: जय नेपाल पार्टीका अध्यक्ष डाक्टर धवल शमशेर जबराले लोभ लालच र प्रलोभन देखाएर धर्म परिवर्तन गराउने गतिविधि बढ़ेको भन्दै आन्दोलन गर्नुपर्ने अवस्था आएको बताउनु भएको छ। पार्टीको काठमाडौँ जिल्ला समितिको तदर्थ समिति गठन कार्यक्रममा उहाँले धर्मान्तरण नरोकिए बहुसंख्यक रहेको हिन्दू अल्पमतमा पर्ने खतरा रहेको बताउनुभयो। उहाँले जय नेपाल पार्टीको मुख्य एजेण्डा नै संवैधानिक राजतन्त्र र हिन्दू अधिराज्यको पुनर्स्थापना भएकाले सोही उद्देश्यसहित अघि बढ़नुपर्नेमा जोड़ दिनुभयो। उहाँले आफूहरू सक्रिय राजतन्त्रको पक्षमा भने नरहेको प्रश्न पार्नुभयो। पूर्व राजा ज्ञानेन्द्र शाह पनि सक्रिय राज संस्थाको पक्षमा हुनुहुन्न। उहाँले भन्नुभयो, 21औं शताब्दीमा संवैधानिक व्यवस्था बाहेक राज संस्था सम्भव नहुने धारणा स्वयं पूर्व राजा शाहबाट समेत आएको छ।
1: राष्ट्रिय सभाले विपदको जोखिम, क्षति र पुनर्स्थापनाको अध्ययन गर्न संसदीय समिति बनाएको छ। आजको बैठकले दीर्घकालीन जोखिम न्यूनीकरणको मार्गचित्र सिफारिश गर्न 9 सदस्यीय विशेष समिति गठन गरेको हो। समितिमा कृष्ण प्रसाद पौडेल, गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्ण प्रसाद अधिकारी, सम्झना देवकोटा, सोमनाथ पोर्तेल, पूजा चौधरी र तुलप्रसाद विश्वकर्मा सदस्य रहनु भएको छ। समितिमा एक सदस्य पछि थप गरिने भएको छ। यो समितिलाई पुष्प शान्तसम्मको समय दिइएको छ। यसअघि प्रतिनिधि सभाले पनि सोही प्रकृतिको समिति बनाएको थियो।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अनटाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्।
4: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
5: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
6: सुरक्षा घरको साथ जीवन भरको।
3: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। राष्ट्रिय बहिरा महासंघ नेपालको नेतृत्वमाथि आर्थिक अनियमितता र नीतिगत भ्रष्टाचारको आरोप लगाउँदै 55 जिल्लाका करिब 200 जेएनजी बहिरा प्रतिनिधिहरू आन्दोलित भएका छन्। महासंघको केन्द्रीय कार्यालय परिसरमा धरना दिँदै उनीहरूले महासंघको पछिल्लो 3 वर्षको आर्थिक गतिविधि र वैदेशिक सहयोगको निष्पक्ष छानबिन तथा वर्तमान नेतृत्वको राजीनामाको माग गरेका हुन्। जेएनजी बहिरा आवाज आन्दोलन समितिको नेतृत्वमा शुरू भएको प्रदर्शनमा उनीहरूले बहिरा समुदायको शिक्षा, रोजगारी, महिला प्रतिनिधित्व र दोभाषिकको अभाव जस्ता समस्यालाई संस्थाले 25 वर्षभन्दा बढ़ी समयदेखि व्यवस्था गरेको आरोप लगाएका छन्। समितिका अध्यक्ष प्रज्वल यादवले ज्ञापन पत्र बुझाउँदा पनि सुनवाई नभएकाले बाध्य भएर सड़कमा आउनु परेको बताउनुभयो। माग पूरा नभए केन्द्रीय अनुसन्धान ब्यूरो मार्फत छानबिन गराउने र माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी प्रदर्शनकारीले दिएका छन्।
0: शेयर बजारमा नेप्से परिसूचक आज सामान्य अंकले बढ़ेको छ। नेप्से आज 0.26 अंकले मात्रै बढ़ेको हो। यो साता नेप्सेमा कारोबार भएका सोमबार, मंगलबार र बुधबार बजार सूचक घटेको थियो। आज भने बैंक तथा वित्तीय संस्थाको शेयर मूल्य बढ़ेपछि त्यसको सकारात्मक प्रभाव नेप्से परिसूचकमा देखिएको हो। आज नेप्से परिसूचकसँगै कारोबार र कम्पनी बढ़ेको छ। हिजो 4.76 अर्ब रूपियाँको शेयर खरिद बिक्री भएको बजारमा आज 4.89 अर्ब रूपियाँको शेयर किनबेच भएको छ। यो कारोबार रकम हिजोको तुलनामा धेरै हो। आज 139 कम्पनीको शेयर मूल्य बढ़दा 128 कम्पनीको शेयर मूल्य घट्यो भने 12 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार. दक्षिण कोरियाली राष्ट्रपति ली जे मिङले उत्तर कोरियासँगको विश्वास पुनर्स्थापित गर्दै वार्ता अघि बढ़ाउन आह्वान गर्नुभएको छ. दक्षिण कोरियाली सैनिक घाइते हुने गरी दुई देश बीचको असैनिकृत क्षेत्र डीएमजेडमा विस्फोट भएको केही दिनपछि उहाँले यस्तो आह्वान गर्नुभएको हो. दक्षिण कोरियाको सशस्त्र सेना दिवसका अवसरमा आज सम्बोधन गर्दै राष्ट्रपति लीले लामो समयदेखि जारी अवरोध अन्त्य गर्दै उत्तर कोरिया विश्वास पुनर्स्थापना र वार्ता पुनः शुरू गर्ने प्रक्रियामा सहभागी हुने विश्वास व्यक्त गर्नुभयो. गत सेप्टेम्बर 21 डीएमजेडमा भएको विस्फोटका लागि दक्षिण कोरियाले उत्तर कोरियाको घाइते हुने गरी दुई देश बीचको असैनिकृत क्षेत्र डीएमजेडमा विस्फोट भएको केही दिनपछि उहाँले यस्तो आह्वान गर्नुभएको हो. दक्षिण कोरियाको सशस्त्र सेना दिवसका अवसरमा

0: भएको युद्ध विराम सम्झौताको स्पष्ट उल्लंघन भनेको छ। विस्फोटमा 3 दक्षिण कोरियाली सैनिक गम्भीर घाइते भएका थिए। तर उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम जोङ यो जोङले विस्फोटमा आफ्नो देशको संलग्नता अस्वीकार गर्नुभएको छ। उहाँले दक्षिण कोरियाले घटनाबारे गरेको अनुसन्धानको निष्कर्षलाई गलत र तथ्यहीन भएको आरोप समेत लगाउनुभयो।
1: अब खेल समाचार। पोर्चुगाली स्टार फरवर्ड क्रिस्टियानो रोनाल्डो राष्ट्रिय टोलीको क्याम्प छोडेर मड्रिड फर्किएका छन्। पोर्चुगलको राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जर्ज जेससँगको मतभेदका कारण नै रोनाल्डोले राष्ट्रिय टोलीको क्याम्प छोडेको अनुमान गरिएको छ। जर्ज जेससँग के भएको थियो भन्ने बताउने विषयमा परिवारसँग छलफल गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। मड्रिड फर्कनु अघि रोनाल्डोले सामाजिक सञ्जाल मार्फत आफूले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडेको जानकारी गराएका थिए। रोनाल्डोले क्याम्प छाड्नुको कारण भने समय आएपछि बताउने भनेका छन्। रोनाल्डोले विश्वकपपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने सोचेको बताए पनि आफ्नो करियरको 1000 गोल पूरा गर्ने लक्ष्यका साथ अन्तर्राष्ट्रिय फुटबल करियरलाई जारी राख्ने बताएका थिए। साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: हिमलुङ हिम पहिरोमा आज 8 शव फेला परेसँगै मृतकको संख्या 15 पुग्यो। हराएका आरोहीको खोजी कार्य जारी।
1: दुर्गा परसाईलाई थप 1 दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति। धर्म परिवर्तन रोक्न आन्दोलन नै गर्नुपर्ने जय नेपाल पार्टीका अध्यक्षको भनाई।
0: घटेको सी विपदबारे अध्ययन गर्न राष्ट्रिय सभाले पनि बनायो संसदीय समिति। पुष मशान्तसम्मको समयावधि तोकियो।
1: उत्तर कोरियालाई वार्तामा आउन दक्षिण कोरियाको आह्वान। दुई देश बीच विश्वास पुनर्स्थापित गर्नुपर्नेमा जोड।
0: र राष्ट्रिय टोलीको क्याम्प छोडेर रोनाल्डो स्वदेश फर्किए।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। दिनेश र जगत विदा हुन्छौ। नमस्कार।
2: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा। प्रोप्राइटर पासा राजु। मोबाइल 98063 13195 र 98467 15368।
3: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है। हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन। हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कतै पाइन्छ र? पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
4: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नवग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
3: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
4: प्रोप्राइटर समीक्षा गुरुङ। सम्पर्क 98461 33101 र 98468 83522।
5: ल किन हो आन्दी दिदी, त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनु हुन्न त।
6: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
5: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले।
7: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
5: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्। आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।

0: शुक्लागण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्ग्रिला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9811066136।
0: के कम्मर दुखाई घुँडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
1: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्लागण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
0: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
1: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
0: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
1: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
0: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
1: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
1: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्लागण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
2: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
3: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
2: ए हो र, ल त ल,
4: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खाने तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोप्राइटर अर्जुन लम्साल, फोन 0564142222 र 9856066692।
5: साइली आमा, प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
6: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
5: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
6: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
5: प्रोप्राइटर थान प्रकाश नेउपाने 9556033878, प्रशान्त नेउपाने 9460026925।
7: त्यही तोको थेदी मु रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
1: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
0: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
2: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
0: मोबाइल सँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
2: एनसीएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ
0: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला सम्पर्क
1: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा
3: प्रोप्राइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 98 4 61 99 छ
4: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन
5: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ त्यही जाने हो म त
2: हजुर दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ अर्जेन्ट फोटो मोबाइलबाट फोटो दुबोको माला फ्रेममा तयार पार्नु परेमा जन्मदिन विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस् कीर्ति फोटो स्टुडियो दुलेगौडा प्रोप्राइटर कीर्तिमान थापा मगर
6: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ प्रोप्राइटर मीन बहादुर सुनार 98253 59 122 98058 र 98460 69 246
7: होइन आरोसी आर्यलाई लिएर कता हिँड्यौ
5: हेर न आर्यन पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के कहाँ पाइन्छ कुन्नी
8: मलाई पनि बिहेको लागि गहना चाहिएको छ आजकल सुन भन्दा कम छैन हराएमा डर छैन ग्यारेन्टीको गहना नै चल्तीमा छ राम्रो डिजाइनको पाए लिने भनेको
7: ए त्यसो भए युअर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो
5: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गरगहनाहरू शिरबन्दी शिरफुल टिकमाला झुम्री यार्लिङ मारवाडी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला लुगामाला हमेलमाला न्यापुसिख जापुसिख तायोमाला दुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खे थैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गरगहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ
2: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैङ्कको एक घरमाथि दुलेगौडा प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ मोबाइल 98241 84 264 र 98141 53 305
9: मम्मी भोक लाग्यो खाजा खाम न
10: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर
9: हस् मम्मी
11: मैले सुने छोरी ल जाम हिँड
10: सुन्नुस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है त्यहाँ त सस्तो किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
12: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकै उत्पादन हाम्रो परिकार
10: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विन्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 9808828144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
12: बिजी मोमो हाउस दुलेगौडा हेल्पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
13: मोबाइल भन्ने बित्तिकै हुन्छ विदेशबाट भाइ आउँदैछ भनौला नि एउटा ल्याइदे भनेर
14: नरिसाउनुहोस् न जब मोबाइलको लागि विदेशकै बाटो हेर्नु पर्छ र सुन्नुहोस् न दुलेगौडामा छ नि हाम्रो मोबाइल पसल जस्तो खोज्यो त्यस्तै जतिको खोज्यो त्यतिको पाइदो रहेछ क्या
12: हो सामसुङ रेडमी भिभो रियलमी नोकिया र ओप्पो कम्पनीका मोबाइल फोनहरू किन्न मर्मत गर्न र एसेसरीजका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
14: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि
12: हाम्रो मोबाइल पसल दुलेगौडा साङ्ग्रिला बैङ्कको ठ्याक्कै पारिपट्टि कृति फोटो सँगै प्रोपाइटर सन्तोष श्रेष्ठ फोन 9856956996 र 9701956996
15: काइली दिदी आलु लगाउने बेला भयो मल पाउनु भयो त
16: ए दाई पनि घरै हुनुहुँदो रहेछ त
15: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी हाम्रो त बुढाले ल्याएका हुन् मल पनि साह्रै राम्रो रहेछ
17: सुन त माइली गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ छिटो जाऊ त अन्त भन्दा सस्तोमा पाइएछ है मैले त त्यहीँबाट ल्याएको
15: ए हो र हस् दाई म आजै जान्छु
12: हजुर यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्
10: हाइजेनिक राज प्रणाली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 9556628991

0: पिकुलीमाया आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
1: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
0: हो र, कहाँ छ र त्यस्तो?
1: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
2: यहाँ तपाईले चाहेको जस्तै विभिन्न डिजाइन का कुर्ता सलवार, लुंगी टी शर्ट सहित लेडीज र जेन्ट्स का लागि आवश्यक सम्पूर्ण किसिम का कपडाहरू उपलब्ध रहेका छन्।
3: नयाँ डिजाइन र आकर्षक पहिरन का लागि सबैको मन जित्न सफल
2: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन तारा देवी तरकारी पसल सँगै।
3: प्रोप्राइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
2: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
4: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
5: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
4: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
6: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921635507।
7: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
2: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
7: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
8: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
7: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
8: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
7: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
8: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
7: नसा तथा बात सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
8: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
7: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
2: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
3: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
9: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
3: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
9: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
10: हेलो बा,
11: कति बन्यो घर, अनि ढलान भयो त?
12: अँ बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्ने छ, सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि।
11: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौतराबाट नै सामान ल्याउनु है, मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
12: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
0: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
2: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि।
0: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9891506633 र 9746680681।
13: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटेछन् कि क्या हो।
14: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0656905065, मोबाइल 9816634372।

बरु की तोरे लवरे तंगा तमला आता दिमु न्यू देशर खेवरी केन आयू

0: किलबे लागिर च्याउने उपहार बोहेम
1: खै खै नेले आहा कति छौ खनि किला
0: नै सेन बेदो गर्न कि मले खेसे बरु एलि मरम गेले
2: ती चार वाला दिलाला तु जमास कि तया त नकिन का
3: तुमन हो र
2: सुन
3: भेजन लाइमी आफमी युङाइमी फेरि
2: हो या त
0: विश्वास अ थैंक यू रिले
4: दिते
0: आमाला छाना रे मलादा आमै सारे धोएंगे बेला तारे
4: खोई ब्याम लाल परियो तलो तलो यार
0: तालो बीमारी खुरुका

0: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
1: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी दुई गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9850188461 र सिजन गुरुङ 9705440900।
2: धुलीगौडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया बया सोच्नै पर्दैन नि। दाउराको सेकुवा छँदैछ त, बन्केवा चोक पारिपट्टि छ नि।
3: हजुर, मोमो, चाउमिन, खाजा सेट, थुक्पा, तन्दुरी रोटी र नान, अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट, कोरियन स्टाइलको बारबेक्यू, सेकुवाको आइटमका लागि त नामै काफी छ नि, दाउराको सेकुवा।
2: एक पटक आउनुहोस्, अन्त जान मनै लाग्दैन साँच्चै भनेको।
3: ल, फोन नम्बर टिप्नुहोस् त 9715505555 र 9715606665।
4: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
5: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही धुलीगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहाले,
5: चिया त पिएर जाऊ,
4: अहिले हतार छ, पछि आउँदै गरौँला है।
6: दीर्घायु फर्निचर सोरुम,
5: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
0: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता, दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9450661268 र 9550602।
7: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिरे।
8: जाम न, ढिला भइसक्यो।
3: एकैछिन पख न, केको भिडियो सुनौ।
9: घर बनाउँदै हुनुहुन्छ?
10: मैले जस्तै घर बनाउँदा आफ्नै खानेको चुनडुङ्गाबाट बनेको अर्घ खाँचे सिमेन्ट नै रोज्नु भन्नु है। सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नु है।
2: हो नि, चराले चाहिँ वर्षै पछि घर बनाएर हुँदैन क्यारे, एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि।
3: नबोल न, सुन त,
9: अर्घाखाँची सिमेन्टको बारेमा त सबैलाई थाहा छ, मैले त के बोल्नै पर्दैन, अर्घाखाँची सिमेन्ट सबैभन्दा स्तरीय छ, सबैलाई थाहा छ।
2: अर्घाखाँची सिमेन्टको आधिकारिक विक्रेता,
3: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ खैरनी चारको हिमाल इन्टरप्राइजेज, प्रोप्राइटर रविन्द्र पौडेल। सम्पर्क 9450686265 र 9801412888।
11: एक सय 103.8 अन्तर्मनको आवाज।
12: स्टुडियो ट्रान्जिट अहिले साँझको 7 बज्यो।
1: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस्ट चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9116695301।
13: सत्य, तथ्य, निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईँको अधिकार।
0: धोरबाराही हाइलाइट्सको साथमा
3: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
0: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9416349304।
3: नमस्कार, रेडियो ध्वरबाराही 103.8 मेगाहर्जको साँझ 7 बजेको ध्वरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। ध्वरबाराही हाइलाइटको शुरूमा आजका मुख्य समाचारहरू सुन्नुहोस्। संघीय संसदको दुईवटै सदनको चालू अधिवेशन भोलि मध्य रातिदेखि अन्त्य हुने। सरकारद्वारा बहुप्रतीक्षित संघीय निजामती सेवा विधेयक 2083 संघीय संसद सचिवालयमा दर्ता। तनहुँ दुईको क्षेत्रीय सभापतिमा जीतराज राणा चयन। महाधिवेशन प्रतिनिधिमा स्थापित नेताहरूकै वर्चस्व। प्रदेश सभापतिमा माधव भट्टराई र रामकृष्ण राणा निर्वाचित। फ्रिज सफा गर्दा करेन्ट लागेर स्याङ्जामा एक महिलाको मृत्यु। पोखराको फिर्के क्षेत्रमा सरकारी र सार्वजनिक जमिनमा बनेका घर टहरा अटाउन फेरि डोजर चलाउन शुरू। इरानसँग शान्ति सम्झौता वा सैन्य कार्यवाही दुवै विकल्प खुल्ला रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई। चाँडै युद्ध अन्त्य हुने दावी। नेपालले 15 संस्करणको स्टाफ च्याम्पियनशीप गुमाउने निश्चित। एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरूष क्रिकेटमा स्वर्ण पदकका लागि भारत र पाकिस्तान प्रतिस्पर्धा गर्ने। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुईवटै सदनको चालू अधिवेशन अन्त्य गर्नुभएको छ। नेपाल सरकार मन्त्री परिषदको असोजको 13 गतेको सिफारिशमा राष्ट्रपति पौडेलले भोलि राति 12 बजेदेखि लागू हुने गरेर संघीय संसदको दुईवटै सदनको चालू अधिवेशन अन्त्य गर्नुभएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्ण बहादुर शाहीले निकाल्नु भएको विज्ञप्तीमा 2083 साल असोजको 16 गते अर्थात भोलि शुक्रबार राति 12 बजेबाट लागू हुने गरेर संघीय संसदको दुईवटै सदनको चालू अधिवेशन अन्त्य गरेको उल्लेख गर्नुभएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत तनहुँ निर्वाचन क्षेत्र नम्बर 2 को अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट क्षेत्रीय सभापतिमा जीत राज राणा निर्वाचित हुनुभएको छ। निर्वाचनमा राणाले 721 मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी रसामाया गुरूङलाई 446 मतले पराजित गर्नुभएको हो। गुरूङले 274 मत प्राप्त गर्नुभएको निर्वाचन अधिकारी केशवराज पौडेलले जानकारी दिनुभयो। यस्तै तनहुँ क्षेत्र नम्बर 2 महाधिवेशन प्रतिनिधिमा खुल्लातर्फ जिल्ला सभापति जित प्रकाश आली, यस्तै कृष्णराज पण्डित, मिलन आली, चुण्डामणि खनाल, राजेन्द्र कृष्ण श्रेष्ठ, ध्रुव वाग्ले, इन्द्रबहादुर आली, किसान गुरूङ, मोहन गिरी र मनिष अर्याल चयन हुनुभएको छ। खुल्ला महिलातर्फ मायादेवी राणा, बिन्दु मल्ल, ठकुरी आस्था र निर्जला अर्याल तथा बद्रिका भट्टराई चयन हुनुभएको छ। श्रमिक तर्फबाट संजीव कुमार पत्तेनी चयन हुँदा पेशागत तर्फबाट वरिष्ठ अधिवक्ता यदुनाथ खनाल चयन हुनुभएको छ। यस्तै महाधिवेशन प्रतिनिधिमा 35 वर्ष मुनिको युवा महिलाबाट एजिना महत तथा युवा खुल्ला तर्फबाट अनुप कुमार आली र राजेश कुमार श्रेष्ठ महाधिवेशन प्रतिनिधि चयन हुनुभएको छ। यस्तै गरी दलित समुदायबाट डोल बहादुर सुनार, आदिवासी जनजाति महिलातर्फ गिनुमाया थापा, नरमाया आली र पम्पा कुमारी थापा तथा आदिवासी जनजाति खुल्लातर्फ मोहन कुमार श्रेष्ठ, श्रीरामा आली र हरिबहादुर थापा चयन हुनुभएको छ। खसारी महिलातर्फ मधुमाया पन्थी र खसा आर्य खुल्लातर्फ रविचन्द्र पौडेल महाधिवेशन प्रतिनिधिमा चयन हुनुभयो। अधिवेशनमा युवा नेताहरूको पनि आकर्षण देखिए तापनि महाधिवेशन प्रतिनिधिमा भने जिल्लामा स्थापित र चर्चामा रहेका नेताहरू नै बढ़ी चयन भएका छन्। 12 गतेदेखि शुरू भएको क्षेत्रीय अधिवेशन अन्तर्गतको अन्तिम मतगणनाको परिणाम बिहिबार बिहान सार्वजनिक गरिएको निर्वाचन अधिकारी केशवराज पौडेलले बताउनु भएको छ। राष्ट्रिय सभाले भोटेकोशी र कालीगण्डकी विपद अध्ययन तथा अनुगमनका लागि 9 सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ। अध्यक्ष नारायण प्रसाद दाहालको प्रस्तावमा गठन भएको समितिमा गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्ण
14: प्रसाद अधिकारी सम्झना देवकोटा सोमनाथ पोर्तेल पूजा चौधरी र तुला प्रसाद विश्वकर्मा चयन हुनुभएको छ। बाँकी एक सदस्य पछि थप गरिनेछ। गएको भदौको 10 गते भोटेकोशी र यही असोजको 9 देखि 11 गतेसम्म काली गण्डकीमा आएको विनाशकारी बाढ़ीले पुर्याएको क्षतिको अध्ययन गर्न समिति गठन गरिएको हो। समितिलाई छिमेकी देशहरूसँग विपद व्यवस्थापन र पूर्व सूचना प्रणाली विकासमा सहकार्य गर्ने विज्ञहरूसँग छलफल गरेर जोखिम न्यूनीकरणको उपाय पहिचान गर्ने स्रोत साधन र आदान प्रदानका लागि उपयुक्त मोडालिटी तयार पार्ने कार्यदेश दिएको छ। भोटेकोशी बाढ़ी अध्ययनका लागि प्रतिनिधि सभाले पनि 15 सदस्यीय विशेष समिति गठन गरिसकेको जनाइएको छ। सरकारले बहुप्रतीक्षित संघीय निजामती सेवा विधेयक 2083 संघीय संसद सचिवालयमा दर्ता गराएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले आज विधेयक संसदमा दर्ता गर्नुभएको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो। सरकारी विधेयकका रूपमा प्रस्तुत विधेयकको दर्ता नम्बर 35 रहेको छ। यही असोजको 13 गतेको मन्त्री परिषदको बैठकले संघीय निजामती सेवा संघ सम्बन्धित कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिएको थियो। सरकारले संघीय शासन प्रणाली अनुसार संघ प्रदेश र पालिका बीचको प्रशासनिक सम्बन्ध कार्यक्षेत्र र सहकार्यलाई व्यवस्थित स्पष्ट र प्रभावकारी बनाउँदै प्रशासनिक संयन्त्रलाई राजनीतिक प्रभावबाट मुक्त गरेर निजामती सेवालाई व्यावसायिक सक्षम उत्तरदायी र जनमुखी बनाउन विधेयक आवश्यक रहेको स्पष्ट पार्नुभयो। विधेयकमा निजामती सेवालाई राष्ट्रहित र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध र सुशासनमुखी संयन्त्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। नेपाली कंग्रेसका संसदीय दलका नेता भीष्म राजा आङदेमबेले सरकारलाई प्राप्त जनादेश मनपरी शासन गर्नका लागि नभई नागरिकको जीवन बदल्नका लागि भएको बताउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता आङदेमबेले संसदमा बहुमतको शक्ति भए पनि सरकारसँग शासकीय कौशलताको अभाव देखिएको आरोप लगाउनुभयो। सरकार गठन भएको 6 महिना बितिसक्दा पनि बाढ़ी पहिरो पीड़ितको उचित उद्धार र राहत हुन नसकेको तथा अर्थतन्त्र झनै कमजोर बन्दै गएको भनाइरहेको छ। प्रधानमन्त्रीको कार्यशैलीप्रति कड़ा आपत्ति जनाउँदै नेता आङदेमबेले संसद र प्रतिपक्षले व्यवस्था गरेर हुकुमी दम्ब र सामाजिक सञ्जालको भरमा देश चलाउन खोजिएको टिप्पणी गर्नुभयो। संसदमा संख्या र शक्ति भए पनि त्यसलाई परिणाममा बदल्ने शासकीय कौशलता छ कि छैन यसैले सरकारको भविष्य निर्धारण गर्ने आङदेमबेको भनाइरहेको छ। जय नेपाल पार्टीका अध्यक्ष डाक्टर धवल शमशेर जबराले लोभ लालच र प्रलोभन देखाएर गरिने धर्मान्तरण रोक्न आन्दोलन आवश्यक रहेको बताउनु भएको छ। आज पार्टीको काठमाडौँ जिल्ला समितिको तदर्थ समिति गठन कार्यक्रममा उहाँले यस्तो बताउनुभयो। उहाँले धर्मान्तरण नरोकिए हिन्दू अल्पमतमा पर्ने खतरा रहेको बताउनु भएको छ। धर्मान्तरण रोक्न आन्दोलन गर्नुपर्ने उहाँको भनाइरहेको छ। उहाँले जय नेपाल पार्टीको मुख्य एजेण्डा नै संवैधानिक राजतन्त्र र हिन्दू अधिराज्यको पुनर्स्थापना भएकाले सोही उद्देश्यसहित अगाडि बढ़नुपर्ने बताउनुभयो। आफूहरू सक्रिय राजनीतिको पक्षमा नरहेको र पूर्व राजा ज्ञानेन्द्र शाह पनि सक्रिय राज संस्थाको पक्षमा नभएको दावी गर्नुभयो। स्याङ्जा प्रतिनिधि सभा क्षेत्र नम्बर 1 को नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिको सभापतिमा डोलराज पोखरेल टीआर निर्वाचित हुनुभएको छ। अन्तिम मतपरिणाम अनुसार पोखरेलले 831 मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्पर्धी रामचन्द्र रेग्मीले 588 मत प्राप्त गर्नुभयो। यस क्षेत्रमा 1465 मत खसेको थियो। यसैबीच नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत स्याङ्जा क्षेत्र नम्बर 2 को रोकिएको मतदान असोजको 16 गते बिहान 8 बजेबाट हुने भएको छ। स्याङ्जा जिल्ला निर्वाचन अधिकृत फणेन्द्र राज कोइरालाले जारी सूचना मार्फत असोजको 13 गते भएको मतदान पूर्ण रूपमा सम्पन्न हुन नसकेको र त्यस क्रममा 51% मतदाताले मतदान गर्न नपाएको जानकारीका आधारमा पुनः मतदान गर्न लागि बताउनुभयो। 2026 को सेप्टेम्बर महिनामा हवाई मार्ग हुँदै 88,000 भन्दा धेरै विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सेप्टेम्बरमा 88,248 जना पर्यटक नेपाल भित्रिएका हुन्। यो संख्या अघिल्लो वर्ष अर्थात सन् 2025 को सेप्टेम्बर महिनाको तुलनामा 12.11% धेरै रहेको छ। सन् 2025 को सेप्टेम्बरमा 78,711 जना पर्यटक नेपाल मा हवाई मार्ग हुँदै भित्रिएका थिए। यस वर्ष भोटेकोशी बाढ़ी र असोजको 8 गतेदेखि 11 गतेसम्मको वर्षाका कारणले पर्यटकको संख्या घट्ने चिन्ताका बीचमा संख्या बढ़ने गरेको छ। यस वर्षको सेप्टेम्बरमा भित्रिएका कुल पर्यटक मध्ये 34% भन्दा धेरै पर्यटकीय धेरै दक्षिण एसियाली देशका रहेका छन्। भारतबाट मात्रै 17,425 जना पर्यटक नेपाल आएका छन्। यस्तै चीनबाट आउने पर्यटकको संख्या 7% भन्दा धेरैले बढ़ेर 11,212 पुगेको छ। सेप्टेम्बरमा युरोपेली देशहरूबाट 15,148, अमेरिकी महादेशबाट 10,107 र ओसिएनिया क्षेत्रबाट 5,422 जना पर्यटक नेपाल भित्रिएको पर्यटन बोर्डले जनाएको छ। स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकामा घरको फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर एकजना महिलाको मृत्यु भएको छ। अर्जुन चौपारी गाउँपालिका वडा नम्बर 5 आरूचौर बस्ने 34 वर्षकी शान्ति सिग्देलको करेन्ट लागेर आज निधन भएको हो। हिजो बिहान 8 बजेतिर घरमा 10,107 र ओसिएनिया क्षेत्रबाट 5,422 जना पर्यटक नेपाल भित्रिएको पर्यटन बोर्डले जनाएको छ।

0: लगिएको थियो। उनलाई शुरूमा आदिखोला गाउँपालिका एकमा रहेको पञ्चमूल प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याइएको थियो। स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरे पछाडि थप उपचारका लागि उनलाई पोखरा स्थित गण्डकी मेडिकल अस्पताल ल्याइएको हो। गण्डकी अस्पताल पोखरा ल्याउन साथ चिकित्सकले उनलाई मृत घोषणा गरेको जनाइएको छ। डाक्टरले दिउँसो 1:42 उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। नेपाल र भारतको सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण र सम्भावित सुरक्षा चुनौतीको सामना गर्न दुवै देशका सुरक्षा अधिकारीहरूले समन्वय सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्। धनुषाको नगराइन नगरपालिका 2 स्थित जटही सीमा नाकामा बिहिबार सम्पन्न कमाण्डेट तहको बैठकमा सहमति भएको हो। खुल्ला सीमाका कारणले निम्तन सक्ने तस्करी तथा आपराधिक गतिविधि नियन्त्रणका लागि दुईवटै देशका सुरक्षा निकायबीचमा समयमा नै सूचना आदान प्रदान गर्नुपर्ने महानिरीक्षक पौडियलले जोड दिनुभएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको शून्य सहनशीलता नीतिको प्रत्यक्ष प्रभाव स्वरूप वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन विपरीत कार्य गरेको ठहर गर्दै आफ्नै मातहतमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडलाई 3,00,000 रूपियाँ नगद जरिवाना गरेको छ। उपभोक्ता हित विपरीत कार्य गर्ने जो कोहीलाई कार्यवाहीको दायरामा ल्याउने सरकारी प्रतिबद्धता बमोजिम इतिहासमा नै पहिलो पटक आफ्नो निकायलाई यस प्रकारको कड़ा कार्यवाही गरिएको हो। पोखरामा असोजको 24 गतेबाट 26 गतेसम्म 3 दिने दशैं फेस्ट 2083 आयोजना हुने भएको छ। मिरर इन्टरटेनमेन्ट प्रणाली र B2D डान्स स्कूलको संयुक्त आयोजनामा अमरसिंह चोकमा दशैं फेस्ट आयोजना गर्न लागि हो। नेपाली मौलिक कला संगीत नृत्य र संस्कृतिको संरक्षण पुस्तान्तरण र प्रवर्धन गर्ने उद्देश्यले फेस्ट आयोजना गर्न लागि कार्यक्रमका संयोजक अमन तामाङले जानकारी दिनुभयो। फेस्टमा सांगीतिक प्रस्तुति नृत्य प्रतियोगिता र विभिन्न स्थानीय कलाकारहरूको प्रस्तुति समेटिनेछ। तपाई यति बेला साँझ 7 बजेको धोरबाराही हाइलाइट सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी छ, हामी सँगै रहनुहोला।
1: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् हो।
2: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
1: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
2: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
1: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरिनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।

0: बड़ा दशैं विशेष दुलेगौंडा सांस्कृतिक महोत्सव 2083
1: मिति यही असोज 12 गते देखि 22 गते सम्म
0: तनहु जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन परिवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
1: स्थान शुक्ला गण्डकी चार दुलेगौंडा कस्तेदी खेल मैदान
0: महोत्सवका मुख्य आकर्षणहरू
1: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति
0: बालुद्यान एवं रमाइलो मेला
1: दशैं तिहार सस्तो बजार
0: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
1: स्थानीय कला संस्कृतिको प्रदर्शनी
0: बालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
1: साथमा लाइभ कन्सर्ट
0: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौंडा तनहुँ
1: नसा तथा मानसिक रोगका बिरामीहरूलाई खुसीको खबर
0: लामो समयदेखि नसा तथा मानसिक रोगबाट पीड़ित बिरामीहरूलाई परामर्श र उपचार गर्न यही असोज 17 गते तेस्रो शनिबार नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुन्दर राणा भार दुलेगौंडा स्थित गण्डकी मेडिकल हलमा आउँदै हुनुहुन्छ सम्बन्धित

0: का बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
1: उपचार हुने रोग एवं समस्याहरू: निराश हुने, मन आतिने, स्मरण शक्ति कम हुँदै जाने, व्यवहारमा परिवर्तन आउने, हुँदै नभएको कुरा सुन्ने र देख्ने समस्या भएका बिरामी,
0: छारे रोग, टाउको दुखी रहने, हात खुट्टा झमझमाउने एवं पोल्ने समस्याबाट पीड़ित बिरामी,
1: रक्सी, गाजा, चुरोट जस्ता मद्यपान र धूम्रपानको लतबाट समस्या उत्पन्न भएका बिरामीहरूले बेलैमा उपचार गराई स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
0: सम्पर्क गण्डकी मेडिकल हल, शुक्ला गण्डकी 4 दुलेगौंडा, माछा पुष्प बैंकको ठिक पारिपट्टि।
1: सम्पर्क 0965-90-369, मोबाइल 98-40-82-69-26।
2: कति राम्री देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
3: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
4: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
5: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
6: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौंडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 9856-57731, 9806-57731।
7: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
8: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
7: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
8: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौंडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो?
9: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौंडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
10: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौंडा, मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ, 9856-83-507, कविता श्रेष्ठ, सम्पर्क 0654-14-055 र 9846-18-817।
0: विश्रामपछि पुनः स्वागत छ ढोरबाराही हाइलाइट्समा। अब बाँकी समाचारहरू। सरकारले निजी क्षेत्रका विद्युत उत्पादकहरूलाई पनि राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न दिने भएको छ। विद्युत नियमन आयोगले पहिलो पटक व्हेलिङ चार्ज अर्थात प्रसारण शुल्क तोक्दै निजी क्षेत्रका लागि राष्ट्रिय ग्रिडको बाटो खुल्ला गरेको हो। नयाँ व्यवस्था अनुसार अब निजी विद्युत उत्पादकले अल्पकालीन रूपमा राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्दा प्रति युनिट 57 पैसा शुल्क तिर्नुपर्नेछ। यस्तै मध्यकालीन र दीर्घकालीन प्रयोगका लागि भने प्रति मेगावाट मासिक झण्डै 4,13,000 रूपियाँ तोकिएको छ। छिमेकी देश भारतमा अभ्यासमा रहेको यो व्यवस्था नेपालमा भने भदौको 31 गतेदेखि लागू हुने गरी पहिलो पटक कार्यान्वयनमा ल्याइएको हो। आयोगका अनुसार नेपाल विद्युत प्राधिकरणको वित्तीय विवरण र आगामी वर्ष अरूको अनुमानित आयलाई आधार मानेर यो दर तय गरिएको छ। आयोगका अनुसार अब तेस्रो पक्ष वा निजी क्षेत्रले विद्युत व्यापार तथा आदान प्रदान गर्दा तोकिएको शुल्क प्राधिकरणलाई बुझाउनु पर्नेछ। राष्ट्रिय ग्रिड बाहेकका अन्य विशेष प्रसारण लाइनको शुल्कबारे भने छुट्टै निर्देशिका ल्याउने तयारी भइरहेको छ। फिर्की खोलाको खोला घरका संरचना भत्काउन पोखरा महानगरपालिकाले यस अगाडि थालेको अभियानले बिहिबार आजबाट पुनः निरन्तरता पाएको छ। गत जेठमा संरचना भत्काउन आक्रमक बनेको महानगरपालिका कानूनी प्रक्रिया पुनः नाजाँच र वर्षातका कारणले रोकिएको थियो। तीन पटकसम्म पत्रचार गर्दा पनि अटेल गरेपछि बाँकी संरचना भत्काउन शुरू गरिएको नगर प्रहरी निरीक्षक पुरूषोत्तम थापाले बताउनुभयो। 2080 सालको नाव जाँच प्रतिवेदनका आधारमा पहिचान गरिएका कुल 160 संरचना मध्ये यस अगाडि 104 वटा अस्थायी तथा केही पक्की संरचना भत्काइएको थियो। यद्यपि खोलाको बहाव क्षेत्रभित्र पर्ने करिब 56 वटा पक्की र संस्थागत संरचना भत्काउन बाँकी नै रहेको थियो। यस अगाडि भत्काइएका कतिपय घरमा मानिसले बसोबास गर्न छोडेका थिएनन्।

0: शुक्लागण्डकी युवा शक्ति र इलाका ट्राफिक प्रहरी कार्यालय बेलचौतराको सहकार्यमा असोजको 25 गते नगरपालिका परिसरमा स्लो टू व्हीलर रेस हुने भएको छ। महिला र पुरूषतर्फ छुट्टा छुट्टै प्रतिस्पर्धा हुने प्रतियोगिताका विजेताले 5,000 पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिता शुल्क 150 रूपियाँ तोकिएको छ भने लाइसेन्स अनिवार्य गरिएको छ। दर्ता आजबाट नै खुल्ला गरिएको छ। प्रतियोगिताको उद्देश्य ट्राफिक सचेतना बढ़ाउँदै दुर्घटना न्यूनीकरण गर्नु रहेको आयोजकले जनाएको छ। मनाङको हिमलिङ हिमालमा गएको हिम पहिरोमा परेर बेपत्ता भएका मध्ये 8 जनाको शव भेटिएको छ। आज बिहान 4 जनाको शव भेटिएकोमा दिउँसो फेरि 4 जनाको शव भेटिएको नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशनले सामाजिक सञ्जाल मार्फत जानकारी दिएको हो। यसअगाडि हिजोसम्म 7 जनाको शव भेटिएको थियो। अब हिमलुङ हिम पहिरोमा परेर ज्यान गुमाउनेको संख्या 15 जना पुगेको छ। 1 जना अझै हराइरहेका छन्। मनाङको नारपा भूमि गाउँपालिका 5 मा रहेको हिमलुङ हिमालको आधार शिविरमा असोजको 11 गते अर्थात गएको आइतबार बिहान हिम पहिरो आएको थियो। खोज तथा उद्धारका लागि 11 सदस्यीय उद्धार टोली खटिरहेको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध र तनाव अब छिट्टै कुनै निष्कर्षमा पुग्ने बताउँदै थप सैन्य कार्यवाहीको सम्भावनाबारे समेत खुलासा गर्नुभएको छ। व्हाइट हाउसमा पत्रकारहरूसँग कुराकानी गर्दै ट्रम्पले इरानसँग सम्झौता गर्ने वा सैन्य कार्यवाही अगाडि बढ़ाउने मध्ये कुनै एक निर्णय छिट्टै हुन सक्ने बताउनु भएको अल जजिराले जनाएको छ। उहाँले इरानमा चाँडै केही हुने विवाद एक न एक तरिकाले अन्त्य हुने दावी गर्नुभयो। तर पछिल्लो अवस्थाले अमेरिका र इरानबीच कूटनीतिक प्रयास पनि समानान्तर रूपमा अगाडि बढ़िरहेको देखाएको छ। इरानले अमेरिकाबाट आफ्नो पछिल्लो प्रस्तावमाथि औपचारिक जवाफ प्राप्त गरेको जानकारी दिएको छ। अमेरिकी गुप्तचर निकाय र रक्षा मन्त्रालयका अधिकारीहरूले चीनी राष्ट्रपति शी जिनपिङले आफ्नो सेनालाई सन् 2027 सम्ममा ताइवान कब्जाका लागि तयार हुन निर्देशन दिएको दावी गर्दै आएका थिए। तर अर्को वर्षसम्म चीनले ताइवानमा हमला गर्ने सम्भावना नरहेको निष्कर्ष अहिले अमेरिकी अधिकारीहरूले निकालेका छन्। रोइटर्सले बहालवाला र पूर्व अधिकारीहरूलाई उद्धृत गर्दै जनाए अनुसार मूलत दुई कारणले चीनी सेनाले तत्काल आक्रमण नगर्ने अमेरिकी आकलन रहेको छ। पहिलो चीनी कम्युनिष्ट पार्टीमा चलिरहेको भ्रष्टाचार विरोधी अभियान र दोस्रो 2028 को ताइवानी निर्वाचनको नतिजा कुर्ने बेइजिङको इच्छाका कारण हमला नहुने जनाइएको हो। तर चुनावमा नै जीडीपीले नै लगातार चौथो पटक जित आत पारे वा वर्तमान राष्ट्रपतिलाई चिङते नै पूर्ण राष्ट्रपति बने बेइजिङले बल प्रयोग गर्ने सम्भावना बढ़ने उनीहरूले बताएका छन्। अब खेल समाचार। नेपालले बंगलादेशमा नोभेम्बरको 4 देखि 17 गतेसम्म आयोजना हुने 15 संस्करणको साफ च्याम्पियनशीप गुमाउने भएको छ। दक्षिण एसियाली फुटबल महासंघ साफले दिएको डेडलाइनमा पनि निलम्बन फुगुवा नभएका कारणले नेपालले इतिहासमा पहिलो पटक साफ च्याम्पियनशीप गुमाउने निश्चित भएको हो। 33 वर्षको साफ इतिहासमा पहिलो पटक नेपाल सहभागी नहुने निश्चित भएको छ। अखिल नेपाल फुटबल संघ एन्फामाथि तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले 10 असारमा अनिश्चितकालका लागि निलम्बन गरेको हो। दक्षिण एसियाली फुटबल महासंघले यसअगाडि 30 सेप्टेम्बरसम्म निलम्बन फुकुवा भए नेपाललाई समेट्ने गरेर खेल तालिका सार्वजनिक गरेको थियो। तर तोकिएको समय सीमामा निलम्बन फुकुवा नभएसँगै नेपालले खेल गुमाउन लागेको हो। यसपटक साफमा 6 देश सहभागी हुने भएका छन्। जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरूष क्रिकेटमा स्वर्ण पदकका लागि भारत र पाकिस्तान खेल्ने भएका छन्। निसिनमा रहेको करुगी स्पोर्टस पार्कमा आज भएको सेमी फाइनलमा पाकिस्तानले बंगलादेशलाई 6 विकेटले र भारतले श्रीलंकालाई 124 रनले पराजित गर्दै फाइनलको भेट पक्का गरेको छ। स्वर्ण पदकका लागि भारत र पाकिस्तान बीचको फाइनल खेल पर्सी शनिबार हुनेछ। एसियाली खेलकुदमा क्रिकेटको स्वर्ण पदकका लागि दुई एसियाली शक्तिबीचको खेललाई विशेष महत्वको साथ हेरिएको छ। यस्तै सेमी फाइनलमा पराजित भएको बंगलादेश र श्रीलंकाले काँस्य पदकका लागि शनिबार नै खेल्ने भएको छ। भारतीय क्रिकेटर वैभव सूर्यवंशी अमेरिकाको न्यूयोर्क शहरबाट प्रकाशित हुने विश्व प्रसिद्ध समाचार पत्रिका टाइम म्यागजिनको टाइम 100 नेक्स्ट सूचीमा पर्नु भएको छ। टाइम म्यागजिनले वर्षेनी यस सूचीमा भविष्यको स्वरूप निर्माण गरिरहेका उदयमान प्रतिभालाई समेट्ने गरेको छ। 15 वर्षका सूर्यवंशी यस प्रतिष्ठित सूचीमा समावेश हुने एकमात्र भारतीय खेलाड़ी बन्नुभएको छ। उहाँ यस सूचीमा स्थान बनाउने 7 जना खेलाड़ी मध्ये एक रहनु भएको छ। सन् 2024 12 वर्षको उमेरमा बिहारका लागि रणजी ट्रफी प्रतियोगिता मार्फत प्रथम श्रेणीको क्रिकेटमा डेब्यू गरिएता वैभव सूर्यवंशीको चर्चा र लोकप्रियता तीव्र गतिमा बढ़ेको छ। त्यसको केही समय पछाडि नै सन् 2025 आईपीएल टोली राजस्थान रोयल्सले उहाँलाई 1 करोड़ भारतीय रूपैयाँमा अनुबन्धन गरेको थियो। आईपीएल 2026 ओरेन्ज क्याप समेत जित्नु भएको उहाँ त्यही वर्षको जुलाईमा इंग्ल्याण्डसँगको तेस्रो T20 अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गर्नुभएको थियो। उहाँ भारतका लागि खेल्ने अहिलेसम्मकै सबैभन्दा कान्छा खेलाड़ी बन्नुभएको छ। हामी यिनै खबरहरू सँगसँगै ढोरबाराही हाइलाइट्सको अन्तमा आएका छौं। विदा हुनु पूर्व आजका मुख्य समाचारहरू फेरि एकपटक सुन्नुहोस्। संघीय संसदको दुईवटै सदनको चालू अधिवेशन भोलि मध्यरातीदेखि अन्त्य हुने। सरकारद्वारा बहुप्रतीक्षित संघीय निजामती सेवा विधेयक 2083 संघीय संसद सचिवालयमा दर्ता। कांग्रेसको महादेवको क्षेत्रीय सभापतिमा जीत। राज राणा चयन। महाधिवेशन प्रतिनिधिमा स्थापित नेताहरूकै वर्चस्व। प्रदेश सभापतिमा माधव भजवाई र रामकृष्ण राणा निर्वाचित। फ्रिज सफा गर्दा करेन्ट लागेर स्याङ्जामा 1 महिलाको मृत्यु। पोखराको फिर्के क्षेत्रमा सरकारी र सार्वजनिक जमिनमा बनेको घर टहरा हटाउन फेरि डोजर चलाउन शुरू। इरानसँगको शान्ति सम्झौता वा सैन्य कार्यवाही दुवै विकल्प खुल्ला रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई। चाँडै युद्ध हुन सक्ने दावी। नेपालको 15 संस्करणको साफ च्याम्पियनशीप गुमाउने निश्चित। एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरूष क्रिकेटमा स्वर्ण पदकका लागि भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्ने। अवस्थानीय विविध खबरहरू सँगसँगै साँझ 7 बजेको ढोरबाराही हाइलाइट्स आजको लागि सकिएको छ। राति 10 बजे हामी थप विवरण सहितका समाचार लिएर फेरि उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
2: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन। अनुहार पनि थाकेको जस्तो देखिन्छ।
3: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
2: दीक्षा ब्युटी पार्लर रे?
3: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
2: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
3: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
2: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
3: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
2: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
3: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
2: एहा, थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यवसायिक तालिम समेत प्रदान गरिन्छ।
3: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहुँ। प्रोप्राइटर निशा लामा। सम्पर्क 97090334335।
4: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
5: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
4: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौंडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
5: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
6: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
7: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
6: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9846510950।
8: होइन, धुवामा के गरिराखेको छौ भने तिमी?
9: के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेछु नि।
8: तिमीलाई थाहा छैन र, बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको, एकदम ढुक्क छु म त।
9: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
8: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
10: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
11: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिट डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142034 र 9811756606।
12: सधैँभरि यही आउँदो असोज 17 गते तेस्रो शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा,
13: हरियो खड्का अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिसाने आउनु हुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँसीको एलर्जी, टन्सिलको संक्रमण, मुखभित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ।
6: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
14: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनोमली स्क्यान गरिनुका साथै ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
15: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौडा, सम्पर्क 0564142033
6: र 9678168887।
16: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
6: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
16: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
17: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित आएको ओम प्रोसन आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर भोज बहादुर सुनार,
7: मोबाइल 9800558537 र 9800665159।
18: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

छुम चिसो पनि बरफ विश्व दुखी बोले सबै नेपाल रहेछ फरक नै अरू भन्दा अनुपम छ मेरो साल ढाल पनि नआइछ मेरो सामुको खोलीको खाल पनि हिंसाले चाहिँ गर्दैछु छयालिस

बेलाउँदैन काट्न पनि त्यसैलाई भन्दैछु म जसले यस्तो व्यवहार गर्छ खुलेर बाँच्ने अधिकार हाम्रो नेपालमा छ मन थिएन कुरा गर्न यो मलाई जातको बारी अत्याचार गर्न थाल्यो पछि मनलाई भयो भारी।

मी बाउन मसे दमय राजा नै भए पनि मरेर के लान्दैन बन्दैनौ महान तिमी फाइभ स्टारमा जाँदैमा महान बन्नलाई पहिला हुनु पर्छ राम्रो मन नेपालीले नेपालीलाई दलित भन्दा दुख्छ मन को ठुलो

0: डरे पछि पर्नु नेपालीको छोरा हुँ म बाउको साथ पाएको भए कोसिस गर्थे तारा छुन याताउँछ बाउको मलाई एकासी आँखा रुन्छ बचाउन चाहन्छु म पुर्खाको इज्जत हुन्छ जात हाम्रो लुगा सिलाउने भनेर खबर सुन्छ दमैले लुगा सिलाएन भने सरकार नाङ्गै हुन्छ कसले भने तिमी ठुलो मात्रै सानो हँ कसले भने तिमी धनी मात्रै गरिब हँ कसले भने तिमी सफा मात्रै पोरी हँ कसले भने तिमी बाहुन मात्रै दमैय कसले भने तिमी ठुलो मात्रै सानो हँ कसले भने तिमी धनी मात्रै गरिब हँ कसले भने तिमी सफा मात्रै पोरी हँ कसले भने तिमी बाहुन मात्रै दमैय
1: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोद पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
2: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुङमाया पुन,
2: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
1: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
2: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेर्चन,
1: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
2: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
1: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
2: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
1: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
2: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
1: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
3: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
4: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू फोन 01 6590162 5901063।

0: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गियरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
3: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
4: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445।
5: तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
6: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
5: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
7: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहुँ। प्रोपाइटर रमेश भुजेल। फोन 9855432475 र 9801132475।
8: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
9: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
8: ओके, लेट्स डन।
9: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
8: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
9: प्रोपाइटर गोविन्द सिग्देल। फोन 9855428543 र 9417000787।
10: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
11: साँच्चै मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
10: कहाँ बनाए छन्द्रो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
11: हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
10: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमनी स्कूल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
12: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो, भिडियो, नम्बर सबै यसमै थियो, 81 बिग्रियो।
13: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सप नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
12: अनि बन्छ त दाई?
13: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
14: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बसविसौनीको ठिक पारिपट्टि,
15: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
14: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
15: प्रोपाइटर राजन पौडेल, मोबाइल 9855062929।
12: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी नगरपालिका 4, दुलेगौडा। नोट: साधारण सभामा सहभागी हुने शेष सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध: उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4, दुलेगौडा, तनहु। एपी स्टोर दुलेगौडा सृजना चोक बनकेवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
16: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुफत मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
12: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
16: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
12: फोन नम्बर 0625414321,
16: मोबाइल 9805678634 र 9701107090।
17: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
18: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
17: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्। मल पनि साह्रै राम्रो रहेछ।
19: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
17: ए हो र, हस् दाई, म आजै जान्छु।
16: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
20: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल, गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9556062891।
21: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
17: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
21: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
22: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
23: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
20: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0656905065, मोबाइल 9816634372।
24: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
21: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
24: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
21: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
25: स्टुडियो अहिले रातिको 8 बज्यो।
0: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165 95301।

0: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
1: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
0: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
2: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
3: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
5: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136
6: आज पनि भाट डढायो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
7: यी बुढा कुरै नबुझिको नै त्यस्तै फर्किने के खाना बनाउनेको व्यथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करारा मात्रै भो
6: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
7: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे हो त्यही जाने हो
8: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
9: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856063507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817
10: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही असोज 17 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल
11: पोखराका हार्जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर विजय परियार
12: वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
13: छाला यौन कुष्ठ रोग एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जे महर्जन
14: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा
15: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक
16: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ
17: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्डर साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला
8: तनहु सेवा अस्पताल दुलेगौडा फोन 0065414377 मोबाइल 9856043
4: के कम्मर दुखाई घोडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
5: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
4: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
5: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
4: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
5: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
4: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
5: दुखाईबाट मुक्ति सक्रिय जीवनको सुरुवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
4: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644
18: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
19: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
20: मैडम, धूम्रपान भनेको के हो?
19: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
20: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
19: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षे नै 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
20: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
19: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
21: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
22: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
23: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1 लाख सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1 लाख बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
22: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10 लाख सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
23: सेवा लिने क्रममा चाहिने जानकारी
22: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
23: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
22: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
23: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-778।
24: ₹103.8 अन्तर्मनको आवाज।

0: बीबीसी नेपाली सेवाको साँझपखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा संसद अधिवेशन अन्त्य हुँदै गर्दा विपक्षीको निशानामा सरकार, प्रधानमन्त्रीलाई उत्तरदायी बन्न सुझाव।
1: सबै परम्परा तोड्छु र भत्काउँछु भनेर अगाडि बढ्दा आफैलाई कहीँ कतै बुमर्याङमा पार्ने अवस्था सिर्जना पनि आफैले नबनाउनुहोस्, त्यो हाम्रो सुझाव पनि हो।
0: भोलिबाट अन्त्य हुन लागेको अधिवेशन समग्रमा कति प्रभावकारी रह्यो?
2: विगतमा जसरी प्रश्न र प्रस्तावमा अलिकति संसद सजग हुन्थ्यो, त्यो खालको सजगता चाहिँ पाइएन।
0: पत्रकार हरिबहादुर थापासँगको कुराकानी र फ्लाई दुबई विमान प्रकरणमा इरानको सम्भावित संलग्नताबारे अहिले नै केही भन्न नसकिने नेतन्याहुको भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिङ र दाहालबाट सुन्नुहोस्। संयुक्त राष्ट्रसंघको मानवाधिकार निकायका प्रमुखले दुईवटा घातक सुई दिँदा पनि बाँच्न सफल भएकी एक महिलालाई पुनः मृत्युदण्ड दिने प्रयास नगर्न संयुक्त राज्य अमेरिकाको टेनेसी राज्यलाई आग्रह गरेका छन्। भोल्कर टर्कले मृत्युदण्ड दिने असफल प्रयासले निम्त्याएको शारीरिक र मानसिक पीड़ा अत्यन्त निन्दनीय र क्रूर रहेको बताए। हत्याको अभियोगमा 30 वर्ष अघि दोषी ठहर गरिएकी क्रिस्टा पाइकलाई अस्पताल लगिएको छ, तर उनको अवस्थाबारे केही भनिएको छैन। टेनेसीका गवर्नरले यसै वर्षको अन्त्यका लागि निर्धारण गरिएका सबै मृत्युदण्डलाई अस्थायी रूपमा स्थगन गरिएको घोषणा गर्दै घटनाको पूर्ण अनुसन्धानका लागि आदेश दिएका छन्। दुबईबाट इजरायलतर्फ उड़ान भरिरहेको विमान एकजना सहचालकले दुर्घटना गराउने प्रयास गरेको भनिएको घटनाबारे यूएईले औपचारिक अनुसन्धान थालेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले संदिग्धलाई यूएई लगिने र अनुसन्धानमा इजरायल पनि सहभागी हुन पाउने विश्वास व्यक्त गरेका छन्। नेतन्याहुले अहिले नै इरानको संलग्नता रहेको कुनै संकेत रहे या नरहेको टिप्पणी गर्नु हतारो हुने बताएका छन्। इजरायलका राष्ट्रपति आइजाक हेर्ट्सोगले बीबीसीसँग भने, ककपिटको ढोका खुला थियो किनभने साहसी भारतीय पाइलट आफूलाई धारिलो हतियार प्रहार गर्ने सह पाइलटसँग लड़िरहेका थिए। सह पाइलट विमान खसाल्न चाहन्थे। एक मिनटमै विमान नाटकीय रूपमा धेरै तल खसेको थियो। इजरायलीहरूले दौड़िएर आतंकवादीलाई बाहिर निकाले, उसको हात बाँधे, पाइलटलाई पनि बाहिर निकाले र उनको हेरविचार गरे। यो मिलेर परिस्थिति अनुसार चल्न सक्ने व्यक्तिहरूले गरेको गजबको साहसिक काम हो, इजरायली राष्ट्रपतिको भनाई। दोषी ठहर नभई लगभग 9 वर्ष थुनामा राखिएका एकजना ब्रिटिश सिख अभियानकर्तालाई भारत स्थित एउटा जेलबाट रिहा गरिएको छ। स्कटल्याण्डका जगतार सिंह जोहाललाई भारतमा उनको विवाह भएको केही साता लगतै कथित आतंकवादी कसूरसँग जोडेर सन् 2017 पक्राउ गरिएको थियो। धार्मिक र राजनीतिक व्यक्तिहरूको श्रृंखलाबद्ध हत्यामा उनको भूमिका रहेको भारतीय अधिकारीहरूले आरोप लगाए पनि उनले त्यसलाई अस्वीकार गर्दै आएका थिए। बुडापेस्टले 10 रूसी कूटनीतिज्ञलाई देश छाड्ने आदेश दिएको एक महिनापछि मस्कोले केही हंगेरीका कूटनीतिज्ञहरूलाई निष्कासन गर्दैछ। त्यसलाई जवाफमा चालिएको कदम भन्दै रूसी विदेश मन्त्रालयले हंगेरीका मस्को, सेन्ट पिटर्सबर्ग र कजान स्थित मिशनका स्टाफहरूले 2 हप्ताभित्र देश छाड्नुपर्ने उल्लेख गरेको छ, तर तनाव चर्काउने पक्षमा नरहेको हंगेरीले बताएको छ। र अफगानिस्तान स्थित राष्ट्रसंघ मिशनले कुनार र हेलमन्ड प्रान्तमा गरिएका हवाई हमलामा कम्तीमा 10 गैर सैनिक मारिएको र त्यसमा अधिकांश बालबालिका रहेको जनाएको छ। पाकिस्तानले आफ्ना सुरक्षा निकायले गरेको हवाई हमलामा कम्तीमा 22 विद्रोही मारिएका र हतियारहरू नष्ट भएको जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। संसदका दुवै सदनको चालू अधिवेशन अन्त्य हुँदै गर्दा प्रतिपक्षी दलका सांसदहरूले सरकारको शासनशैली र संसदप्रतिको जवाफदेहिताप्रति चर्को असन्तुष्टि जनाएका छन्। प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठकहरूमा विपक्षी सांसदहरूले सरकारका कतिपय काम कार्यवाहीबारे प्रश्न गर्दै संसदलाई पर्याप्त जानकारी दिनुपर्ने र उठेका सवालप्रति थप जवाफदेही हुनुपर्ने माग गरेका हुन्। दुवै सदनका चालू अधिवेशन भोलि मध्यरातीबाट अन्त्य हुँदैछ। सरकारका विभिन्न मन्त्रीहरूले संसदमा उठेका प्रश्नहरूको जवाफ दिने गरेका देखिए पनि प्रधानमन्त्री वालेन्द्र शाहको न्यून उपस्थितिलाई लिएर भने चालू अधिवेशनका बैठकहरूमा प्रश्न उठ्दै आएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्ने क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संसदप्रति प्रधानमन्त्रीको व्यवहारप्रति तीव्र असन्तुष्टि व्यक्त गरे। उनले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जानु अघि र फर्किएपछि प्रधानमन्त्रीले संसदलाई त्यसबारे कुनै जानकारी नगराएकोमा विमति जनाए।
1: संसदलाई जानकारी दिएर महासभामा उपस्थित भनेको परम्परा मात्रै होइन, आफैले उठाउने विषयवस्तुहरूको संसदीय वैधता पनि हो। यसरी नै संसदीय जवाबदेहिता र अन्तर्राष्ट्रिय कूटनीतिक जिम्मेवारी बीच सन्तुलन कायम गरिन्छ। महासभाबाट फर्केर आइसके पछाडि त्यहाँ भएका गरिएका गतिविधिहरू संसदलाई जानकारी गराइएको भए राम्रै हुन्थ्यो, तर त्यस्तो पनि भएन। सबै परम्परा तोड्छु र भत्काउँछु भनेर अगाडि बढ्दा आफैलाई कहीँ कतै बुमर्याङमा पार्ने अवस्था सिर्जना पनि आफैले नबनाउनुहोस्।
0: आङदेम्बेले शाह नेतृत्वको सरकारको छ महिने कार्यकाल उत्साहजनक हुन नसकेको टिप्पणी पनि गरे। स्पष्ट जनादेश पाए पनि सरकारले अपेक्षित शासकीय कौशल प्रदर्शन गर्न नसकेको उनको भनाई थियो। राष्ट्रिय सभामा पनि सरकारका विभिन्न निर्णय र काम कार्यवाहीहरूबारे प्रश्न उठेका छन्। नेकपा एमालेकी रामकुमारी झाँक्रीले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नियन्त्रणमा लिएको घटनाबारे सरकारले संसदलाई जवाफ दिनुपर्ने बताइन्।
4: न कुनै आधार छ, न कुनै कारण छ, न कुनै जवाफदेहिता छ। त्यो भनेको के हो भने राज्यका तीनटा अङ्ग मध्ये एक्जिक्युटिभसँग भएको असीमित पावरलाई जुडिसियरी र व्यवस्थापिका दुईटै राज्यका अङ्गमाथि चाहिँ अप्रत्यक्ष यो प्रहारको तरिका हो कि सम्माननीय अध्यक्ष महोदय मार्फत यो सरकारलाई प्रधानमन्त्री र गृहमन्त्रीलाई नै कठघारामा उभाएर यसको बारेमा प्रश्न सोध्नुपर्छ, आउने सेसनमा भए पनि सोध्नुपर्छ भन्ने चाहन्छु।
0: संसदप्रति सरकारको दृष्टिकोणलाई लिएर प्रश्न उठिरहेका बेला सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले भने प्रधानमन्त्रीको बचाउ गर्दै आएका छन्। प्रधानमन्त्री शाह भाषणभन्दा सरकारको काम र त्यसको परिणाममा केन्द्रित रहेका उनीहरूको तर्क रहने गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको चालू अधिवेशन भोलि मध्यरातीबाट अन्त्य हुने सूचना जारी गरिसकेका छन्। यो अधिवेशनबाट कुल 11 विधेयक पारित भएको संसद सचिवालयले जनाएको छ। यसै सन्दर्भमा हामीले संसदीय मामिलाका जानकार पत्रकार हरिबहादुर थापालाई टेलिफोन सम्पर्क गरी शुरूमा संसदको चालू अधिवेशनको काम कार्यवाही समग्रमा कस्तो रह्यो भनेर सोधेका छौं।
2: सबैभन्दा जटिल प्रश्न भनेको चाहिँ प्रधानमन्त्री र मन्त्रीहरूले संसदप्रति चाहिँ अलिकति उपेक्षा गरेका देखिन्छ। प्रधानमन्त्री र मन्त्रीहरूले संसदलाई जसरी विश्वासमा लिएर अगाडि बढ्नु पर्थ्यो, हरेक कुराको जानकारी संसदमा गराउनु पर्थ्यो, त्यो प्रचलन चाहिँ एकदम नाजुक अवस्था जस्तो देखिन्छ यसपालि। तर सांसदहरूमा चाहिँ जस्तो कतिपय विषयहरूमा छलफल गर्ने उत्साह चाहिँ देखिन्छ। जस्तो सैद्धान्तिक विषयहरू आउँदाखेरि विधेयकमा पनि अलिकति सैद्धान्तिक बहस गर्न चाहिँ रुचाएको देखिन्छ। अर्को एकदम कमजोरी भनेको प्रश्न र प्रस्तावको हकमा चाहिँ संसदमा त्यति धेरै उत्साहजनक अवस्था देखिँदैन। विगतमा जसरी प्रश्न र प्रस्तावमा अलिकति संसद सजग हुन्थ्यो, त्यो खालको सजगता चाहिँ पाइएन।
5: त्यसको कारण के देख्नुहुन्छ?
2: एउटा चाहिँ सत्तारूढ दल धेरै ठुलो भएको हुन दुई तिहाई नजिक भएको कारणले गर्दा स्वाभाविक रूपमा सत्तारूढ दलले संसदमा प्रश्न पनि कम गर्छन्, किन प्रश्न गर्यो भने सरकारले उनीहरूलाई अलिकति फरक दृष्टिकोणले हेर्छ। कतिपय बेलामा सत्तारूढ सांसदहरूले मन्त्री हुने पदहरू पाउने लोभ हुन्छ, एउटा चाहिँ अब डर हुनसक्छ अथवा एउटा अनुभवको कमी पनि हुनसक्छ। भर्खर नै यहाँ छन् बिस्तारै सत्तारूढ दलमा अब अलिकति एउटा चाहिँ के देखिने सत्तारूढ दल हो, प्रधानमन्त्रीले चाहिँ जवाफ नदिएको कुरा सत्तारूढ दलबाट नै संसदमा नै उठेको हो, त्यसको चाहिँ त्यो सांसदहरूमा चाहिँ आक्रोश बढ्दै गएको चाहिँ देखिन्छ। अर्को चोटिबाट अलिकति फरक हुन्छ कि अर्को अधिवेशनमा चाहिँ अलिक परिपक्व जनतामा जे कुराहरू उनीहरूका प्रश्न छन् ती प्रश्न चाहिँ आउँदो अधिवेशनमा चाहिँ ल्याउँछन् कि भन्ने लाग्छ।
5: प्रतिपक्षीको भूमिका कस्तो देखियो?
2: प्रतिपक्षबाट पनि त्यति धेरै सशक्त भूमिका देखिएन। अब तपाईँ प्रतिपक्षतिर पनि धेरै अब नयाँ सांसद नै हुनुहुन्छ, उहाँहरूलाई पनि नयाँ भएको कारणले गर्दा उहाँहरू पनि सिक्दै हुनुहुन्छ होला। र अनि अर्को चाहिँ प्रतिपक्षतिर रहेका शीर्ष नेताहरू भनौँ जस्तो पुष्पकमल दाहाल, रामबहादुर बादल, यी पनि उपस्थितिहरू एकदम कम न्यून देखिन्छ। संसदमा चाहिँ जसरी त्यो उनीहरूले माहौलका लागि काम गर्नुपर्ने हो, विपक्षको पनि खास त्यसरी उत्साहित भएको चाहिँ पाइँदैन।
5: संसदप्रति जसरी उत्तरदायी जवाफदेही हुनु पर्थ्यो त्यो चाहिँ देखिएन भने त्यो चाहिँ व्यवस्था गरे हो वा खासै त्यो गर्नु नगर्नुको औचित्य छैन भने के हुन सक्छ?
2: प्रधानमन्त्रीले सुरुदेखि नै संवाद गर्न जनतासँग पनि त्यति रुचाएको देखिँदैन र संसदसँग नै संवाद गर्न चाहेको देखिँदैन। खालि प्रधानमन्त्री फेसबुक र सामाजिक सञ्जालमा मात्रै मोहित बढी हुनु भएको छ। अब अहिले प्रारम्भिक चरण छन्, प्रधानमन्त्री एकदम लोकप्रिय हुनुहुन्छ, त्यो कारणले कम प्रश्न उठ्दै गएको छ। तर बिस्तारै जुन मुलुकमा समस्याहरू बढ्दै गएका छन्, महँगीले चर्को रूप लिँदै गएको छ, प्रेसर बढ्दै गएपछि होली चाहिँ प्रधानमन्त्रीले जनतालाई विश्वासमा लिन्छु भनेर संसदमै बोल्दा पनि पत्याउन नसक्ने दिन पनि आउन सक्छ। जवाब दियो भने शङ्का कम हुन्छ, जब जवाब दिँदैन, जब प्रधानमन्त्री संवाद गर्दैन, त्यो चाहिँ शङ्का आशंकाको चाहिँ दायरा चाहिँ एकदम बाँकिँदै जान्छ। त्यस कारण शङ्का आशंका बढ्नु पूर्वै प्रधानमन्त्रीले सम्वाद नै आउनुपर्छ।
5: भनेपछि संसद गइराख्दा उनलाई नै फाइदा हुन्छ।
2: संसद त प्रधानमन्त्रीको लागि हरेक कुरा व्यक्त गर्ने अवसर हो। प्रधानमन्त्री राज्य संयन्त्रमा भएका सबै काम कारवाहीहरू पारदर्शी ढंगले औचित्य खुलाउँदै आम जनतालाई विश्वासमा लिने माध्यम भने संसदै हो। भोलि त त्यो इतिहास पनि हो। प्रधानमन्त्रीले संसदको रोस्टरमा गएर बोल्नु भनेको प्रधानमन्त्रीकै लागि हितकर हो। आम नागरिकले त उहाँले नदे प्रधानमन्त्री दिनु भएन भने अनेक तवरले चुहिएका सूचनाहरूबाट पनि आफ्नो एउटा मान्यता बनाउने ठाउँ हुन्छ। त्यो चुहिएका सूचनाबाट मान्यता बनाउनु भन्दा वास्तविक सूचना यो हुन् भनेर संसदको रोस्टरमा प्रधानमन्त्रीले भन्नुभयो भने उहाँकै लागि फाइदा हो।
0: उनी थिए पत्रकार हरिबहादुर थापा, साथी गनी अन्सारीसँग कुरा गर्दै। अब अर्को प्रसंग, भोटेकोशी बाढ़ीमा घरसँगै रोजगारी समेत गुमाएका कतिपयलाई अहिले जीविकोपार्जनको चिन्ता थपिएको पाइएको छ। होल्डिङ सेन्टरमा आश्रय लिइरहेका उनीहरूले गर्दै आएको काम समेत गुमेपछि आमदानीको स्रोत बन्द भएको बताएका हुन्। नुवाकोटबाट शक्ति माया तामाङको रिपोर्ट।
6: विनाशकारी बाढ़ी पहिले अप्पर त्रिशुली 216 जल विद्युत आयोजनामा काम गरी जीविकोपार्जन गर्दै आएका रसुवाको उत्तरगया गाउँपालिका मैलुङका कृष्ण बहादुर तामाङका अनुसार जल विद्युतमा काम गरेर परिवारको पालन पोषण, बालबालिकाको शिक्षादेखि सबै धानेको थियो। तर विनाशकारी बाढ़ीले कार्यस्थलमा क्षति पुर्याएसँगै काम विहीन हुँदा आमदानी टुटेको उनले बताए।
7: न घर हुने, न जमिन हुने, घर भएको ठाउँमै खोला छ। पहिला बहुत काम गर्दाखेरि कमाएर बसेको थियो, कमाइ समय केही छैन। अब कहाँ कमाउने, बस्ने ठाउँ पनि छैन। हाम्रो बच्चाहरूलाई कसरी पढाउने, हामीलाई चाहिँ पीर चिन्ता छ। रोजगारीहरू पाए भने हुन्थ्यो हामीलाई चाहिँ।
6: त्यस्तै त्यही जल विद्युत आयोजनामा काम गर्दै आएका तुलु तामाङलाई आगामी दिन कसरी चलाउने भन्ने चिन्ताले सताउँछ।
8: बाढी आउनु भन्दा पहिले त ठिकै चलिरहेको थियो, र अहिले चाहिँ हामीलाई धेरै समस्या छ। यो रात भने धेरै साथै त आउँदैन, यो पछि पछि हामी के गर्ने, कसरी कमाउने, कसरी चलाउने, सबैजना
6: विदुर नगरपालिका वडा नम्बर 1 ढुङ्गेमा फर्निचर व्यवसाय गर्दै आएका रामबाबु श्रेष्ठलाई पनि उस्तै पीड़ा छ।
9: त्यो भए भरको अब काम गर्ने औजारहरू सबै बाढ़ीले लग्यो। कहाँ गएर के गरेर कसरी जीवन चलाउने, के गर्ने, अलिकति सामान मात्रै पाए पनि धेरै हामीलाई रात हुन्थ्यो काम गर्ने औजार सौजार यताउति।
6: विनाशकारी बाढ़ीले पुर्याएका क्षतिको विवरण संकलन गरी छिटै सुरक्षित स्थानमा पुनस्थापनासँगै जीविकोपार्जन कार्यहरूमा सामेल गर्न श्रमिकहरूले माग गरेका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। यो साताबाट हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौ। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले दुबईबाट तेल अविव जाने क्रममा पाइलटलाई सहपाइलटले धारिलो हतियार प्रहार गरी विमानलाई नियन्त्रणमा लिने प्रयास गरेको घटनामा इरान संलग्न थियो या थिएन अहिले नै भन्न हतारो हुने बताएका छन्। फ्लाई दुबईको उक्त विमान उड़ान थालेको 2 घण्टापछि 17,000 फीट तल खसेको थियो। यात्रु र चालकहरूले हमलाकारीलाई काबूमा लिएपछि विमानलाई सुरक्षित अवतरण गराइएको थियो। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
3: धारिलो हतियार प्रहार गरिएका पाइलट क्याप्टेन स्मिथ मचार रहेको र उनी भारतीय नागरिक रहेको अधिकारीहरूले बताएका छन्। अस्पतालमा उपचार गराइरहेका उनको अवस्था स्थिर रहेको जनाइएको छ। इजरायली प्रधानमन्त्रीले ती पाइलटलाई वास्तविक नायकको संज्ञा दिएका छन्। साउदी अरेबियामा पक्राउ गरिएका संदिग्ध हमलाकारीलाई संयुक्त अरब एमिरेट्स हस्तान्तरण गरिने अपेक्षा गरिएको नेतान्याहुले फक्स न्यूजलाई बताएका छन्। उनलाई उक्त घटनामा इरानको संलग्नताको कुनै संकेत देखिएको थियो भन्ने प्रश्न गरिएको थियो। अहिले नै जवाब दिनु हतारो हुने बताएका नेतान्याहुले पक्राउ पाइलटमाथि साउदी अरेबियाले अनुसन्धान गरिरहेको बताए। युएईका प्रमुख अभियोजकले बिहिबार अनुसन्धान थालिएको बताउँदै सो घटनासँग कुनै आतंकवादी गतिविधिको सम्बन्ध रहे या नरहेको पनि जाँच गरिने बताएका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई भने बिदा दिनुहोस्। नमस्कार।
10: 103.8 अन्तर्मनको आवाज
11: स्टेशन 1 स्टुडियो सन्चेत
12: अहिले रातिको 9 बज्यो
11: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160 95301
13: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा। नोट: साधारण सभामा सहभागी हुने शेष सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध: उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौडा तनहु।
14: बडा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083
13: मिति यही असोज 12 गते देखि 22 गते सम्म
14: तनहु जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
13: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तरी खेल मैदान
14: महोत्सवका मुख्य आकर्षणहरू
13: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति
14: बालुद्यान एवं रमाइलो मेला
13: दशैं तिहार सस्तो बजार
14: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
13: स्थानीय कला संस्कृतिको प्रदर्शनी
14: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
13: साथमा लाइभ कन्सर्ट
14: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ
15: हेलो बा
16: कति बन्यो घर अनि ढलान भयो त
17: अँ बाबु ढलान त भयो अब घरभित्रको काम गर्नु पर्नेछ सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि
16: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
17: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन् म पनि त्यही जाने हो
18: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
14: सरसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
18: प्रोपाइटर राम भुजेल सम्पर्क 98191506630 र 97476680681
19: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए नयाँ युग सँगै नयाँ प्रविधि कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ ग्लुकोड लेन्स हाइपोड लेन्स प्रोग्रेसिभ लेन्स क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस् स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक बन्केवा चोक दुलेगौडा प्रोपाइटर पासा राजु मोबाइल 98063 13195 र 98467
15: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
4: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाटा, सीपीभीसी, पीवीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9856078302 र 9864608302।
20: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
21: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
20: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
21: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
22: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
23: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौडा।
22: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033998 र 9465610950।
24: एक सय 103.8 अन्तर्मनको आवाज।

0: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
1: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
0: दीक्षा ब्युटी पार्लर रे?
1: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
0: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
1: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई चुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
0: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
1: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
0: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
1: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
0: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
1: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोपाइटर निशा लामा, सम्पर्क 97090 34335।
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक,
1: यस धुलेगोडा पोलिक्लिनिकमा यही असोज 17 गते शनिबार वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
2: वरिष्ठ हाड जोड्ने, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
1: छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
2: नसा तथा मन रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
1: र वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य। बिरामीहरूको उपचार र परामर्शका लागि आउनुहुने भएकाले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
2: यस दुलेगौडा पोलिक्लिनिकमा नाक, कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
3: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
4: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0564141129 र 98560133।
3: नसा तथा मानसिक रोगका बिरामीहरूलाई खुसीको खबर।
2: लामो समयदेखि नसा तथा मानसिक रोगबाट पीड़ित बिरामीहरूलाई परामर्श र उपचार गर्न यही असोज 17 गते तेस्रो शनिबार नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुन्दर राणा भात दुलेगौडा स्थित गण्डकी मेडिकल हलमा आउँदै हुनुहुन्छ। सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
3: उपचार हुने रोग एवं समस्याहरू: निराश हुने, मन आतिने, स्मरण शक्ति कम हुँदै जाने, व्यवहारमा परिवर्तन आउने, हुँदै नभएको कुरा सुन्ने र देख्ने समस्या भएका बिरामी,
2: छारे रोग, टाउको दुखी रहने, हात खुट्टा झमझमाउने एवं पोल्ने समस्याबाट पीड़ित बिरामी,
3: रक्सी, गाजा, चुरोट जस्ता मद्यपान र धूम्रपानको लतबाट समस्या उत्पन्न भएका बिरामीहरूले बेलैमा उपचार गराई स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
2: सम्पर्क गण्डकी मेडिकल हल, शुक्ला गण्डकी 4 दुलेगौडा, माछा पुस्र बैंकको ठिक पारिपट्टि।
3: सम्पर्क 0965903669, मोबाइल 98402869।
5: मोबाइल मोबाइल मोबाइल भन्ने बित्तिकै हुन्छ, विदेशबाट भाइ आउँदैछ भनौला नि एउटा ल्याइदे भनेर।
6: नरिसाउनुहोस् न, जब मोबाइलको लागि विदेश केही बाटो हेर्नु पर्छ र।
7: सुन्नुहोस् न, दुलेगौडामा छ नि हाम्रो मोबाइल पसल,
6: जस्तो खोज्यो त्यस्तै, जतिको खोज्यो त्यतिको पाइदो रहेछ क्या।
2: हो, सामसुङ, रेडमी, भिभो, रियलमी, नोकिया र ओप्पो कम्पनीका मोबाइल फोनहरू किन्न, मरमत गर्न र एसोसरिजका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
6: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि।
2: हाम्रो मोबाइल पसल दुलेगौंडा सांग्रीला बैंकको ठ्याक्कै पारिपट्टि कृति फोटो सँगै प्रोपाइटर सन्तोष श्रेष्ठ फोन 9856596 र 9701556996
8: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुस् हो
9: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि
8: त्यसको चिन्ता लिनै पर्दैन नि खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि
9: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
8: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
2: होटल फ्यामिली एन्ड लज खैरनी टार बजार प्रोपाइटर अर्जुन सापकोटा मोबाइल 9876241 54674 र 9846243420 पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ
10: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्माया पुन
10: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
2: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
10: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेर्जन
2: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
10: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
2: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
10: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
2: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ डाक्टर सुस्मिता गुरुङ
10: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
2: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर
11: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
12: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 फोन 061-590-162-590-163
13: तपाई घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
14: हजुर टेबल भर्याङ स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
13: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
15: संसार ढुङ्गा कटिङ उद्योग शुक्लागञ्जकी 2 काछे पानी तनहु प्रोपाइटर रमेश भुजेल फोन 9856-32475 र 9801-32475
2: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलेटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
16: रामबहादुर परियार घारे शीतल बस्ती रु 15,055
2: शुक्ला गण्डकी पत्रकार मञ्च शुक्ला गण्डकी रु 10,100
16: हुमनाथ अधिकारी ढोरफिर्दी गणेश टोल रु 10,155
2: जमुना पौडेल पराजुली ढोरफिर्दी हाल अमेरिका रु 10,050
16: शिव अधिकारी ढोरफिर्दी ठोलढुङ्गा टोल रु 25,000
2: ऋषिराम पौडेल सेराबेसी रु 10,000
16: र समाया गुरुङ दिलेगौडा रु 55,555
2: दल बहादुर छेत्री मिनाम खानी रु 11,115
16: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी हिमाली टोल रु 30,111
2: कृष्ण बहादुर बसियल ढोरफिर्दी गणेश टोल रु 21,000
16: बाराही बचत तथा ऋण सहकारी संस्था ढोरफिर्दी उत्तम टोल रु 15,005
2: कोलावती वाग्ले ढोरफिर्दी हिमाली टोल रु 10,125
16: दिलबहादुर श्रेष्ठ दुलेगौडा रु 101,111
2: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी सेन्टर चोक रु 51,111
16: ऋषिराम महत ढोरफिर्दी हिमाली टोल रु 15,055
2: कृष्णराज घिमिरे दुलेगौडा रु 55,555
17: होइन है आरोसी आर्यालाई लिएर कता हिँड्यौ
18: हेर न आर्यन पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के कहाँ पाइन्छ कुन्नी
19: मलाई पनि बिहेको लागि गहना चाहिएको छ आजकल सुन भन्दा कम छैन हराएमा डर छैन ग्यारेन्टीको गहना नै चल्तीमा छ राम्रो डिजाइनको पाए
17: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो
18: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफुल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमिलमाला न्यापुसिक जापुसिक तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खेथैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ
17: सम्पर्क युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा प्रोपाइटर आरएन कुमार श्रेष्ठ मोबाइल 98241484 र 98141353005
20: ल न हो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
21: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र
20: यही युनाइटेड सप्लायर्समा छँदैछ नि बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
21: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
22: हजुर विवाहको कपडा स्तरीय कोट सुट पाइन्ट स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
23: सम्पर्क युनाइटेड सप्लायर्स धुलीगौडा हेल्प स्टोक प्रोपाइटर कृष्णराज पण्डित फोन 065414008
24: 103.8 अन्तर्मनको आवाज

0: ए सबिना, यस्तो हतारमा कता हो?
1: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
0: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही धुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
2: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, धुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846878528 र 9800281642।
3: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र धुलेगौडामा।
4: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
3: धुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
5: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
3: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
5: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
3: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
4: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकल को बीचमा धुलेगौडा।
6: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9846656999 छ।
1: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
7: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो, जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
1: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
7: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
8: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
9: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
4: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, धुलेगौडा भित्री बजार।
8: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
10: टिकुनी माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
11: यदि किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
10: हो र, कहाँ छ र त्यस्तो?
11: धुलेगौडामा छ, कालिका फ्यान्सी स्टोर।
4: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी, टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
12: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
4: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4, धुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
12: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9560-62028 र 9901479716।
4: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
1: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
0: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
1: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
5: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860-73-73-10 र 9862-61-55-507।
13: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
14: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
13: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
5: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिँदै आएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुना।
15: मोबाइल 9800-58-35-537 र 9800-66-15-899।
16: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
17: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
16: ओके, ल डन।
17: हजुर, सिक्तिल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
16: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
17: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855-28543 र 9847-00-787।
11: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
16: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
11: अनि बन्छ त दाई?
16: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
18: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि,
19: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
20: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
19: प्रोपाइटर राजन पौडेल, मोबाइल 9855-62029।

0: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलेटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
1: रामबहादुर परियार घारी शीतल बस्ती रु 15,055
0: शुक्ला गण्डकी पत्रकार मञ्च शुक्ला गण्डकी रु 10,100
1: हुमनाथ अधिकारी ढोरफिर्दी गणेश टोल रु 10,155
0: जमुना पौडेल पराजुली ढोरफिर्दी हाल अमेरिका रु 10,050
1: शिव अधिकारी ढोरफिर्दी ठुलढुङ्गा टोल रु 25,000
0: ऋषिराम पौडेल सेराबेसी रु 10,000
1: र समाया गुरुङ दिलेगौडा रु 55,555
0: दलबहादुर छेत्री मिनाम खानी रु 11,115
1: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी हिमाली टोल रु 30,111
0: कृष्ण बहादुर बसेल ढोरफिर्दी गणेश टोल रु 21,000
1: बाराही बचत तथा ऋण सहकारी संस्था ढोरफिर्दी उत्तम टोल रु 15,005
0: कलावती वाग्ले ढोरफिर्दी हिमाली टोल रु 10,125
1: दिलबहादुर श्रेष्ठ दुलेगौडा रु 101,111
0: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी सेन्टर चोक रु 51,111
1: ऋषिराम महत ढोरफिर्दी हिमाली टोल रु 15,055
0: कृष्णराज घिमिरे दुलेगौडा रु 55,555
2: यसैलेसको बुवा यसपालि अलिअलि गरगहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाछुन्जेल त हो नि मान सम्मान इज्जत बनेको
3: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छौ विश्वासतिर सुनचादी पसल खोजौला नि
2: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
4: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
5: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ
4: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौडा डोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9871160069 राजु विश्वकर्मा 9807162
6: 103.8 अन्तर्मनको आवाज
7: स्टुडियो
8: अहिले रात्रिको 10 बज्यो
9: टाइम चेक को साथमा बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
10: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार
11: ढोरबाराही हाइलाइट्सको साथमा
0: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
11: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304
12: नमस्कार रेडियो ढोरबाराही 103.8 मेगाहर्जको राति 10 बजेको ढोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np र हाम्रो पात्रो मोबाइल एप मार्फत विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस् नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत तनहु निर्वाचन क्षेत्र नम्बर 2 अधिवेशन सम्पन्न भएको छ अधिवेशनबाट क्षेत्रीय सभापतिमा जीतराज राणा निर्वाचित हुनुभएको छ निर्वाचनमा राणाले 721 मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी रसमाया गुरूङले 274 मत प्राप्त गर्नुभयो गुरूङले 447 मतसहित पराजित भएको निर्वाचन अधिकारी केशवराज पौडेलले जानकारी दिनुभएको छ यस्तै क्षेत्र नम्बर दुईबाट महाधिवेशन प्रतिनिधिमा खुल्लातर्फ जिल्ला सभापति समेत रहनुभएका जित प्रकाश आली, शुक्ला गण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डित, युवा नेता मिलना आली, चुनामणी खनाल, रिसिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठ, पूर्व सांसद एवं संविधान सभा सदस्य ध्रुव वाग्ले, इन्द्र बहादुर आली, शुक्ला गण्डकी नगरपालिकाका पूर्व मेयर किसान गुरूङ, मोहन गिरी र युवा नेता मनिष अर्याल चयन हुनुभएको छ। खुल्ला महिलातर्फ मायादेवी राणा, बिन्दु मल्ल ठकुरी आस्था, निर्जला अर्याल र बद्रिका भट्टराई चयन हुनुभएको छ। श्रमिकतर्फ संजीव कुमार पत्नी र पेशागततर्फ वरिष्ठ अधिवक्ता यदुनाथ खनाल चयन हुनुभएको छ भने 35 वर्ष मुनिको युवा महिलातर्फ एजिना महत तथा युवा खुल्लातर्फ अनुभव आले मगर र राजेश कुमार श्रेष्ठ महाधिवेशन प्रतिनिधिमा चयन बन्न सफल हुनुभएको छ। यस्तै प्रदेश निर्वाचन क्षेत्र कको सभापतिमा माधव भट्टराई र खको सभापतिमा रामकृष्ण राणा चयन हुनुभयो। यस्तै गरी दलित समुदायबाट डोलबहादुर सुनार, आदिवासी जनजाति महिलातर्फ गिनुमाया थापा, नरमाया आली र पम्पा कुमारी थापा चयन हुनुभएको छ। आदिवासी जनजाति खुल्लातर्फ मोहन कुमार श्रेष्ठ, श्रीराम आली र हीरा बहादुर थापा चयन हुनुभएको छ। खस आर्य महिलातर्फ मधुमाया पन्थी र खस आर्य खुल्लातर्फबाट रविचन्द्र पौडेल महाधिवेशन प्रतिनिधि बन्न सफल हुनुभएको छ। यस्तै अधिवेशनमा युवा नेताहरूको पनि आकर्षण देखिए तापनि महाधिवेशन प्रतिनिधिमा भने जिल्लामा स्थापित र चर्चामा रहेका नेताहरू नै बढ़ी चयन भएका छन्। गत 12 गतेदेखि शुरू भएको क्षेत्रीय अधिवेशन अन्तर्गतको अन्तिम मतगणनाको परिणाम बिहिबार आज बिहान सार्वजनिक भएको निर्वाचन अधिकृत केशवराज पौडेलले बताउनुभयो। स्याङ्जा प्रतिनिधि सभा क्षेत्र नम्बर एकको नेपाली कांग्रेस क्षेत्रीय कार्य समितिको सभापतिमा डोलराज पोखरेल डीआर निर्वाचित हुनुभएको छ। अन्तिम मतपरिणाम अनुसार पोखरेलले 830 मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी रामचन्द्र रेग्मीले 588 मत प्राप्त गर्नुभयो। यस क्षेत्रमा 1465 मत खसेको थियो। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत स्याङ्जा क्षेत्र नम्बर 2 रोकिएको मतदान असोजको 16 गते बिहान 8 बजेदेखि पुनः सञ्चालन हुने भएको छ। यस्तै स्याङ्जा जिल्ला निर्वाचन अधिकृत फडेन्द्र कोइरालाले सूचना जारी गर्दै असोजको 13 गते भएको मतदान पूर्ण रूपमा सम्पन्न हुन नसकेको र त्यस क्रममा 51% भन्दा धेरै मतदाताले मतदान गर्न नपाएको जानकारीको आधारमा पुनः मतदान गर्न लागि बताउनुभयो। फिर्की खोलाको खोला घरमा संरचना भत्काउन पोखरा महानगरपालिकाले यस अगाडि थालेको अभियानलाई आजबाट फेरि निरन्तरता दिएको छ। गत जेठमा संरचना भत्काउन आक्रमक बनेको महानगरपालिका कानूनी प्रक्रिया, पूर्ण नाबजाँच र वर्षातका कारणले रोकिएको थियो। तीन पटकसम्म पत्रचार गर्दा पनि अटेरी गरेपछि बाँकी संरचना भत्काउन शुरू गरिएको नगर प्रहरी निरीक्षक पुरूषोत्तम थापाले बताउनुभयो। 2080 सालको नाबजाँच प्रतिवेदनका आधारमा पहिचान गरिएका कुल 160 संरचना मध्ये यस अगाडि 104 अस्थायी तथा केही पक्की संरचना भत्काइएको थियो। यद्यपि खोलाको बहाव क्षेत्रभित्र पर्ने करिब 56 पक्की र संस्थागत संरचनाहरू भत्काउन बाँकी नै रहेको थियो। यसअगाडि भत्काइएका कतिपय घरमा मानिसहरूले बसोबास गर्न नछोडेको महानगरपालिकाले जनाएको छ। स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकामा घरको फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर एकजना महिलाको मृत्यु भएको छ। अर्जुन चौपारी गाउँपालिका 5 आरू चौर बस्ने 34 वर्षकी शान्ति सिगदेलको करेन्ट लागेर मृत्यु भएको हो। हिजो बिहान 8 बजेतिर घरमा रहेको फ्रिज सफा गर्ने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते हुनुभएकी सिगदेललाई तत्काल उपचारका लागि लगिएको थियो। उहाँलाई शुरूमा आदिखोला गाउँपालिका ओडा नम्बर 1 रहेको पञ्चमूल प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याइएको थियो। स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार केन्द्रपछि थप उपचारका लागि उनलाई पोखरा स्थित गण्डकी अस्पताल पठाइएको थियो। गण्डकी अस्पताल पोखरा ल्याउन साथ चिकित्सकले सिगदेललाई मृत घोषणा गरेको थियो। डाक्टरले दिउँसो 1:45 जाँदा उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। पोखरामा असोजको 24 गतेबाट 26 गतेसम्म 3 दिने दशैं फेस्ट 2083 आयोजना गरिने भएको छ। मिरर एन्टरटेनमेन्ट प्राली र B2D डान्स स्कूलको संयुक्त आयोजनामा अमरसिंह चोकमा दशैं फेस्ट आयोजना गर्न लागि हो। नेपाली मौलिक कला संगीत नृत्य र संस्कृतिको संरक्षण पुस्तान्तरण र प्रवर्धन भन्ने उद्देश्यले फेस्ट आयोजना गर्न लागि कार्यक्रमका संयोजक अमन तामाङले जानकारी दिनुभयो। फेस्टमा सांगीतिक प्रस्तुति नृत्य प्रतियोगिता र विभिन्न स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ। राजधानी विभागले पासपोर्टको बायोमेट्रिक सिस्टम संचालन गरिरहेको जर्मन कम्पनी मूलवर्डले आफूले पाउनुपर्ने भुक्तानीका लागि नेपाललाई ताकेता गरेको छ। नेपाली पासपोर्टको बायोमेट्रिक र पुस्तिका छपाईका लागि दुई जर्मन कम्पनीहरू मूलवर्ड र भेरिडोसको ठेक्का पाएका थिए। तीमध्ये अहिले भुक्तानीका लागि ताकेता गरिरहेको कम्पनी मूलवर्ड रहेको छ। कम्पनीले राजधानी विभागलाई 25 सेप्टेम्बर 2026 मेल पठाउँदै सेवा प्रदान गरे बापतको रकम भुक्तान गर्न आग्रह गरेको हो। नयाँ कम्पनीले 170,000 जनाको पर्सनल इन्फर्मेशन र बायोमेट्रिकको काम गरिसकेको छ। उसले सोही इमेलमा बकेउता रकम भुक्तानी नभएको खण्डमा सेवा अवरूद्ध गर्ने चेतावनी दिएको छ। त्यही पृष्ठभूमिमा बिहिबार एकाएक राजधानी विभागको राजधानीको अनलाइन प्रणाली अवरूद्ध भएको थियो। सर्भर अवरूद्ध भएपछि धेरैले अझ उक्त भुक्तानी विवादको कारण सेवा अवरूद्ध भएको हुन सक्ने आशंका गरेका थिए। वर्षाका कारणले बेनी जमसम कोरला सड़कको ठाउँ ठाउँमा सड़क अवरूद्ध हुँदा चीनबाट आयात भएका सामग्री बोकेको 150 भन्दा बढ़ी कन्टेनर कोरेला नाकामा थन्किएका छन्। लोमान्थाङ गाउँपालिका 4 नेचुङ भन्सारमा ती कन्टेनरहरू रोकिएर बसेका छन्। शनिबार रातिदेखि परेको भारी वर्षाका कारण बेनी जमसम कोरला सड़क खण्डको 46 स्थानमा बाढ़ी पहिरो र कटानले क्षति पुर्याएको छ, जसले कोरला नाकाबाट उनी निकासी तथा पैठारी व्यापार पूर्ण रूपमा प्रभावित बनेको छ। मोस्ताङ भन्सार कार्यालयका प्रमुख विद्युत चुनालका अनुसार कोरला नाकाबाट नेपाल भित्रिएका मालसामान राखिएका कन्टेनर भन्सार जाँचपाँच भइसके पछाडि सड़क अवरूद्ध हुँदा गन्तव्यतर्फ प्रस्थान गर्न नसकी रोकिएको जानकारी दिनुभएको छ। यता तातोपानी नाका र रसुवागढ़ी नाका पूर्ण रूपमा बन्द भएपछि एक मात्रै वैकल्पिक मार्ग बनेको कोरला नाका पनि वर्षाका कारण प्रभावित बनेको उहाँले जानकारी दिनुभयो। वर्षीय अधिवेशन अन्तर्गत प्रतिनिधि सभाको अन्तिम बैठक शुक्रबार भोलि बस्ने भएको छ। मन्त्री परिषदको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार मध्य रातदेखि लागू हुने गरेर संसद अधिवेशन अन्त्यको घोषणा गरिसक्नु भएको छ। बिहिबार आज बसेको प्रतिनिधि सभाको बैठकले 3 विधेयकलाई दफावर छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको छ। बैठकमा अर्थमन्त्री राजस्वी वागले 3 महत्वपूर्ण विधेयक कर्मचारी संचय कोष विधेयक 2083 लगानी नागरिक लगानी कोष विधेयक 2083 र भुक्तानी तथा फर्चुअट विधेयक 2083 दफावर छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनेर प्रस्ताव प्रस्तुत गर्नुभएको छ। प्रस्ताव बैठकमा सर्वसम्मत रूपमा स्वीकृत भएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले राष्ट्रिय प्राकृतिक स्रोत र वित्त आयोगको 8 वार्षिक प्रतिवेदन 2083 पेश गर्नुभएको छ। त्यस्तै गरी राज्य व्यवस्था तथा सुशासन समितिको सभापति अरि ढकालले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2083 सभामा पेश गर्नुभयो। शुक्ला गण्डकी युवा शक्ति र इलाका ट्राफिक प्रहरी कार्यालय बेलचौताराको सहकार्यमा असोजको 25 गति नगरपालिका परिसरमा स्लो टू ह्विलर रेस हुने भएको छ। महिला र पुरूषतर्फ छुट्टा छुट्टै प्रतिस्पर्धा हुने प्रतियोगिताका विजेताले 5,000 रूपियाँ पुरस्कार पाउनेछन्। सहभागिता शुल्क 150 रूपियाँ तोकिएको छ भने लाइसेन्स अनिवार्य गरिएको छ। दर्ता आजबाट नै खुल्ला गरिएको छ भने प्रतियोगिताको उद्देश्य ट्राफिक सचेतना बढ़ाउँदै दुर्घटना न्यूनीकरण गर्न रहेको आयोजकले जनाएको छ। मनाङको हिमलुङ हिमालमा गएको पहिरो हिम पहिरोमा परेर बेपत्ता भएका मध्ये आज 8 जनाको शव फेला परेको छ। बिहान 4 जनाको शव भेटिएकोमा दिउँसो फेरि 4 जनाको शव भेटिएको नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशनले सामाजिक सञ्जाल मार्फत जानकारी दिएको हो। यसअगाडि हिजोसम्म 7 जनाको शव भेटिएको थियो। अब हिमलुङ हिम पहिरोमा परेर ज्यान गुमाउनेको संख्या 15 जना पुगेको छ। एकजना अझै अरे गएका छन्। मनाङको नार्काभूमि गाउँपालिका 5 रहेको हिमलुङ हिमालको आधार शिविरमा असोजको 11 गते अर्थात गएको आइतबार बिहान हिम पहिरो आएको थियो। खोज तथा उद्धारका लागि 11 सदस्यीय उद्धार दक्ष टोली खटिरहेको छ। स्याङ्जा जिल्लाको भिरकोट स्थित छाङछाङदी मन्दिरको पाटीमा सुतिरहेको अवस्थामा बिहिबार आज एकजना वृद्ध मृत अवस्थामा फेला परेका छन्। वालिङ नगरपालिका वडा नम्बर 1 त्रियासी घर भएर विगत 15 दिनदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका 60 वर्षका दिलबहादुर माझी मृत अवस्थामा फेला परेका हुन्। उनी भिरकोट नगरपालिका वडा नम्बर 4 रहेको छाङछाङदी मन्दिरको पार्टीमा सुतिरहेको ठाउँमा दिउँसो 3 बजेतिर मृत भेटिएका थिए। स्थानीयले पार्टीमा माझीलाई मृत देखेपछि प्रहरीलाई खबर गरेका हुन्। घटनाको सूचना पाए लगतै वडा प्रहरी कार्यालय वालिङ स्याङ्जाबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरी टोलीले घटनास्थल पुगेर सरजमीन तथा मुचुल्का उठाउने लगायतका प्रारम्भिक कार्य पूरा गरेको छ। घटनास्थलको काम सकिए पछाडि दिउँसो 3:45 शवलाई शव परीक्षणका लागि पठाएको जनाइएको छ। यस्तै प्रहरीले शवलाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङ स्याङ्जामा पोस्टमार्टमका लागि पठाएको छ। मृतक माझी प्यारालाइसिसका बिरामी समेत रहेको पाइएको छ। विविध खबरहरू सँगसँगै राति 10 बजेको ढोर बाराही हाइलाइट सकिएको छ। भोलि बिहान 5:20 ढोर बाराही हाइलाइट्समा हाम्रो भेट हुनेछ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षसहित हाम्रो प्रसारण सेवामा खटिनुभएका सम्पूर्ण सहकर्मीहरूलाई र मलाई बिदा हुने आज्ञा दिनुहोस्। नमस्कार, शुभरात्रि।
7: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्।
12: हाम्रो भेट हुनेछ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षसहित हाम्रो प्रसारण सेवामा खटिनुभएका सम्पूर्ण सहकर्मीहरूलाई र मलाई बिदा हुने आज्ञा दिनुहोस्।

0: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
1: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ,
0: अहिले हतार छ पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याग र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602।
4: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
5: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
4: दीक्षा ब्युटी पार्लर रे?
5: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
4: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
5: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
4: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
5: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
4: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
5: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनु पर्छ नि।
4: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
5: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा। सम्पर्क 97090343335।
6: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा। नोट, साधारण सभामा सहभागी हुने शेष सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध, उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौडा तनहु।
7: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
8: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
7: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
9: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक,
10: यस धुलेगौडा पोलिक्लिनिकमा यही असोज 17 गते शनिबार वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
11: वरिष्ठ हाड जोड्ने, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
10: छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
11: नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
10: र वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य। बिरामीहरूको उपचार र परामर्शका लागि आउनुहुने भएकाले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
12: यस दुलेगौड़ा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
13: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
14: थप जानकारीको लागि सम्पर्क दुलेगौड़ा पोलिक्लिनिक प्राली, फोन 065414129 र 98560131053।
13: नशा तथा मानसिक रोगका बिरामीहरूलाई खुसीको खबर।
12: लामो समयदेखि नशा तथा मानसिक रोगबाट पीड़ित बिरामीहरूलाई परामर्श र उपचार गर्न यही असोज 17 गते तेस्रो शनिबार नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुन्दर राणा भार दुलेगौड़ा स्थित गण्डकी मेडिकल हलमा आउँदै हुनुहुन्छ। सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
13: उपचार हुने रोग एवं समस्याहरू: निराश हुने, मन आतिने, स्मरण शक्ति कम हुँदै जाने, व्यवहारमा परिवर्तन आउने, हुँदै नभएको कुरा सुन्ने र देख्ने समस्या भएका बिरामी,
12: छारे रोग, टाउको दुखी रहने, हात खुट्टा झमझमाउने एवं पोल्ने समस्याबाट पीड़ित बिरामी,
13: रक्सी, गाँजा, चुरोट जस्ता मद्यपान र धूम्रपानको लतबाट समस्या उत्पन्न भएका बिरामीहरूले बेलैमा उपचार गराई स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
12: सम्पर्क गण्डकी मेडिकल हल, शुक्ला गण्डकी 4 दुलेगौंडा, माछा पुष्प बैंकको ठिक पारिपट्टि।
13: सम्पर्क 0965903969, मोबाइल 9840829026।

0: 103.8 अन्तर्मन को आवाज।
1: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
2: धोरबाराही हाइलाइट्स को साथमा
3: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
2: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304।
4: नमस्कार अनि शुभ बिहानी। रेडियो धोरबाराही 103.8 मेगाहर्ज सँगै फेसबुक पेज वेबसाइट नेपाली पात्रो र हाम्रो पात्रोबाट एकैसाथ प्रसारण भइरहेको बिहान 5:20 बजेको धोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। आज मिति 2083 साल असोज महिनाको 16 गते शुक्रबार, नेपाल सम्मत 1146 असोज कृष्ण पक्षको षष्ठी तिथि। सन् 2026 अक्टोबर 2 तारीख आज विश्व अहिंसा दिवस मनाइँदै ढोरबाराही हाइलाइट्समा अब सुन्नुहोस् राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाका मुख्य समाचारहरू। संघीय संसदको दुईवटै सदनको चालू अधिवेशन आज शुक्रबार मध्य रातिदेखि अन्त्य हुने। विपद बारे अध्ययन गर्न राष्ट्रिय सभामा पनि संसदीय समिति गठन। सरकारद्वारा बहुप्रतीक्षित संघीय निजामती सेवा विधेयक 2083 संघीय संसद सचिवालयमा दर्ता। अनिवार्य अवकाशको उमेर 60 वर्ष प्रस्ताव, तर विधेयक लागू हुँदा भने 55-30 लागू हुने। भोटेकुशी त्रिशुली विपद सम्बन्धी संसदीय समितिको कार्यविधि पारित। तनहुँ दुईको क्षेत्रीय सभापतिमा जीतराज राणा चयन। महाधिवेशन प्रतिनिधिमा स्थापित नेताहरूकै वर्चस्व। प्रदेश सभापतिमा माधव भट्टराई र रामकृष्ण राणा निर्वाचित। सरकार ठीक दिशामा अगाडि बढ़न नसकेको नेकपाका संयोजक प्रचण्डको टिप्पणी। बढ़दो महँगी बारे सरकारले ध्यान नदिएको आरोप। सरकारलाई प्राप्त जनादेश मनपरी शासन गर्नका लागि नभई नागरिकको जीवन बदल्नका लागि भएको कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेङबेको भनाई। सरकारसँग शासकीय कौशलताको अभाव देखिएको आरोप। लोभ लालच र प्रलोभन देखाएर गरिने धर्मान्तरण रोक्न आन्दोलन आवश्यक रहेको जय नेपाल पार्टीका अध्यक्ष डाक्टर धवल शमशेर जबराको भनाई। धर्मान्तरण नरोकिए हिन्दूहरू अल्पमतमा पर्ने खतरा रहेको टिप्पणी। देश बनाउने उमेरमा विदेश र बुढेसकालमा फेरि नेपालमै फर्कनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने। तनहुँ दुईबाट निर्वाचित सांसद न्यौपानेको भनाई। प्रधानमन्त्रीको हस्तक्षेपपछि पनि मलेसियाको सिन्डिकेट सुल्झिएन। सूचीकृत एजेन्सीहरू मार्फत नै काम गर्नुपर्ने। मलेसियाली रोजगार कम्पनीहरूको सूचना जारी। दुर्गा प्रसादको रिहाईको माग गर्दै धनुषाको ढल्केबरमा प्रदर्शन। प्रसादको रिहाई नभएसम्म आफूहरूको आन्दोलन जारी रहने प्रदर्शनकारीहरूको भनाई।

0: सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीको अध्यागमन कार्यालय पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा। निजी क्षेत्रले पनि राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न पाउने, विशेष प्रसारण लाइनको शुल्कबारे भने छुट्टै निर्देशिका ल्याउने सरकारको तयारी। स्याङ्जा एकको नेपाली कांग्रेस क्षेत्रीय सभापतिमा डोल राज पोखरेल निर्वाचित, दुईमा रोकिएको मतदान आज 8 बजेबाट फेरि शुरू हुँदै। बेनी जोमसोङ कोरेला सड़कको ठाउँ ठाउँमा सड़क अवरूद्ध हुँदा चीनबाट आयात गरिएका सामग्री बोकेका 150 भन्दा धेरै कन्टेनर कोरेला नाकामा रोकिन बाध्य। फ्रिज सफा गर्दा करेन्ट लागेर स्याङ्जामा एकजना महिलाको मृत्यु। पोखराको फिर्के क्षेत्रमा सरकारी र सार्वजनिक जमिनमा बनेका घर टहरा हटाउन फेरि डोजर चलाउन शुरू। गत सेप्टेम्बर महिनामा हवाई मार्ग हुँदै 88,000 भन्दा धेरै विदेशी पर्यटक नेपाल भित्रिएको तथ्याङ्क सार्वजनिक। पर्यटक घट्ने चिन्ताका बीचमा आशाको संचार। पासपोर्टको रकम भुक्तानी गर्न नेपाललाई जर्मन कम्पनीको ताकेता। बकेउता रकम भुक्तानी नभएको खण्डमा सेवा अवरूद्ध पार्ने चेतावनी। बिहिबार दिउँसो राहदानीको अनलाइन प्रणाली पनि अवरूद्ध। नेपाल भारत सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न सहकार्यलाई थप प्रभावकारी बनाउने दुवै देशका सुरक्षा अधिकारीहरूको प्रतिबद्धता। पोखरामा असोजको 24 गतेबाट 26 गतेसम्म 3 दिने दशैं फेस्ट 2083 आयोजना हुने। ट्राफिक सचेतना बढ़ाउँदै दुर्घटना न्यूनीकरण गर्न दुलेगौड़ामा स्लो टू ह्वीलर रेस आयोजना गरिँदै। मनाङको हिमलुङ हिमालमा गएको हिमपहिरोमा परेर बेपत्ता भएका मध्ये 15 जनाको शव फेला। अझै पनि एकजना बेपत्ता। खोजी आज पनि जारी राखिने। कांग्रेसको महाधिवेशनमा कन्टेन्ट कम्पिटिशन। उत्कृष्ट भिडियोलाई 50,000 पुरस्कार घोषणा। नेपाली कांग्रेस देउवा समूहको ओडा अधिवेशन अन्तर्गत 3,191 ओडामा मतदान सम्पन्न। प्रहरी कार्यालयमा 19,355 बलात्कारको घटना दर्ता। बालिका अरू पीड़ितको संख्या वर्षेनि बढ़दै। दुग्ध विकास संस्थानको कार्य सम्पादनमा सुधार। किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण र वित्तीय अनुशासनमा सुधार गर्दै कार्य सम्पादनलाई प्रभावकारी बनाइँदै। ज्येष्ठ नागरिकको हक अधिकार संरक्षण गर्न सरकारलाई मानवाधिकार आयोगको आग्रह। अपाङ्गता भएका व्यक्तिका लागि व्यक्तिगत सहयोगी सेवा र सञ्चालन सम्बन्धी कार्यविधि तयार। सिंहदरबार वैद्यखानाको कार्ययोजना बनाउन कार्यदल गठन। कार्यदलले 3 महिनाभित्र समितिको विकासको खाका तयार गरेर काम अगाडि बढ़ाउनु पर्ने। बन्दीपुर अस्पतालमा स्वास्थ्य उपचार सेवा लिनेहरूको संख्या निरन्तर बढ़दै। वैशाखको 1 गतेबाट विद्यार्थी, कर्मचारी, गृहिणी, मजदूर र व्यवसायी लक्षित निशुल्क ओपीडी सेवा शुरू। देशैभरि 9,000 जनामा स्क्रब टाइफस संक्रमण पुष्टि। किर्नाले सार्ने स्क्रब टाइफस गाउँदेखि शहरसम्म नै फैलिँदै। कैलालीमा जातीय विभेद गरेको आरोपमा 3 जना शिक्षक पक्राउ। भैरहवामा 1 किलो सुनसहित महिला पक्राउ। फ्लाई दुबईको घटना। यूएईले आतंकवादी कोणबाट पनि अनुसन्धान गर्ने। फ्लाई दुबईको पाइलट स्मिथ मच्छरलाई विशिष्ट गुजरात गरिमा अवार्ड प्रदान गरिने। रसिया युक्रेन युद्धर प्रतिकूल मौसमका कारण विश्व बजारमा कृषि उपजको मूल्यमा सन् 2022 यताकै ठूलो वृद्धि। अफगानिस्तानमा पाकिस्तानी हवाई आक्रमण। 9 महिला तथा बालबालिकाको मृत्यु। स्विच हिम नदीमा 5.5% बरफ घटेको प्रमाण सार्वजनिक। उत्तर कोरियालाई वार्तामा फर्कन दक्षिण कोरियाका राष्ट्रपति लीको आह्वान। इराकबाट अमेरिका सेना फिर्ती नै इराकको ऐतिहासिक विजय भएको दावी। एआई सुरक्षाबारे एन्थ्रोपिक र ओपन एआईमाथि अनुसन्धान गरिने। जापानले स्थायी बसोबासको लागि अनुमति लिन चाहने विदेशीका लागि 20 गुणाले शुल्क बढ़ाउने श्रमको अभाव पूर्ति गर्न विदेशी कामदारहरूमाथि निर्भर हुनुपर्ने बाध्यता इरानसँग शान्ति सम्झौता वा सैन्य कार्यवाही दुवै विकल्प खुल्ला रहेको ट्रम्पको भनाई चाँडै नै युद्ध अन्त्य हुने दावी चीनले 2027 ताइवानमा हमला नगर्ने अमेरिकी अधिकारीहरूको निष्कर्ष भारतीय क्रिकेटर वैभव सूर्यवंशी विश्व प्रसिद्ध समाचार पत्रिका टाइम्स म्यागजिनको टाइम्स सहयोगको नेक्स्ट सूचीमा पर्न सफल क्रिकेट खेल कौशलका कारण विश्वभरि लोकप्रियता बढ्दो नेपालले 15 संस्करणको स्टाफ च्याम्पियनशीप गुमाउने निश्चित एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरूष क्रिकेटमा स्वर्ण पदकका लागि भारत र पाकिस्तान खेल्ने खबरहरू सँगसँगै आजका लागि धोरबार हाइलाइट सकिएको छ मुख्य समाचार समेटिएको समाचारमूलक यो सामग्री तपाईंलाई कस्तो लागिरहेको छ हामीलाई सल्लाह र सुझाव दिँदै गर्नुहोला 7 बजे विस्तृत समाचारहरू सहित हामी फेरि उपस्थित हुन्छौं समाचार कक्षका सम्पूर्ण सहकर्मीहरू सहित अशोक विश्वकर्मा विदा हुने आज्ञा चाहन्छु नमस्कार
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस् हामी समाचारको रूपमा प्रसारण गर्नेछौ खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस् हाम्रो टेलिफोन नम्बर 0654141100 वा धुरबाराही fm@gmail.com मा इमेल गर्नुहोस्
2: टिकुली माया आज पनि एउटा कुरा मान न भाई चाडबाड आउन लाग्यो पोखरातिर जाउँ न नयाँ नयाँ डिजाइनको कपडा किन्न
3: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि
2: हो र कहाँ छ र त्यस्तो
3: दुलेगौडामा छ कालिका फेन्सी स्टोर
4: यहाँ तपाईले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्
5: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
4: कालिका फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
5: प्रोपाइटर नवीन श्रेष्ठ सम्पर्क 9556062028 र 9901479716
4: एउटा कुरा थाहा पाइराख्नुहोस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है
6: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुङमाया पुन
5: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
6: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
5: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन
6: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
5: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
6: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
5: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
6: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ डाक्टर सुस्मिता गुरुङ
5: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
6: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर
7: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑफ सेवा फिजियोथेरापी इंडोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
8: 24 घंटा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 0165901625913।
9: होइन कता हिँड्नुभयो काका यति साह्रो हतार हिँदै?
10: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
9: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
10: त्यसो भए कहाँ जाने त कान्छा?
9: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
10: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
11: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
12: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
13: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 9855114445 र 9855204445।
14: हजुर, दान गरौ।
13: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
12: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।

0: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
1: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्तन हो।
2: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
3: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
4: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
5: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
2: ए हो र, हस् दाई म आजै जान्छु।
6: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
7: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी आठ, सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
2: होइन, धुवामा के गरिराखेको छौ भने तिमी?
8: के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेछु नि।
2: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सबै गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको, एकदम ढुक्क छु म त।
8: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
2: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
9: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ, साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
10: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0564142334 र 9811756606।
11: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाछे पानी।
9: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
11: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने, प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 9810884461 र सिजन गुरुङ 9705440900।
2: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
12: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
12: ए ल ल,
13: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्, गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, बिपी चोक,
14: प्रोप्राइटर थान प्रकाश नेउपाने 9556033878, प्रशान्त नेउपाने 9460026925।
15: दिनको संकेत सधैं बिहानीले गर्छ, त्यसैले तपाईँको बिहान शुभ रहोस्।

नमस्कार अनि शुभ बिहानी। रेडियो दोहोरबाराही 103.8 मेगाहर्जको बिहानी प्रसारण सेवा जय शिव सुन चाँदी पसलद्वारा प्रायोजित कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तोता अशोक विश्वकर्मा। आज मिति 2083 साल असोज महिनाको 16 गते शुक्रबार, असोज कृष्ण पक्षको आज षष्ठी तिथि, सन् 2026 अक्टोबर 2 तारीख। आज विश्वभर अहिंसा दिवस मनाइदे। श्रोतावृन्द, यस कार्यक्रममा प्रायोजक जय शिव सुन चाँदी पसल दोलीगाउँ स्थित बनकेवा चोकबाट केही घर तल रहेको छ। रिमाल गेस्ट हाउस सँगै रहेको यो पसलमा गएर तपाईँले आधुनिक आकर्षक सुन्दर चाँदीका गरगहनाहरू बनाउन सक्नुहुनेछ। यदि गरगहना सम्बन्धी सेवा लिने विचार गरिरहनु भएको छ भने एकपटक यही पसलमा आएर कारोबार गर्नुहुन अनुरोध गर्न चाहन्छौ। श्रोतावृन्द, अब भने लागौं तपाईँको आजको राशिफलतर्फ। सबैभन्दा पहिला मेष राशि। धन लक्ष्मीको आज तपाईँलाई योग परेको छ। बोली र व्यवहारमा एक रूपमा हुन आवश्यक रहेको छ। शिक्षाको क्षेत्रमा राम्रो छ। राजनीतिक क्षेत्रमा भने ठगहरूले दुःख दिनेछन्। बिहान उठेर आज पीपलको दर्शन गर्नाले दिन सहज हुन सक्ने देखिन्छ। महत्वपूर्ण कामको जिम्मेवारी पनि आज आइलाग्न सक्छ। रमणीय र सुखद यात्राको पनि योग छ। प्रणय प्रसंगका लागि समय उत्तम देखिएको छ। टाढिएका मित्रहरूसँग नजिकिने समय पनि छ। रोकिएको कामहरू दोहोर्याएर गर्दा कार्य सम्पादन राम्रो बन्नेछ। अविश्वासको वातावरण सिर्जना हुन सक्छ। स्वास्थ्यप्रति सजगता अपनाउन जरूरी छ। यात्रामा माल सामान हराउन सक्छ। कार्य सम्पादनमा समस्या आउँछ। साँझमा आज पैसा खर्च हुन सक्ने योग पनि देखिन्छ। समग्रमा तपाईँको दिन राम्रै छ। साथीभाइसँगको साथ सहयोग मिल्नेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ भने निजी क्षेत्रमा गरेको लगानीबाट फाइदा मिल्नेछ। स्वास्थ्यमा पनि सुधार आउनेछ। मिथुन राशि, तपाईको लागि आजको दिन त्यति राम्रो छैन। खानपानमा ख्याल गरेमा स्वास्थ्यमा केही सुधार देखिनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास अपूरो हुनेछ। खानामा अरुचि बढ्नेछ भने गोपनीयता कायम राख्नुपर्ने जरूरी देखिन्छ। परीक्षा आदि प्रतिस्पर्धामा भने उत्तीर्ण हुन सक्ने संकेत देखिन्छ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्ला। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ भने बन्धु बान्धवबाट सहयोग प्राप्त हुनेछ। कर्कट राशि, मनमा हर्ष उमंग र उत्साह रहनेछ। बोली बिक्ने समय छ। रमाइलो यात्राको योग रहेको छ। धार्मिक र सांस्कृतिक समारोहमा शरीक हुने सम्भावना रहेको छ। प्रेमीसँगको सुमधुर मिलन देखिन्छ। बोलीको प्रभावले पनि काम बन्न सक्ने योग रहेको छ। धर्म कर्ममा आज मन जान्नेछ। बौद्धिक व्यक्तित्वसँगको झुकाव बढ्नेछ भने शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। मन आज शान्त बन्नेछ। सिंह राशि, आफ्नो कामकै कारणले हीनताबोध हुने समय छ। दाजुभाइसँग गरेको सहकार्यमा केही शान्ति मिल्नेछ। पारिवारिक सम्बन्ध भने सहज रहनेछ भने शिक्षामा सुधार देखिनेछ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ। प्यारो साथीसँग मन खिन्न रहनेछ। त्यसैले प्रेमीको विचारलाई कदर गर्न उचित रहनेछ। घरायसी वातावरणमा केही असामान्य देखिन सक्छ। साँझमा शुभ समाचार प्राप्त होला। कन्या राशि, आटे ताकेको कार्य अगाडि बढ्नेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ। मंगल र शुभ कार्यको चर्चा चल्नेछ। धैर्य गरेर मेहनत गरेमा कार्य सिद्धि हुन सक्नेछ भने साथीभाइहरूसँगको भेटघाटले भने मन प्रफुल्ल रहनेछ। धार्मिक कार्यमा पनि खर्च हुन सक्ने दिन देखिन्छ। बन्धुसँगको सहकार्यले मनमा शान्ति मिल्ला। स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथ सहयोग मिल्ने भएकाले दिन आज सहज हुने देखिन्छ। तुला राशि, बोली र व्यवहारमा एकरूपता हुन आवश्यक देखिन्छ। शिक्षाको क्षेत्रमा राम्रो छ। परीक्षा लेखेको भए
नतिजा राम्रो प्राप्त हुनेछ। खर्च गर्दा भने सचेत रहनु पर्नेछ। भाग्यले आज साथ दिनेछ, जोश जागर र हिम्मत बढ्नेछ। स्वादिष्ट भोजनको अवसर पनि आज मिल्ने योग छ। श्रमको उचित मूल्यांकन हुनेछ। आफन्त प्रेमी र बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ। सामाजिक र राजनीतिक क्रियाकलापमा पनि सफलता मिल्न सक्छ। वृश्चिक राशि। काम देखाएर अरूको मन लोभ्याउन सकिने योग छ। लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। दाम नाम र प्रतिष्ठा कमाउने बेला छ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। लाभदायक यात्राको पनि सम्भावना देखिन्छ। डुब्न लागेको सम्पत्ति हात लाग्नेछ। मित्रहरू बढ्नेछन्। शत्रुले पनि तपाईँको प्रशंसा गर्नेछन्। राजनीतिक क्षेत्रमा भने तपाई विरूद्ध लाग्नेहरू सक्रिय बन्नेछन्। धनु राशि। मनमा सानातिना कुराले चिन्ता, व्यवहारमा अडचन आउन सक्छ। धर्म कर्ममा मन जानेछ भने शिक्षामा गरेको तपाईँको प्रयास सफल बन्नेछ। कुरा काट्नेहरू बढ्ने भएकाले मनमा खटपटी आउन सक्ने समय छ। भावना भन्दा विवेकलाई प्राथमिकता दिन उपयुक्त होला। समय व्यवस्थापन र स्वास्थ्यप्रति विशेष ध्यान दिन आवश्यक छ। हर्ष र जिद्दीपनाले अवसर गुम्न सक्ने भएकाले लचिलो व्यवहार अपनाउनु राम्रो हुनेछ। मकर राशि। रोकिएका तथा जटिल कार्य पुनः अगाडि बढ़न सक्ने संकेत देखिन्छ। बुद्धि र अनुभवको सही प्रयोगले चुनौतीपूर्ण काम समेत सहज बन्नेछ। विशिष्ट व्यक्तिसँगको भेटघाट लाभदायक रहनेछ। उपहार वा सम्मान प्राप्त हुन सक्ने सम्भावना देखिन्छ। समग्रमा तपाईँको दिन आज राम्रो छ। खर्च बढे पनि इज्जत बढ्नेछ। सामाजिक र राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। शिक्षा र व्यापारमा थप मेहनत गर्नु उचित होला। श्रमको फल मिल्न सक्छ। कुम्भ राशि। धार्मिक कार्यको सहभागिताले मनमा केही शान्ति मिल्नेछ। दीर्घकालीन योजनाहरू बन्नेछन्। व्यापारमा अगाडि नबढ्नु राम्रो हुनेछ। अनावश्यक यात्रामा खर्च बढ्न सक्छ। मनोरञ्जन भेटघाट र सामाजिक सक्रियताले दिन सुखद रहनेछ। आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिने योग छ। विपरीत वर्गबाट सहयोग र हौसला प्राप्त हुनेछ भने धर्म कर्म र समाजसेवाबाट प्रतिष्ठा प्राप्त हुनेछ। अन्त्यमा मीन राशि। अनुभवी तथा आदर्श व्यक्तिहरूसँगको सहकार्यले नयाँ ज्ञान र अनुभव प्रदान गर्नेछ। सोचे जस्तो कामले गति लिने भएकाले आत्मविश्वास बढ्नेछ। व्यवसाय तथा पेशागत क्षेत्रमा प्रगति हुने समेत संकेत देखिन्छ। यता शिक्षा क्षेत्रमा गरेको प्रयास